0: Epiphania. Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
6: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर।
7: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
6: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
7: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
6: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
7: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
6: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 066-520-152,
7: मोबाइल 97460-00454।
6: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
8: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
11: यो दाँतले मलाई साह्रै दुःख दियो।
12: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
11: जानु त जाने, बरु कहाँ जाने होला खै?
12: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
8: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थायी दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
13: प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 31 गते आइतबार, सन 2026 अगस्त 16 तारीक साउन शुक्ल पक्षको चतुर्थी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: ग्यास आपूर्ति भइरहे पनि वितरण व्यवस्थित नहुँदा समस्या। काठमाडौँ उपत्यकामा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6802 बिक्री।
0: कांग्रेसमा एकताको पहल भन्दा गगन थापामाथि आरोपका चाङ, संस्थापनेतर पक्षको राष्ट्रिय भेला सम्मेलनमा रूपान्तरण।
1: पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध, खुल्याउने प्रयास चल्दै गैराती दाङ स्याङ्जा बर्दिया लगायतका जिल्लामा ठूलो वर्षा।
0: इण्डोनेसियामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 47 जना पुग्यो, भग्नावशेषमा फँसेकाहरूको खोज तथा उद्धारको काम चल्दै।
1: र श्रीलंकासँगको टेस्ट क्रिकेटमा भारतको बलियो शुरूआत।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01590 61 89, मोबाइल 97072540 89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला दैनिक 1,30,000 सिलिण्डर ग्यास आपूर्ति हुँदा पनि वितरण व्यवस्थित गर्न सरकार चुकेको छ। स्थानीय डिलर मार्फत नै वितरण पर्याप्त र प्रभावकारी बनाउनु पर्नेमा काठमाडौँको एउटा कुनाको नागरिक एक सिलिण्डर ग्यासका लागि अर्को कुनासम्म धाउनुपर्ने अव्यवहारिक तरिका अपनाइएको छ। त्यो पनि दिनभर घाम र झरी खेपेर पालोमा बसेकाहरू रित्तै फर्किनु परेको अवस्था समेत छ। नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। भरि सिलिण्डर वितरण थालेको एक महिनामा पनि उपभोक्तालाई ग्यास पाउन उत्तिकै कष्ट छ। झन मुस्किल बन्दै ग्यास वितरण शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच नेपाल आयल निगमले काठमाण्ड उपत्यकामा आज पनि खाना पकाउने ग्यास वितरण गर्ने भएको छ। आज 7 बिक्री केन्द्रबाट ग्यास वितरण हुने निगमले जनाएको छ। निगमको टेकु परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन्। त्यस्तै पशु सेवा शाखा चापली बुलादिन कण्ठबाट नेपाल एचपी र मनु राधास्वामी परिसर किर्तिपुरबाट नेपाल एचपी एभरेस्ट श्रीकृष्ण साईबाबा र श्रीमाया तथा नयाँ बजार नयाँ बानेश्वरबाट नेपाल एचपी र ओम ब्रान्डको ग्यास बिक्री गरिनेछ। पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ। त्यस्तै चन्द्रागिरी नगरपालिका कार्यालयबाट लोकप्रिय नेपाल एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र किर्तिपुरबाट नेपाल एचपी सूर्य एभरेस्ट सुगम र एसटीसी ब्रान्डको ग्यास बिक्री वितरण गरिने भएको छ। उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्रको आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। निगमले बिक्री वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायलाई आफ्ना विक्रेता मार्फत नियमित रूपमा ग्यास बिक्री गर्न समेत अनुरोध गरेको छ। यससँगै हिजो शनिबार निगमले अत्यावश्यक उपभोक्ताको लागि विभिन्न ब्रान्डको 6,802 सिलिण्डर बिक्री गरेको छ। टेकु परिसर यातायात कार्यालय चाबहिल राधास्वामी परिसर किर्तिपुर राधास्वामी परिसर बसुन्धारा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहल गरी 5 बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको थियो।
2: कांग्रेसको 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा पक्षधरको राष्ट्रिय भेलामा हिजो प्रस्तुत प्रतिवेदनहरूमा विधान महाधिवेशनबाट निर्वाचित सभापति गगन थापामाथि आरोपै आरोप लगाइएको छ। थापाले कांग्रेस कमजोर र निरीह बनाएको भन्दै विधान अनुसार नचले पार्टी दुर्घटनामा जाने चेतावनी समेत दिएको छ। भेलामा विमलेन्द्र निधिले राजनैतिक, डाक्टर प्रकाश रण महतले आर्थिक, रमेश लेखकले विधान संशोधन अवधारणा पत्र, उमाकान्त चौधरीले सांगठनिक र एनपी साउदले समसामयिक प्रस्ताव पेश गर्नु भएको थियो। इतर पक्षले भेलालाई नीति सम्मेलनमा रूपान्तरण गरेको छ। सर्वोच्च अदालतले पार्टीको आधिकारिकता फैसलामा निशा दिएपछि उत्साहित बनेको इतर पक्षले भेलालाई सम्मेलनमा रूपान्तरण गरेको हो। सर्वोच्चले निशा दिनुअघि विधान बाहिरको भेला बोलाइएको तर निशापछि विधान बमोजिमकै कार्यक्रम गरिएको राष्ट्रिय भेला आयोजक समितिका प्रमुख मीन विश्वकर्माले बताउनुभयो। भेलामा शेरबहादुर देउवाकै अध्यक्षतामा 15 महाधिवेशन सम्पन्न गर्ने र निर्वाचित कार्य समितिलाई पद हस्तान्तरण गर्ने राजनैतिक प्रतिवेदन प्रस्तुत भएको छ। पूर्व उपसभापति विमलेन्द्र निधिले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णयले 15 महाधिवेशनको आयोजना गर्ने प्रस्ताव गरिएको छ तर महाधिवेशन को मिति बारे भन्ने प्रस्तावमा हुन्छ। 15 महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव पनि गरिएको छ। नयाँ पत्रिकामा खबर छ।
1: यसैबीच गएको फागुन 21 भएको चुनावमा झापा 5 प्रधानमन्त्री बालेन्द्र शाहसँग पराजित भएपछि पहिलो पटक गृह जिल्ला पुग्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो इलाममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय समितिको 4 बैठकलाई सम्बोधन गर्दै महाधिवेशनले नै आफूलाई अध्यक्ष चुनेको र अर्को महाधिवेशनसम्म नेतृत्व नछाड्ने बताउनु भएको छ। ओलीको विकल्प खोज्नुपर्ने बहस फराकिलो हुँदै गइरहेका बेला ओलीले नेतृत्वमा आफ्नो निरन्तरता रहने बताउनु भएको हो। एमालेभित्र ओलीको विकल्प खोजिँदै आएको छ। विगतमा वहाँ निकट महासचिव शंकर पोखरेल सहितका नेता पनि अहिले विपक्षीमा रहेका छन्।
2: चितवनको इच्छाकामना गाउँपालिका पाँच सिमल धारमा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। गैरातीदेखि काठमाडौँबाट धादिङ चितौन पोखरा हुँदै पश्चिम नेपालतर्फ जाने गाड़ीहरू चल्न सकेका छैनन्। बन्द सड़क खुलाउने प्रयास भइरहेको र खुल्न केही समय लाग्ने मुगलिन प्रहरीले जनाएको छ। यसैबीच अहिले लुम्बिनी कर्णाली र सुदूरपश्चिमका तराई क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। गैराती देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो पानी पर्यो। दाङ स्याङजा र बर्दियामा ठूलो वर्षा भएको छ। कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशमा भने पानी कम परेको छ। आज पनि गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका धेरै ठाउँ कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना समेत छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँ मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ। राति भने गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा भने धेरै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: झाँझरकोट भूकम्पबाट क्षतिग्रस्त सल्यानको दार्मा गाउँपालिकामा निजी आवासको विस्तृत क्षति आकलन डीडीए सम्पन्न भए पनि प्रतिवेदन स्वीकृतिमा ढिलाइ हुँदा पुनर्निर्माणको प्रक्रिया अघि बढ़न सकेको छैन। क्षति आकलनको प्रतिवेदन जिल्ला विपद व्यवस्थापन समितिमा पेश भए पनि आवश्यक प्रक्रिया पूरा हुन बाँकी रहेकोले प्रभावित परिवार सरकारी सहयोगको प्रतीक्षामा छन्। 2080 साल कार्तिक 17 गते झाँझरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट दार्मा गाउँपालिकामा क्षति पुगेका निजी आवासको विवरण संकलन गरी डीडीए प्रतिवेदन तयार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले जानकारी दिनुभयो। भूकम्प गएको लामो समय बितिसक्दा पनि पुनर्निर्माणको प्रक्रिया अघि बढ़न नसक्दा दार्माका धेरै परिवार अझै अस्थायी टहरामा बस्दै आएका छन्। बर्खायाममा टहरामा बस्नुपर्दा प्रभावित परिवारलाई थप समस्या भएको छ। टहरामै छन् भूकम्प पीड़ित शीर्षकको खबर आजको गोर्खापत्र दैनिकले छापेको छ। काया कैरनमा सरकारको परराष्ट्र नीति र प्राथमिकता बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: एनबीएल अटो लोन,
4: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
7: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले ग्यास आपूर्ति निरन्तर भइरहे पनि वितरण व्यवस्थित नहुँदा समस्या, काठमाडौँ उपत्यकामा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6802 बिक्री, कांग्रेसमा एकताको पहल भन्दा गगन थापामाथि आरोपका चाङ, संस्थापनितर पक्षको राष्ट्रिय भेला सम्मेलनमा रूपान्तरण, पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध, खुलाउने प्रयास चल्दै गैराती, दाङ, स्याङजा, बर्दिया लगायतका जिल्लामा ठूलो वर्षा, जाँझरकोट भूकम्पबाट प्रभावित सल्यान दार्माका बासिन्दा अझै टहरामै लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने र नियुक्तिमा ढिलाइ गर्ने सरकारको प्रवृत्तिका कारण विभिन्न देशमा रहेका नेपाली दूतावास महीनौदेखि राजदूत विहीन बनेका छन्। 11 देशमा 10 महिनादेखि र 6 देशमा 4 महिनादेखि राजदूत पद रिक्त छ। 7 देशका राजदूतको कार्यकाल पनि 1 महिना अघि सकिएको छ। सामरिक, राजनैतिक र सहयोगका रूपमा समेत महत्वपूर्ण मानिएका अमेरिका, चीन, भारत जस्ता देशमै नेपाली राजदूत छैनन्। अमेरिका, चीन सहित जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, बेलायत र जापानमा 10 महिनादेखि राजदूत छैनन्। सुशीला कार्के नेतृत्वको सरकारले असोज 30 ती देशका राजदूतलाई फिर्ता बोलाएको थियो। त्यतिबेला राजदूत सिफारिश हुँदा पनि प्रतिनिधि सभा नभएकाले संसदीय सुनवाई हुने अवस्था थिएन। केपी शर्मा ओली नेतृत्वको कांग्रेस एमाले गठबन्धन सरकारले राजनैतिक कोडाबाट 14 साउन 2081 गरेको सिफारिश बमोजिम 17 देशमा राजदूत नियुक्त गरिएको थियो। त्यसमध्ये 11 जनालाई कार्के सरकारले फिर्ता बोलायो। त्यसबेला बाँकी रहेका भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकाका राजदूतलाई चुनावपछि बनेको बालेन्द्र शाह नेतृत्वको सरकारले पनि फिर्ता बोलायो। सरकार बनेको 2 साता नपुग्दै 22 सय 2082 मन्त्री परिषद बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। राजदूतको नियुक्ति सरकारको सिफारिशमा राष्ट्रपतिबाट हुने संवैधानिक प्रावधान छ। कूटनीतिक क्षेत्रका विज्ञहरू कुनै पनि देशमा लामो समयसम्म राजदूत पद रिक्त राख्दा समस्या हुने राख्न नहुने बताउँछन्। राजदूत नियुक्तिमा ढिलाइले कूटनैतिक क्षेत्रमा अन्यल बढ्दै कान्तिपुरमा खबर छ।
1: फेरि पनि बाह्य सम्बन्ध सञ्चालनको प्रसंग, पछिल्लो समय घरेलु राजनीतिमा जस्तै बाह्य सम्बन्ध सञ्चालनमा पनि नयाँ सरकारको शैली र प्राथमिकता विस्तारै फेरिन थालेको देखिन्छ। प्रधानमन्त्री बालेन्द्र शाहले शुरूआती चरणमा विदेशी राजदूतसँगको भेटमा परम्परागत शैलीभन्दा फरक अभ्यास अपनाउँदै सामूहिक संवादलाई प्राथमिकता दिनुभएको थियो। तर सरकारको कूटनैतिक शैली सामूहिक संवादबाट फेरि परम्परागत द्विपक्षीय भेटवार्तातर्फ फर्किएको देखिएको छ। थप जानकारी अबको पालोमा।
8: गएको हप्ता प्रधानमन्त्री बालेन्द्र शाहले एकै दिन भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभयो। सामूहिक संवादबाट शुरू भएको कूटनीतिक अभ्यास फेरि द्विपक्षीय भेटवार्तातर्फ फर्कनुको अर्थ के हो त? कूटनीतिक मामिलाका जानकार चन्द्रदेव भट्ट।
9: हिजोका दिनमा चाहिँ धेरै जसो विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्रीलाई जति बेला चाहे त्यति बेला भेट्ने इस्टाब्लिस्ड प्रोटोकललाई चाहिँ पनि नमान्ने किसिमको हिजोको चलन थियो। त्यसलाई उहाँले केही हदसम्म चाहिँ त्यसलाई व्यवस्थापन गर्नुपर्छ कि भन्ने किसिमको सोच हुन सक्छ। मलाई लाग्छ त्यो केही हदसम्म जरूरी पनि थियो, किनकि हिजोको दिनमा जसरी विदेशी राजदूतहरूले मन परी किसिमको नेपालको आफ्नो इस्टाब्लिस्ड प्रोटोकलको नर्म्स एण्ड भ्याल्युज भन्दा बाहिर गएर पनि त्यो किसिमको भेटघाटहरू भइरहेको थियो, त्यो किसिमले पनि एक किसिमको अप्ठ्यारो अवस्था चाहिँ यहाँ थियो। तर पछिल्लो दिनमा यो सरकारले जुन हिसाबले विदेश नीतिलाई अगाडि सार्यो त्यसले गर्दाखेरि हामी चाहिँ अप्ठ्यारो अप्ठ्यारोमा पर्दै गयौं। उनीहरूको इन्ट्रेस्टको लागि होइन नि त, त्यो नेपालको इन्ट्रेस्टको लागि भेट्ने नभेट्ने हो।
8: नेपालको भू राजनीतिक अवस्थाका कारण परराष्ट्र नीति केवल कूटनीतिक शिष्टाचारको विषय होइन, यो राष्ट्रिय सुरक्षा, आर्थिक विकास, व्यापार, ऊर्जा, पूर्वाधार, रोजगारी र समग्र राष्ट्रिय हितसँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले सरकारले भारत र चीनसँगै अरू देशका राजदूत र प्रतिनिधिसँगको संवादलाई पनि निरन्तरता दिनुपर्छ।
9: ढिलै भए पनि भेटघाट गर्नुभयो, मलाई लाग्छ त्यो एउटा महत्वपूर्ण पक्ष हो कि जस्तो लाग्छ। मलाई लाग्छ अरू पश्चिमा देशको राजदूतहरूलाई पनि भेट्नुपर्ने हुन्छ, किनकि हाम्रो लागि चाहिँ इन्टरनेशनल कम्युनिटी पनि त्यतिकै महत्वपूर्ण हो। हामीलाई विकासको लागि, इन्भेस्टमेन्टको लागि बाहिरबाट पैसा चाहिन्छ, त्यसको लागि राजदूतहरूसँग देशहरूसँग सम्बन्ध चाहिँ राम्रो सुधार्नुपर्छ।
8: नेपालको विदेश नीतिमा अब प्रत्यक्ष जनजीवनसँग जोडिएका विषयलाई केन्द्रमा राख्नुपर्छ। सीमा, व्यापार, पारवहन, ऊर्जा, जलस्रोत, पूर्वाधार र रोजगारी जस्ता विषयमा छिमेकी तथा अन्तर्राष्ट्रिय साझेदारसँग ठोस सम्वाद आवश्यक छ। फेरि एकपटक कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्ट।
9: अमेरिका नयाँ हाम्रो वास्तविकता, हाम्रो लागि पश्चिमेली जगत भनेको त्यहाँ हामी कहाँ ठूलो डायस्पोरा छ, हाम्रो रिलेटिभ्सहरू छन्, हाम्रो यंगस्टरहरू त्यहाँ पढिरहेछन्, धेरै मान्छेहरू काम गरिरहेछन्। विगत 30-35 वर्षदेखि यो राष्ट्रलाई आर्थिक रूपमा जोगाएको भनेको पश्चिम एसिया, पश्चिम एसियाको राष्ट्रहरूसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्ने हुन्छ। नयाँ किसिमको संगठनहरूको निर्माण भइरहेछ त्यही भित्र पनि, होइन? त्यही भएर त्यहाँ पनि भोलि आर्थिक रूपमा यदि या भनौँ राजनीतिक या रणनीतिक केही अस्थिरता देखियो भने त्यसले पनि हामीलाई असर गर्न सक्ने हुनाले हामीले आर्थिक रूपमा चाहिँ आन्तरिक रूपमा बलियो हुने कोसिस गर्नुपर्ने हुन्छ। न्यूजील्याण्ड, क्यानाडा, अस्ट्रेलिया यो यहाँ पनि हाम्रो चाहिँ धेरै मान्छेहरू छन्, त्यो देशहरूको पनि नेपालसँगको इन्गेजमेन्ट चाहिँ बढेको देखिन्छ। यो देशहरूसँग हाम्रो आर्थिक सम्बन्ध पनि छ, हाम्रो धेरै मान्छेहरू पनि छन्, पिपुल टु पिपुल कन्ट्याक्ट छ। एट द सेम टाइम साउथ कोरिया, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, अमेरिका भनौँ न या बेलायत भनौँ न, यो एउटा फरक किसिमको अलग ध्रुव पनि हो होइन। त्यही भएर त्यो राष्ट्रहरूसँग पनि हामीले फरक हिसाबले सम्बन्धलाई हेर्नुपर्ने होला।
1: सरकारको परराष्ट्र नीतिको विषयमा कूटनीतिक मामिलाका जानकार चन्द्रदेव भट्टसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा 1,57,00,000 अर्थात 65.5% व्यक्तिलाई आर्थिक रूपले सक्रिय जनसंख्या वा श्रम शक्तिको रूपमा गणना गरिएको छ। त्यसमा 82,00,000 पुरूष र 75,00,000 महिला छन्। आर्थिक रूपले सक्रिय जनसंख्याको सबैभन्दा ठूलो उमेर समूह 25 देखि 29 वर्षको 19,00,000 रहेका छन्। यस्तै 20 देखि 24 वर्षको 18,00,000, 35 देखि 39 वर्षका 17,80,000 छन्। यही 20 देखि 39 वर्षको श्रम शक्ति उत्पादनशील रोजगारी र सम्मानजनक कामको खोजीमा दौड़िरहेका छन्। नेपाली श्रम बजार नागरिकले रोजगारी नपाउने र रोजगारदाताले चाहिएको जनशक्ति नभेट्ने विरोधाभासपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। निर्माण व्यवसाय महासंघका अनुसार निर्माण क्षेत्रमा मात्रै 11,00,000 श्रमिक चाहिन्छ। अहिले बजारमा 8-9,00,000 मात्रै छन्। तर यहाँ काम नपाएर विदेश जानेको लरको घटेको छैन। 18 वर्ष निर्माण क्षेत्रमा काम गरेर साउदी अरबबाट फर्किएका बर्दियाका 43 वर्षीय अर्जुन गौतम भन्नुहुन्छ, मसँग साउदी सरकारले दिएको सिप सम्बन्धी प्रमाण छ, तर यहाँ शैक्षिक प्रमाणपत्र खोज्छन् जुन मसँग छैन। काम खोज्दै श्रमिक विदेश, श्रमिक खोज्दै रोजगारदाता भारत शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले 7 वर्षपछि हुम्लामा चिनिया मार्ग हुँदै खाद्यान्न पुर्याएको छ। कोरोना महामारीका कारण चीनले आफ्नो सड़कबाट 2076 सालदेखि खाद्यान्न ढुवानी बन्द गराएको थियो। खाद्यको चामल काठमाडौँबाट रसुवा हुँदै केरूङ, जुङबा, पोरून, ताक्लाकोट हुँदै 17 दिनमा हिल्सा भएर सिमीकोट पुगेको हो। चिनिया मार्गबाट चामल हुम्ला पुर्याउँदा झण्डै चीनमा मात्रै 600 किलोमिटर पार गर्नु परेको कम्पनीले जनाएको छ। काठमाडौँबाट 28 ट्रकमा केरूङ पुर्याएको खाद्यान्न 400 क्विन्टलका दरले 8 चिनिया कन्टेनरमा हिल्सा पुर्याएको हो। केरूङदेखि 39 रूपियाँ प्रति किलोका दरले खाद्यको चामल ढुवानी गरिएको छ। कर्णाली करिडोर हुँदै काठमाडौँबाट ढुवानी गर्दा प्रति किलो 50 रूपियाँसम्म ढुवानी भाडा पर्न जाने कम्पनीका हुम्ला शाखा प्रमुख कृष्ण थापा मगर बताउनुहुन्छ। काठमाडौँबाट चिनिया मार्ग हुँदै हुम्ला पुग्यो चामल, आजको कान्तिपुरमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बाढी र डुबानबाट बच्न के गर्ने?
11: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
10: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
11: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
10: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
11: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। ललितपुरको लगनखेलमा रहेको लिच्छवीकालीन सप्त पाताल बिउटाइएको छ। नमूना मचिन्द्र माध्यमिक विद्यालय र नेपाली सेनाले समेत प्रयोग गर्दै आएको जग्गा ललितपुर महानगरपालिकाले 15 वर्षको कानूनी लड़ाईपछि फिर्ता ल्याएर मौलिक शैलीमा पुननिर्माण गरेको हो। पोखरीमा पानी आपूर्तिका लागि टीका भैरवबाट राजकुलो पनि ल्याउँदैछ। सप्त पाताल पोखरी संरक्षणका लागि लामो समयदेखि विवाद र कानूनी लड़ाई हुँदै आएको थियो। 2034 सालमा पोखरीको जग्गाको स्वामित्व तो नमूना मचिन्द्र माध्यमिक विद्यालयको नाममा हस्तान्तरण गरिएको थियो। त्यसको झण्डै दुई दशकपछि 2060मा विद्यालयले पोखरी क्षेत्रको झण्डै 14 रोपनी जग्गालाई व्यावसायिक कम्प्लेक्समा रूपान्तरण गर्ने प्रस्ताव अघि सार्यो। प्रस्तावपछि स्थानीय बासिन्दा पुनस्थापित लगायतले पोखरीको जग्गा संरक्षणको माग गर्दै प्रशासनलाई दवाब दिएका थिए। 2061मा पोखरीको जग्गा संरक्षणका लागि सर्वोच्चमा रिट दायर भयो। लामो कानूनी प्रक्रियापछि 2076मा सर्वोच्च अदालतले यो जग्गा सप्त पाताल पोखरीकै भएको फैसला गर्यो। यस्तै पोखरीको केही रोपनी जग्गा नेपाली सेनाले पनि प्रयोग गर्दै आएको थियो। मेयर चिरीबाबु महर्जनको पटक पटकको अनुरोधपछि सेनाले पोखरीको जग्गा फिर्ता गरेको थियो। स्कूलको नाममा गइसकेको सार्वजनिक पोखरी फिर्ता भएसँगै यसलाई घेराबार लगाई 2077देखि पुननिर्माण थालिएको थियो। बिउटाइयो 1500 वर्ष पुरानो सप्त पाताल आजको नयाँ पत्रिकामा खबर छ।
5: अब विदेशको खबर। इण्डोनेशियाको फ्लोरेन्स द्वीपमा हिजो बिहान गएको 7.7 म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 47 जना पुगेको छ। भूकम्पका कारण 100 भवनमा क्षति पुगेको छ भने उद्धार टोलीले भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धारको कार्य गरिरहेका बीबीसीले जनाएको छ। इण्डोनेशियाको मौसम तथा भूभौतिक निकायका अनुसार स्थानीय समय अनुसार हिजो बिहान 5 बज्नु केही अघि भूकम्पको धक्का महसुस भएको थियो। भूकम्पपछि दर्जनौ परकम्प आएका छन्। सबैभन्दा बढ़ी प्रभावित मंगराई क्षेत्रमा 24 जनाले ज्यान गुमाएका छन्। पूर्वी मंगराईमा 17, सिक्कामा 3 तथा नगाडा एन्डेरा पश्चिम मंगराईमा कम्तीमा 1-1 जनाको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। घटनामा 13 जना घाइते भएका छन्। प्रारम्भिक विवरण अनुसार 150 भन्दा धेरै घरमा ठूलो क्षति छ। विद्यालय स्वास्थ्य संस्था धार्मिक स्थल सरकारी कार्यालय तथा अन्य सार्वजनिक संरचनामा पनि उत्तिकै क्षति पुगेको छ। पहाड़ी तथा दुर्गम क्षेत्रमा पहिरोका कारण केही गाउँसम्म पुग्ने बाटो अवरूद्ध भएकाले क्षतिको पूर्ण विवरण आउन समय लाग्ने त्यहाँका विपद अधिकारीहरूले बताएका छन्। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएपछि झण्डै 2000 मानिस सुरक्षित ठाउँतर्फ सरेका छन्। यसैबीच इण्डोनेशियाको अर्को क्षेत्रमा 6.9 म्याग्निच्यूडको अर्को भूकम्प गएको खबरले उद्धार तथा राहतका प्रयास थप चुनौतीपूर्ण बनेको छ। 3 प्रमुख टेक्टोनिक प्लेटको संगम क्षेत्रमा पर्ने इण्डोनेशिया भूकम्प तथा ज्वालामुखी गतिविधिका लागि अत्यन्तै संवेदनशील देश मानिन्छ।
6: अब खेल खबर। श्रीलंकासँगको टेस्ट क्रिकेटमा भारतले पहिलो दिन उत्कृष्ट प्रदर्शन गर्दै बलियो शुरूआत गरेको छ। वर्षाका कारण दुई पटक खेल रोकिए पनि भारतले दिनको खेल सकिँदा 287 रन बनाएको छ। पहिलो दिनको प्रदर्शनसँगै भारतले खेलमा आफ्नो पकड बलियो बनायो। भारतका लागि लामो समयपछि टोलीमा फर्किएका देवदत्त पडिक्कलले शानदार शतक प्रहार गरेका छन्। उनले 147 बलको सामना गर्दै अभिजित 107 रन बनाएका छन्। पहिलो दिन भारतका 5 ब्याटर क्रिजमा आएका थिए। भारतले घरेलु मैदानमा श्रीलंकासँग खेलेका पछिल्ला 5 टेस्ट पनि जितेको छ।
5: अब केही खबर संक्षेपमा। विशेष गरी देशको पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैची निर्यातले यस वर्ष कीर्तिमानी कायम गरेको छ। नेपालमा उत्पादन हुने मध्ये धेरै जसो परिमाण निर्यात हुने अलैचीको उत्पादन र बजार पछिल्ला वर्षमा बढ़ेको हो। यसले एकातिर किसानको जीवनयापन सहज बनाएको छ भने निर्यातमा पनि आफ्नो हिस्सा बढ़ाउँदै लगेको छ। गएको वर्ष 12.64 अर्ब रूपियाँ बराबरको अलैची निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। यो अहिलेसम्मकै उच्च हो। अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्ष अलैची निर्यात रकमको आधारमा 64.60 र परिणामको आधारमा 48.70% बढ़ेको छ। पछिल्ला वर्ष यता अलैचीको निर्यात र उत्पादन बढ़दो छ। स्वदेशमै उत्पादित अलैची प्रशोधन प्याकेजिङ र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न भने नसकिरहेको सरकारी निकायदेखि व्यवसायीहरू स्वीकार छन्। नेपालमा उत्पादित अलैची भारत, इटाली, जापान र रूससम्म पुग्ने गरेको छ। कान्तिपुरमा खबर छ।
6: काठमाडौँको भ्रिगुडी मण्डपमा गएको मंगलबारदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 को आज समापन हुँदैछ। मेलाको पाँचौं दिन हिजो शनिबार एकै दिन 42,000 अवलोकनकर्ताहरूले एक्सपो भ्रमण गरेका आयोजकले जनाएको छ। यसैले पाँच दिनमा मेला अवलोकनकर्ताहरूको संख्या 1,50,000 नागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाका अनुसार एक्सपोको उद्घाटनका लागि साउन 26 गते 29,000, दोस्रो दिन 26,000, तेस्रो दिन 22,000 र चौथो दिन 31,000 भन्दा धेरैले अवलोकन गरेका तथ्याङ्क छ। मेलामा 55 भन्दा बढ़ी ब्राण्डका गाड़ी प्रदर्शनीमा राखिएका छन्। अवलोकनकर्ताहरूले खास गरी ब्याट्री क्षमता, मोटर रेन्ज, आफ्टर सेल सर्भिस, ब्याट्रीको वारेन्टी ग्यारेन्टी, रिसेल भ्याल्यू लगायतका विषयमा चासो राख्ने गरेका छन्।
5: कोरियामा सिपयुक्त श्रमिक पठाउने कार्यविधिलाई पुनः कार्यान्वयन गरेपछि सोल स्थित नेपाली दूतावासले प्रमाणीकरणको काम शुरू गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले केही दिन अघि कोरियामा रहेको दूतावासलाई सिपयुक्त श्रमिक पठाउने ई7 भिसाको मागपत्र प्रमाणीकरण गर्न निर्देशन दिएको थियो। कोरियामा ई7 भिसाका लागि दूतावासले शुरू गरे मागपत्र प्रमाणीकरण शीर्षक को खबर कारोबार दैनिकले छापेको छ।
6: झण्डै एक वर्ष को अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढ़ाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक भने सकेसम्म सर्वस्वीकार्य बनाएर टुंग्याउने योजना मन्त्रालयको रहेको छ।
5: अब पालो उखानको
6: तोलाको वचन खोलामा
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: ग्यास आपूर्ति भइरहे पनि वितरण व्यवस्थित नहुँदा समस्या। काठमाडौँ उपत्यकामा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,802 बिक्री।
5: कांग्रेसमा एकताको पहल भन्दा गगन थापामाथि आरोपका चाङ। संस्थापनी तरपक्षको राष्ट्रिय भेला सम्मेलनमा रूपान्तरण।
6: पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध खुलाउने प्रयास चल्दै गैराती दाङ स्याङ्जा बर्दिया लगायत जिल्लामा ठूलो वर्षा।
5: इण्डोनेसियामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 47 जना पुग्यो। भग्नावशेषमा फँसेकाहरूको खोज तथा उद्धारको काम चल्दै
6: र श्रीलंकासँगको टेस्ट क्रिकेटमा भारतको बलियो शुरूआत।
5: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको खाना पकाउने ग्यास अभावसँगै एउटा सिलिण्डर प्राप्त गर्दा उपभोक्ताले मैदानमा मेडलै जिते जस्तो खुशी हुनुपर्ने विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ग्यास पाएका एकजना उपभोक्ताले हर्षित हुँदै सिलिण्डर उचाल्दैछन् अनि त्यो देखिरहेका प्रधानमन्त्री बालेन्द्र शाह जस्तै देखिने व्यक्तिले माथि बरण्डाबाट भन्दैछन्, राम राज्यमा खुशी हुन एक सिलिण्डर ग्यासै काफी रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशिष्ट नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
6: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
5: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
6: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
5: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
6: यस्तो विवाह स्वत बदर हुन्छ।
5: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
6: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
5: बाल विवाहका गम्भीर असरहरू,
6: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
5: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
6: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
5: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
6: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
5: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
6: के हाम्रो पहिचान यही नै हो त?
5: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
6: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
5: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
7: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
8: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
7: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भए समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
9: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
7: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909799।

0: नमस्कार, रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org मा बिहान 6:35 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङको मर्स्याङ्गदी गाउँपालिका 3 खुदीमा प्रहरीको नागरिक सुनवाई, ट्राफिक व्यवस्थापनमा कडाई गर्न स्थानीयको सुझाव, अल्बिनोजम अपाङ्गता भएका व्यक्तिको अधिकारबारे बेसी शहरमा अभिमुखीकरण, राष्ट्रिय युवा संघ लमजुङद्वारा रक्तदान कार्यक्रम आयोजना, 21 जनाले गरे रक्तदान र एसईई परीक्षा तयारीका लागि बेसी शहर 11 का माध्यमिक विद्यालयमा अभ्यास तथा 10 सेट पुस्तक वितरण। अब समाचार विस्तारमा। जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजनामा मर्स्याङ्गदी गाउँपालिकामा नागरिक सुनवाई भएको छ। समुदाय प्रहरी कार्यक्रम अन्तर्गत प्रहरी र नागरिक बीचको सम्बन्ध र सहकार्यलाई प्रभावकारी बनाउनका लागि शनिबार नागरिक सुनवाई कार्यक्रम भएको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतको अध्यक्षता एवं मर्स्याङ्गदी गाउँपालिका अध्यक्ष अर्जुन गुरूङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष गुरूङले समुदायमा शान्ति कायम गर्दै सभ्य समाज निर्माणका लागि प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। स्रोत साधनको अभावमा पनि दिनरात प्रहरी समाजमा शान्ति कायम गर्न खटिँदै आएको भन्दै अध्यक्ष गुरूङले अपराध नियन्त्रण र सभ्य समाजका लागि सरकारसँगै आम नागरिकहरूले पनि सहयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रमका सहभागीहरूले समुदायको शान्ति सुरक्षाका लागि प्रहरीले निभाएको भूमिका सराहनीय रहेको भन्दै अझै प्रभावकारी र सशक्त हुन आग्रह गरेका थिए। विशेष गरी मर्स्याङ्गदी गाउँपालिका अन्तर्गत लमजुङ मनाङ मुख्य सड़क पर्ने र अधिकांश भागमा ग्रामीण कच्ची सड़क भएकोले ट्राफिक चेक जाँचमा कड़ाई गरिनुपर्ने, प्रहरीमा आएका उजुरीहरूलाई जतिसक्दो छिटो सम्बोधन गर्नुपर्ने, विद्यालय स्तरमा लागू पदार्थ दुर्व्यसन, अनलाइन ठगी, साइबर अपराध, घरेलू हिंसा लगायतका विषयमा सचेतनामूलक कार्यक्रमहरू गर्नुपर्ने सुझाव दिएका थिए। कार्यक्रमका सहभागीहरूले सुझावलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले प्रहरीका हरेक गतिविधिमा नागरिकहरूको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो। नागरिकको सुरक्षा नै प्रहरीको पहिलो प्राथमिकता भएको भन्दै प्रणव बस्नेतले अपराध नियन्त्रण र शान्ति सुरक्षाको व्यवस्थापनमा नागरिकसँगको सहकार्य अझै प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। प्रणव बस्नेतले समाजमा शान्ति सुरक्षा प्रत्याभूतिका लागि वर्दीमा प्रहरी देखिए पनि वर्दी बिनाको प्रहरी आम नागरिक भएको दावी गर्नुभयो। सबै नागरिकले आफ्नो स्थानबाट अपराध नियन्त्रणमा भूमिका खेल्न सके समाजमा शान्ति कायम गर्न सकिने प्रणव बस्नेतको भनाई थियो। कार्यक्रममा मर्स्याङ्गदी 3 का वडाध्यक्ष दुधमान तामाङ, अमर माविका पूर्व प्रधानाध्यापक तीर्थ बस्नेत, स्थानीय भद्रमोहन थापा लगायतले सुझाव सहितको मन्तव्य राखेका थिए। सो कार्यक्रममा मर्स्याङ्गदी गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, सशस्त्र प्रहरी गुल्मा लमजुङका प्रमुख एवं सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, पूर्व केन्द्रीय सदस्य नवीन राज कुइकेल, निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी, गाउँपालिका अन्तर्गत विभिन्न वडाका अध्यक्षहरू, विभिन्न राजनैतिक दल एवं संघ संस्थाका प्रतिनिधि एवं सर्वसाधारणहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक नेत्र थापाले स्वागत सहित जिल्ला प्रहरी कार्यालय लमजुङले गत आर्थिक वर्षमा गरेका कार्य सम्पादन एवं मुख्य उपलब्धिहरूका बारेमा जानकारी गराउनु भएको थियो भनी सो कार्यक्रममा प्रहरी सहायक निरीक्षक दिपेन्द्र डागीले सहजीकरण

0: भएको थियो। नेपाल प्रहरीको केन्द्रीय निर्देशन बमोजिम जिल्ला प्रहरी कार्यालय र माताहतका इकाईहरूबाट वार्षिक चार पटक नागरिक सुनवाई गर्नुपर्ने प्रावधान छ। सोही अनुरूप जिल्ला प्रहरी कार्यालय लमजुङले चालू आर्थिक वर्षको पहिलो नागरिक सुनवाई गरेको हो। अल्बिनो समाज नेपालले अल्बिनोजम अपाङ्गता भएका व्यक्ति तथा सरकारलाई लक्षित गरी आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रम शनिबारदेखि बेसेशहरमा शुरू भएको हो। अल्बिनो समाज नेपालको आयोजना तथा एबिलिस फाउण्डेशनको आर्थिक सहयोगमा बेसेशहर नगरपालिका आठ झिंगे खोला स्थित लक्ष्मीनारायण पुस्तकालयको सभाहालमा कार्यक्रम शुरू भएको हो। अल्बिनो समाज गण्डकी प्रदेशका संयोजक जीवन कुमार श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बेसेशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरूङ, एकीकृत सेवा कार्यालयका प्रमुख बीता कुमारी थापा, वडा नम्बर आठका वडा अध्यक्ष पवित्र थापा राणा, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कृष्ण केसी, लमजुङका शाखाका संस्थापक अध्यक्ष नवराज पहाड़ी, बेसेशहर नगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दुर्गा गुरूङ लगायतले मन्तव्य व्यक्त गर्दै अल्बिनो भएका व्यक्तिलाई समाजमा समान अवसर सम्मान र अधिकार सुनिश्चित गर्न आवश्यक रहेको धारणा राखेका थिए। उद्घाटन कार्यक्रममा नेत्रहीन संघ तनहुका अध्यक्ष कृष्ण अधिकारी, लमजुङ कालिका यातायातका कार्यालयका इन्चार्ज खुशीराम बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा स्वागत अल्बिनो समाजका सचिव प्रमिला बस्नेतले गर्नुभएको थियो भने कार्यक्रममा वक्तहरूले अल्बिनो संचालन नेत्रहीन संघ लमजुङका सचिव विष्णु पोखरेलले गर्नुभएको थियो। कार्यक्रममा वक्तहरूले अल्बिनो अपाङ्गता भएका व्यक्तिले शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका क्षेत्रमा भोग्दै आएका समस्या समाधानका लागि राज्यका निकाय र समुदायको सहकार्य आवश्यक रहेको बताएका थिए। उनीहरूले अल्बिनो भएका व्यक्तिप्रति हुने विभेद, हेयको दृष्टिकोण र गलत सामाजिक धारणाको अन्त्य गर्न जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। उद्घाटन सत्रमा विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि अपाङ्गता अधिकार कर्मी, अल्बिनो अपाङ्गता भएका व्यक्ति तथा सरकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा अल्बिनो अपाङ्गता भएका व्यक्तिका अधिकार, कानूनी व्यवस्था, मानव अधिकार तथा उनीहरूले समाजमा भोग्दै आएका समस्या र समाधानका उपायबारे छलफल हुने भएको छ। आयोजकका अनुसार कार्यक्रममा सहभागीलाई अल्बिनो अपाङ्गता सम्बन्धी कानूनी तथा मानव अधिकारमा अधिकारका विषयमा जानकारी गराउनुका साथै स्थानीय तहबाट उपलब्ध हुने सेवा सुविधा र अधिकारका विषयमा समेत जानकारी गराइनेछ। दुई दिनसम्म सञ्चालन हुने कार्यक्रम आइतबार सम्पन्न हुनेछ। कार्यक्रममा लमजुङ सहित विभिन्न क्षेत्रका अल्बिनो अपाङ्गता भएका व्यक्ति, उनीहरूका परिवार, स्थानीय तहका प्रतिनिधि तथा सरकारवालाको सहभागिता रहेको छ। कार्यक्रमको मुख्य उद्देश्य अल्बिनो अपाङ्गता भएका व्यक्तिको अधिकारबारे समुदाय स्तरमा सचेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ। बेसेशहर नगरपालिका वडा नम्बर एघारका माध्यमिक विद्यालयले एसईई परीक्षा सहयोगी पुस्तक वितरण गरिएको छ। परीक्षाको तयारीमा सहयोग पुर्याउने उद्देश्यले वडा कार्यालयले तीनवटा माध्यमिक विद्यालयका कक्षा दशमा अध्ययनरत विद्यार्थीहरूलाई अंग्रेजी, गणित र विज्ञान विषयका अभ्यास पुस्तक तथा टेन सेट पुस्तक वितरण गरेको हो। यसरी परीक्षाको तयारीलाई थप प्रभावकारी बनाउँदै विद्यार्थीहरूलाई नियमित अभ्यास गर्न सहज होस् भन्ने उद्देश्यले उक्त शैक्षिक सामग्री वितरण गरिएको हो। यसबाट विद्यार्थीहरूको अध्ययनमा सहयोग पुग्नुका साथै आगामी यसरी परीक्षामा अपेक्षित नतिजा हासिल गर्न समेत मदत पुग्ने विश्वास लिएको छ। पुस्तक वितरण गर्दै शिवप्रसाद जोशीले विद्यार्थीहरूको शैक्षिक उन्नति र उत्कृष्ट नतिजाका लागि आवश्यक सहयोग निरन्तर रहेको बताउनुभयो। वहाँका अनुसार वडाले जनकल्याण माविका 31 जना, बाल कल्याण माविका 12 जना र लोकराज आदर्श माविका 6 जना विद्यार्थीहरूलाई सहयोगी सामग्री वितरण गर्ने योजना अनुसार दुई विद्यालयमा प्रदान गरिसकेको छ। जोशीले विद्यार्थीको भविष्य निर्माणमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सहितको सम्पूर्ण टीम, प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्वयं विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहने भएकोले सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। एसईईको तयारीका लागि आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई विद्यार्थीहरूलाई प्रोत्साहन गरेकोमा वडा कार्यालयप्रति विद्यालय परिवारले धन्यवाद व्यक्त गरेको छ। तीनवटै विद्यालयको उत्कृष्ट नतिजा तथा गुणस्तरीय शिक्षकका लागि विद्यालय नियमित विद्यालय अनुगमनसँगै शिक्षक अभिभावक लक्षित कार्यक्रम गरिने वडाले जनाएको छ। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: दिदी, तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
2: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
1: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
2: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
2: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल, लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
1: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
2: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: रेडियो कार्यक्रम साइनो
1: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
0: हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
1: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
2: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
3: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
2: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
2: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौ।
1: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्ज।
2: मर्स्याङदी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुना निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्स्याङदी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्स्याङदी कार्यक्रम अनुसार मर्स्याङदी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्स्याङदी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुना मर्स्याङदी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्स्याङदी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उप कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्स्याङदी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्स्याङदी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।
4: मर्स्याङदी एफएम 95 मेगाहर्ज।
5: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङ सदरमुकाम बेसी शहरमा आगामी असोज 10 गते आयोजना हुने माया गुरूङ सांगीतिक साँझ 2083 सफल बनाउन जिल्लाका विभिन्न संघ संस्थाले सामूहिक प्रतिबद्धता जनाएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति लमजुङको आयोजनामा हुने सांगीतिक साँझबारे शनिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित अन्तर्क्रिया तथा छलफल कार्यक्रममा सहभागी संघ संस्थाका प्रतिनिधिले कार्यक्रमलाई जिल्लाकै साझा सांस्कृतिक अभियानका रूपमा अघि बढ़ाउने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा मेची शहर नगरपालिका 2 का वडाध्यक्ष मदन बहादुर राणा, वडा नम्बर 8 का वडाध्यक्ष पवित्र थापा राणा, नगर कार्यपालिका सदस्य कल्पना थापा बोहरा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समिति लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठ, नेपाल घरेलू तथा साना उद्योग महासंघ लमजुङका अध्यक्ष श्रीकृष्ण लामिछानी, ठाडो भाका लोककला प्रतिष्ठान लमजुङका अध्यक्ष नवराज पहाड़ी लगायतले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै तमु हिउला छोजदी, गुरूङ राष्ट्रिय परिषद लमजुङका सचिव गणेश गुरूङ, नेपाल तामाङ घेतुङ पेसे शहरका अध्यक्ष होमलाल तामाङ, महिला घेतुङ अध्यक्ष हसमाया तामाङ, नगरपालिका सञ्जाल बेसे शहरका अध्यक्ष मीना बस्नेत रावल, महिला सञ्जाल वडा नम्बर 10 की अध्यक्ष सूर्यकला थापा, तमो कल्याण समाज आमो समूहकी अध्यक्ष खिमा गुरूङ, प्रकृति नारी समाजकी पूर्वाध्यक्ष कमला केसी, फुलबारी दिदी बहिनी समूहकी अध्यक्ष खातुन मिया लगायतको सहभागिता थियो। कार्यक्रमको संयोजक अनुज अधिकारीले सांगीतिक साँझले उद्देश्य तयारी र अपेक्षित उपलब्धि बारे जानकारी गराउँदै कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी लमजुङको कला संस्कृति र मौलिकताको उत्सवको रूपमा अघि बढ़ाउन लागिएको बताउनुभयो। वहाँका अनुसार नेपाली लोक तथा दोहोरी गीत संगीतको संरक्षण प्रवर्धन र विकाससँगै अग्रज कलाकारको सम्मान र कलाकारहरूको कल्याणका लागि कार्यक्रम आयोजना गर्न लागि हो। कार्यक्रमबाट बचत हुने रकमबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङको माताहतमा कलाकार कल्याणकारी कोष स्थापना गर्ने लक्ष्य राखिएको छ। विक्रमसम्म 2020 असार 29 गते लमजुङको बेसी शहर नगरपालिका 5 नालमामा जन्मिनु भएकी वरिष्ठ लोक गायिका माया गुरूङको वास्तविक नाम देवी माया थापा गुरूङ हो। विक्रमसम्म 2040 दशकदेखि नेपाली लोक संगीतमा निरन्तर योगदान दिँदै आउनुभएकी गुरूङ गाउँ शहरमा लमजुङ दरबार लगायतका गीत मार्फत राष्ट्रिय स्तरमा परिचित हुनुहुन्छ। सैलुङ डाँडा, डाँडैकै देवी देउराली, दूधको भारा, सम्झनालाई जाली रूमाल, नालमा डाँडा गाउँ, फले साँगु बजार, आइदेऊ सुखी लाइदेऊ पिरती, खोली रसायो लगायत वहाँका गीत लोकप्रिय छन्। विक्रमसम्म 2045 रेडियो नेपालले आयोजना गरेको अञ्चलव्यापी खुल्ला लोकगीत प्रतियोगितामा प्रथम हुँदै वहाँले स्वर्ण पदक प्राप्त गर्नुभएको थियो। रेडियो नेपालबाट विशिष्ट श्रेणीको कलाकार प्रमाणपत्र प्राप्त गर्नुभएकी गुरूङलाई गाउँ शहरमा लमजुङ दरबार गीतका लागि सदाबहर श्रेष्ठ सम्मान समेत प्रदान गर्नुभएको थियो। वहाँलाई विक्रमसम्म 2078 वैशाख 1 गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवा श्री चतुर्थबाट सम्मान गरिएको थियो। वहाँका करिब 100 बढ़ी गीत र विभिन्न एल्बम प्रकाशित छन्। गण्डकी प्रज्ञा प्रतिष्ठानले पनि वहाँको सांगीतिक योगदानको कदर गर्दै सम्मान गरिसकेको छ। आयोजकले माया गुरूङको सम्मानमा आयोजना हुने सांगीतिक साँझले वहाँको लामो सांगीतिक यात्रालाई नयाँ पुस्तासँग जोड़ने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा देशभरबाट कलाकार, श्रष्ट, संगीतकर्मी, कला संस्कृति प्रेमी, स्थानीयवासी साथै लमजुङ भएर रहेका शुभेच्छुको सहभागिता रहने अपेक्षा गरिएको छ। 5,000 दर्शकको प्रत्यक्ष सहभागिता गराउने लक्ष्य राखिएको छ। वरिष्ठ लोकगायक गुरूङले आफ्ना लोकप्रिय तथा कालजयी गीत प्रस्तुत गर्नुहुनेछ भने देशका विभिन्न स्थानबाट कलाकारको समेत सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रमलाई संचार माध्यम एफएम रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार तथा प्रत्यक्ष प्रसारण गर्ने तयारी भइरहेको छ। कार्यक्रमले लमजुङलाई लोककला, लोक संगीत तथा सांस्कृतिक पर्यटनको गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र आन्तरिक पर्यटन प्रवर्धनमा समेत योगदान पुग्ने आयोजकको अपेक्षा छ। कार्यक्रम असोज 10 गते शनिबार बेसी शहर स्थित फूलबारी मंचमा अपरान्ह 4 बजेदेखि साँझ 8 बजेसम्म सञ्चालन हुनेछ। आयोजकले कार्यक्रमको प्रचार प्रसार, प्राविधिक तथा सामग्री सहयोग, स्वयंसेवी सेवा, संस्थागत कार्यालयमा लगायतका माध्यमबाट सहयोग गर्न सबै पक्षलाई आह्वान गरेको छ। कार्यक्रममा धन्यवाद ज्ञापन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति लमजुङका अध्यक्ष प्रशान्त तामाङले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन माया गुरूङ, सांगीतिक साथ 2083 सचिवालय संयोजक आश गुरूङले गर्नुभएको थियो। लमजुङको बेसी शहरमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङको आयोजना तथा प्रदेश अस्पताल लमजुङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय युवा संघ जिल्ला कमिटी लमजुङका अध्यक्ष योगबहादुर गुरूङको अध्यक्षतामा तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटिका अध्यक्ष महाराज गुरूङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरूङले युवाहरू सामाजिक सेवामा सक्रिय हुनुपर्ने बताउनुभयो। रक्तदान जस्तो मानवीय सेवाका कार्यक्रममा युवाहरूको सहभागिता महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। कार्यक्रममा प्रदेश अस्पताल लमजुङका आकस्मिक विभाग प्रमुख गणेश गुरूङ, नर्स द्वय कामना न्यौपाने र देवी कार्के तथा मेडिकल ल्याब टेक्नोलोजिस्ट विकास गुरूङले प्राविधिक सहयोग गर्नुभएको थियो। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण अधिकारी, नेकपा एमाले प्रदेश कमिटी सदस्य गोविन्द बस्नेत, जिल्ला उपाध्यक्ष जित बहादुर गुरूङ, युवराज अधिकारी तथा अन्य रसोईबीयू लमजुङका अध्यक्ष प्रदीप गुरूङ लगायतको उपस्थिति रहेको थियो। रक्तदान कार्यक्रममा 21 जनाले रक्तदान गरेका छन्। रक्तदान मार्फत आवश्यक परेको समयमा बिरामीका लागि रगतको अभाव हुन नदिन सहयोग पुग्ने जिल्ला अध्यक्ष कालुको भनाइ छ। कार्यक्रमको सञ्चालन जिल्ला उपाध्यक्ष प्रदीप घिमिरेले गर्नुभएको थियो। लमजुङको बेसी शहरमा आधुनिक तरकारी खेती उत्पादन तथा बजारीकरण सम्बन्धी एक दिने निशुल्क प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहका अगुवा कृषकहरूलाई लक्षित गरी बराण्ड रेस्ट्रो एण्ड इभेन्ट्सले आयोजना गरेको कार्यक्रममा आधुनिक प्रविधिको प्रयोग मार्फत तरकारी उत्पादन बढ़ाउने, उत्पादन लागत घटाउने र उत्पादित वस्तुलाई व्यवस्थित रूपमा बजारसम्म पुर्याउने विषयमा प्रशिक्षण दिइएको हो। पछिल्लो समय परम्परागत कृषि प्रणालीबाट मात्र अपेक्षित आमदानी लिन कठिन भइरहेको अवस्थामा आधुनिक प्रविधि र व्यवसाय कृषि प्रणाली अपनाउन कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। प्रशिक्षणमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका प्राध्यापक उत्सव पाण्डे र प्राध्यापक सबिन कार्कीले प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षक द्वयले आधुनिक तरकारी खेतीका प्रविधि, उत्पादन व्यवस्थापन, माटो तथा बाली व्यवस्थापन, उत्पादन वृद्धि गर्ने उपाय र व्यवसाय खेतीका विभिन्न पक्षबारे कृषकलाई जानकारी गराएका थिए। प्रशिक्षकहरूले कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढ़ाउँदै उत्पादनलाई बजारको माग अनुसार व्यवस्थापन गर्नुपर्नेमा जोड़ दिएका थिए। कृषकले उत्पादन मात्र गरेर नहुने भन्दै बजारको माग, उपभोक्ताको रूचि, उत्पादनको गुणस्तर र बजार करणको पक्षलाई समेत ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो। आधुनिक प्रविधिको उचित प्रयोग गर्न सके कम क्षेत्रफलबाट समेत तुलनात्मक रूपमा बढ़ी उत्पादन लिन सकिने र कृषि पेशालाई आमदानीको भरपर्दो स्रोत बनाउन सकिने विषयमा समेत प्रशिक्षण दिइएको थियो। कार्यक्रममा एभरेस्ट बैंक लिमिटेड शाखा कार्यालयका प्रबन्धक सुभाष भट्टराईले कृषि क्षेत्रमा बैंकको लगानी र बैंकिङ सेवाबारे जानकारी गराउनु भएको थियो। कृषि क्षेत्रमा लगानीको सम्भावना बढ़दै गएको उल्लेख गर्दै भट्टराईले कृषकले आधुनिक प्रविधि र व्यवसायिक योजना सहित कृषि पेशालाई अघि बढ़ाउन सके वित्तीय संस्थाबाट समेत आवश्यक सहयोग लिन सकिने बताउनुभयो। उत्पादनसँगै कृषि व्यवसायको वित्तीय व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने उहाँको भनाइ थियो। प्रशिक्षणमा सहभागी कृषकहरूले आधुनिक तरकारी खेती गर्दा आइपर्ने व्यावहारिक समस्या, उत्पादन बढ़ाउने उपाय, बजार व्यवस्थापन तथा कृषि व्यवसायमा देखिएका चुनौतीबारे प्रशिक्षकसँग छलफल गरेका थिए। कृषकले आफूले गर्दै आएको खेती प्रणालीमा नयाँ प्रविधि र ज्ञानलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारे समेत जानकारी लिएका थिए। लमजुङमा तरकारी खेतीको राम्रो सम्भावना भए पनि उत्पादन, भण्डारण, बजार व्यवस्थापन र उचित मूल्य प्राप्त गर्ने विषयमा कृषकले विभिन्न समस्या भोग्दै आएका छन्। यस्तो समस्यामा उत्पादनदेखि बजारीकरणसम्म को जानकारी एकै ठाउँमा उपलब्ध गराइने गरी गरिएको प्रशिक्षणले कृषकलाई व्यवसायिक कृषि प्रणालीतर्फ अघि बढ़न सहयोग पुग्ने अपेक्षा गरिएको छ। बराण्डो रेस्ट्रो एण्ड इभेन्ट संचालक निर्मल जंग घलेको अध्यक्षतामा भएको कार्यक्रममा बराण्डो रेस्ट्रो एण्ड इभेन्ट्सका अरूण ढकाल लगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन आश गुरूङले गर्नुभएको थियो। बेसी शहरमा आयोजित प्रशिक्षणले कृषि उत्पादनलाई परम्परागत निर्वाह मुख्य खेतीबाट व्यावसायिकतर्फ लैजान, आधुनिक प्रविधिको प्रयोग बढ़ाउन र कृषकको आमदानी वृद्धि गर्न आवश्यक ज्ञान तथा सिप प्रदान गर्ने प्रयास गरेको आयोजकले जनाएको छ। उत्पादनसँगै बजारीकरणलाई पनि प्राथमिकता दिएर कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सहभागीहरूले जोड़ दिएका छन्। मर्संगदी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
6: मुख्य समाचारका प्रायोजक
7: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
5: लमजुङको वर्षङदी गाउँपालिका तीन खुदीमा प्रहरीको नागरिक सुनवाई, ट्राफिक व्यवस्थापनमा कड़ाई गर्न स्थानीयको सुझाव, अल्बिनोजम अपाङ्गता भएका व्यक्तिको अधिकारबारे बेसे शहरमा अभिमुखीकरण, राष्ट्रिय युवा संघ लमजुङद्वारा रक्तदान कार्यक्रम आयोजना, 21 जनाले गरे रक्तदान र एसईई परीक्षाका लागि बेसे शहर 11 का माध्यमिक विद्यालयमा अभ्यास तथा 10 सेट पुस्तक वितरण। बिहान 6:35 बजे कमर्साङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्साङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्साङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: भएपछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: नमस्कार, अहिले दिउँसोको एक बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
5: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
6: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
5: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
6: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
5: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
6: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
5: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
7: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
6: महको सेवन स्वस्थ र दीर्घ जीवन।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
8: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
10: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
8: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
10: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
8: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
10: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका दुई पोहरा बेसी लमजुङ सम्पर्क 9856 46 244।
11: नमस्ते, म लोक गायक बलवीर थापा, अहिले तपाईँ सुन्दै हुनुहुन्छ।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टिल फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
8: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
9: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
8: यसलाई शोख नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्।
9: ए हो र?
8: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो, गुलियो, चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्।
9: बाप्रे, यति धेरै जोखिम?
8: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्त्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
10: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो, नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्त्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
12: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
11: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
0: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
11: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847799229।

0: ती केटो पनी कस्तो होने हाम्रो पाला गीत बजन लाटो रेडियो बटारे बटारे गर्छ बा
1: लौ सुन्नुस बुढी आमै

0: मलाई मन पर्ने गीत पो बजा छ कुन्डेडी हो बाबु भन त
1: बढिया भाइ त यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि
2: त

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेटौनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साक्षेप तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: पानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त।
2: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
1: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
2: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्ष देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर। केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा, मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
3: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
2: जाँच हुने दिन र समय यही भदौ 6 गते शनिबारका दिन बिहान 10 बजेबाट।
3: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लङजुङ। सम्पर्क 98498-69924, 98450-86780।
2: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
3: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
2: मर्सेङ्गी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्सेङ्गी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 को स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सेङ्गी कार्यक्रम अनुसार मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सेङ्गी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सेङ्गी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि सहित मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 को अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उप कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङ्गी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

तारङ्गे दु ताए फेटे जिल्ला प्रहरी कार्यालय लमजुङै नै आयोजना रे मर्सिङदी नासपाली गरी नागरिक सुनवाई कार्यक्रम तैब समुदाय प्रहरी कार्यक्रम नोर्भे प्रहरी दिएर नागरिकमै माझरी सम्बन्ध दिएर सहकार्य दिए प्रभावकारी बने भई लागि शनिबार नागरिक सुनवाई कार्यक्रम लैम जिल्ला प्रहरी कार्यालय लमजुङ प्रमुख दिएर प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतैना अध्यक्ष तर दिएर मर्सिङदी नासपालिकर भेकाथे अर्जुन तमैना प्रमुख अतिथिहरी कार्यक्रम तलो कार्यक्रम रिपोइमरी क्रथेवा तमुजी समुदाय शान्ति कायम लभ लागि सभ्य समाज बने भई लागि प्रहरी मैना थेवा भूमिका मुभा बी म स्वसाधनाइन कमी मुभारे बिनी मैसा थिनी अभिनय समाजैन लागि शान्ति कायम लभ लागि खर्देशी खाब प्रहरी मै अध्यक्ष तमुजी अपराध नियन्त्रण दिएर सभ्य समाजै लागि सरकारले बाँडयो नागरिकमै बिनी सहयोगलाल परिवारी जोड़ पी म कार्यक्रम सहभागी मैजी समुदाय न शान्ति सुरक्षा लभै लागि प्रहरी मैजी क्लोबा भूमिका छ्याबा मुभा बीमारी अझयौं छ्याबा लभै लागि सशक्त तपाईँ लागि सबै आग्रहलाई म विशेष लैमरी मर्सिङदी नासापालिका नोर पर्दिवा लमजुङ मरङ क्याङ पर्दिवा रे लेत जस्तो क्याङ ग्रामीण कच्ची मुभा तैमारी ट्राफिक मैजी चेक जाँदरी कराईलाल परिवारी जोड़ पी म प्रणव बस्नेजी समाजहरी शान्ति सुरक्षा प्रत्याभूति लभै लागि कोही खेप प्रहरी मात्र आतना कोही आँखेप आम नागरिकमै बिनी प्रहरी मुभा समय दाबीलाई मथेजी नागरिकमैजी आफै न ख्योद क्या अपराध नियन्त्रण लभरी क्लोब भूमिका क्लोल खाई बिच समाजहरी शान्ति कायम लल खाँब प्रणव बस्नेत ल भनाई मुलो अल्बिनो समाज नेपालजी अल्बिनो जम अपाङ्गतावा भीमै दिएर सरकार वाला मध्ये लक्षित लैमारी आयोजना लबाङ हिरोबय अभिमुखी कार्यक्रम शनिबार क्या सुरु तैमो विषय अल्बिनो समाज नेपालै नै आयोजना दिएर एबिलिस फाउन्डेशन आर्थिक सहयोग विश्व नगरपालिका आठ छिङ्गे खोला मोबाइल लक्ष्मीनारायण पुस्तकालय कार्यक्रम तलो अल्बिनो समाज गण्डकी प्रदेशको संयोजक जीवन कुमार श्रेष्ठैन अध्यक्ष तर्देर उद्घाटन कार्यक्रमले विश्व नगरपालिका प्रमुख पद्मा तमुसियो एकीकृत सेवा कार्यालय प्रमुख मिता कुमारी थापा वडा नम्बर आठ वडा अध्यक्ष पवित्र थापा राणा लगायत मेजी आफै मन्तव्य थेलो बेसीदह नगरपालिका वडा नम्बर एघार बे मावि रि एसई परीक्षा सहयोग किताबमै चुए म परीक्षा न तयारी लभै लागि सहयोग पुरेवा उद्देश्यजी वडा कार्यालयजी सौलो मावि बे कक्षा दशरी खे खबर विद्यार्थीमै लागि अंग्रेजी गणित र विज्ञान विषय बे अभ्यास पुस्तक टेन सेट पुस्तक चुए म एसई परीक्षा न तयारी थप अझयौं प्रभावकारी भने भई लागि विद्यार्थीमै नियमित अभ्यास लभरे सजिलो तर्खे विवाह उद्देश्य जी शैक्षिक सामग्रीमै चुवा बी म चुतक्या विद्यार्थीमै खे भई लागि सहयोग तबा दे बालयो तारखा भई परिचारी छ्याबा नम्बर पोल खाबा समेत विश्वास तबा बी म बेसी सहरी राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङैन आयोजना दिएर प्रदेश अस्पताल लमजुङैन प्राविधिक सहयोगी को पिभा कार्यक्रम छिम राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङ अध्यक्ष योग बहादुर तमु कालुइन अध्यक्ष तर्देर राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी बे क्रथेवा महाराज गुरु तमुइना प्रमुख अतिथ्यातरी कार्यक्रम तलो कार्यक्रम रिपोइमरी क्रथेपाजी फैसी महिना सामाजिक सेवा सक्रिय तलपरी बीमारी छैली के मानवीय सेवा कार्यक्रम रिफ्रेसी महिना सहभागी थेवा यो मुभा तैमारी तारा खबर दिनादै बिनी छैली केरी सामाजिक तेह्र सेवामूलक कार्यक्रममा निरन्तर पिलपारी बिहिम कार्यक्रमले प्रदेश अस्पताल लमजुङ आकस्मिक विभाग प्रमुख हैन टोलीजी सहयोग ललो बेसीसहरी तारखबा असोज दश गते तसिमुबा माया तमुसियो सांगीतिक साँझ 2083 दे सफल बने भई लागि जिल्लाका विभिन्न संघ संस्थामै सामूहिक प्रतिबद्धतालाई म राष्ट्रिय लोक दिएर दोहोरी
गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति लमजुङै न आयोजना वित्तल महिवा सांगीतिक साँझै न बारेर शनिबार जिल्ला समन्वय समिति न सबहलरी आयोजनालाई अन्तर्क्रिया दिएर छलफल कार्यक्रमले सहभागी मुभा तायो संघ सर्वप्रतिनिधि मैजी कार्यक्रमले जिल्ला भयो साझा संस्कृति न अभियान रूपले वैश्व भरिमा प्रतिबद्धतालाई भ कार्यक्रमले वैश्व नगरपालिका दुई वडा अध्यक्ष मदन राणा आठरबे वडा अध्यक्ष पवित्र थापा राणा नगर कार्यपालिका सदस्य कल्पना थापा भोरा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समिति लमजुङ्गर अध्यक्ष रामकुमार श्रेष्ठ नेपाल घरेलु दल चौन उद्योग महासंघ लमजुङ्गर अध्यक्ष श्रीकृष्ण लामिछानी लगायतमै जी सहयोग लभा प्रतिबद्धता लैम बेस्तरले आधुनिक तरकारी खेती चयन उत्पादन दिएर बजारसम्म फोभर तरिका बारी कृदिन निशुल्क प्रशिक्षण कार्यक्रम छिमो नासा तहरी फ्रेस अगुवाईमै कृषक मैदे लचित लैमरी बरण्ड रेस्टुरेन्ट इभेन्सी आयोजनालाई खबर कार्यक्रमले आधुनिक प्रविधि न प्रयोग दख्या तरकारी खैले रोमी रोल लभाग खैले लागत घटेवा दिएर रोब तरकारी मध्ये व्यवस्थित रूपरी बजारसम्म खैले फोभर विषय हेरी प्रशिक्षण पिलो लिसुबै समय हेरी परम्परागत कृषि प्रणाली त क्या मात्र अपेक्षित आमदानी तल आँखा भत्तैमरी चुवावस्थले आधुनिक प्रविधि दिएर व्यवसाय कृषि प्रणाली रे लाल परिवार कृषि प्रोत्साहन देवालो प्रोत्साहित लाल परिवार उद्देश्यजी कार्यक्रम आयोजन लभा आयोजक मेजी भीम प्रशिक्षण रे कृषि दिएर पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पस प्राध्यापक उत्सव पाण्डे दिएर प्राध्यापक सबिन कार्कीजी प्रशिक्षण पिलो प्रशिक्षक दोई मैयाउलोजी आधुनिक तरकारी खेती प्रविधि उत्पादन व्यवस्थापन सरेर बाली व्यवस्थापन उत्पादन वृद्धि लभा उपाय दिएर व्यवसायिक खेती बारे प्रशिक्षण पिलो मर्संगी फेटे चोखोबे लागे छो गयो फेटे छेउ भन्दा उइसो कर्बे फेटे फेरि देखे लमजुङ्गे मर्संगी नासपालिका तीन खुदिरी प्रहरी नागरिक सुनवाई ट्राफिक व्यवस्थापन कडाई लबरी नासथेमेला सुझाव अल्बिनो जमपाङ्गा तब मिमैना अधिकार बारे बेसी सहरी अभिमुखीकरण राष्ट्रिय युवा संघ लमजुङ दक्या रक्तदान कार्यक्रम आयोजना एक्काइसना जिल्लामो रक्तदान डेर एसई परीक्षा तयारी लागि बेसर एघार रूपे माध्यमिक विद्यालय हेरी अभ्यास दिएर टेन सेट पुस्तक चुइब नानर खबर तमुके मर्संग फेदे तखोबे लागि छगयो फेते छेउ भन्द छगयो प्राविधिक थु दिव्यस्त धन्यवाद बिमारी फेदे कचिक्याङ खुसीमाय तमुसियो विदा किउ रेडियो मर्संग 95 मेगाहर्ज दिएर इन्टरनेट अनलाइन रेडियो मर्संग .org यिनि दलात ओ छ्यादल

0: अवस्थामा आइपुग्दाखेरि चाहिँ त्यसको कारण चाहिँ प्रधानमन्त्री अथवा सरकारको तर्फबाट सार्वजनिक गर्नुपर्ने हुन्थ्यो कि हुँदैन थियो?
1: अब कारण चाहिँ किनकि मलाई के लाग्छ भने हिजोको दिनमा हाम्रो नयाँ सरकार बनिसकेपछि विशेष गरेर छिमेकसँगको सम्बन्धलाई फेरि पुनर्ताजगी गर्ने किसिमको एउटा परिपाटी पनि थियो, भेटघाट पनि गर्ने, जसले गर्दाखेरि केही हदसम्म त्यसले नेपालको विकासको लागि चाहिँ सहयोग गरेकै हुन्थ्यो। अब लामो समयसम्म हामी एक किसिमले पछिल्लो सरकारकै उदाहरण लिँदाखेरि दुईटै छिमेकी र अरू पश्चिमा राष्ट्रहरूबाट पनि अलि एक किसिमको डिस्कनेक्ट जस्तो अलि मेसेज नै गलत गयो क्या। किनकि कस्तो मेसेज गलत भयो भने नेपालको प्रधानमन्त्रीले अहिलेको सरकारले चाहिँ कूटनीतिज्ञहरूलाई त्यति प्राथमिकतामा राखेको छैन भन्ने किसिमको मेसेज गयो। त्यो लामो समयसम्म त्यो यदि रहिरहेको भए मलाई लाग्छ त्यसले झन् ड्यामेज गर्थ्यो। त्यही भएर एउटा त्यो ड्यामेज कन्ट्रोलको अवस्थाबाट पनि बाहिर आउनु पर्ने थियो, त्यसलाई पनि हामीले मिलाउनु पर्ने नै थियो। एउटा दोस्रो महत्वपूर्ण कारण के हो भने मलाई सबैभन्दा महत्व सिरियसली हेर्नुपर्ने चाहिँ केही हदसम्म चाहिँ आन्तरिक रूपमा पनि उहाँहरू चाहिँ अलिअलि प्रधानमन्त्री पनि अलिअलि भित्रै पनि अब यो घेराउ भन्ने त शब्द अलि अप्ठ्यारै होला, अलि धेरै कडा होला, तर भित्रै पनि उहाँलाई चाहिँ अप्ठ्यारोमा पर्नुभयो। त्यो अप्ठ्यारोबाट बाहिर निस्कनुको लागि पनि त्यो इन्गेजमेन्ट चाहिँ गर्नुपर्ने जरुरी देखियो होइन। त्यस्तो कुरा नेपालकै भनौँ न विकासले विभिन्न किसिमको प्रोग्रामहरूको लागि, आर्थिक क्रियाकलाप गतिविधिको लागि, इन्भेस्टमेन्टको लागि पनि तपाईँले डिप्लोम्याटसँग कुरा गरेनौ, अरू देशहरूसँग इन्गेजमेन्ट गरेनौ भने त त्यो पनि त्यो कार्यक्रमहरू पनि अगाडि बढाउन सकिँदैन। त्यही भएर यो निरन्तरता नै भइराख्नु पर्थ्यो क्या। हामीलाई मैले सुरुमै पनि भने कुट जुन हिसाबले हिजोको दिनमा प्रधानमन्त्री या अरू मन्त्रीहरूसँग काठमाडौँमा भएका कूटनीतिज्ञहरूले भेटघाट गर्थे त्यो अलिकति नर्म्स एण्ड नर्म्स भन्दा बाहिर थियो, त्यसलाई चाहिँ ट्र्याकमा ल्याउनु पर्ने आवश्यकता थियो। तर त्यो ट्र्याकमा ल्याउने कन्टेक्स्टमा चाहिँ पुरै सम्बन्धै चाहिँ बिगार्नुपर्ने चाहिँ थिएन, किनकि इन्गेजमेन्टलाई नै हामीले त्यसलाई चाहिँ अगाडि नबढाउनु भनेको होइन त्यो, त्यसलाई इन्गेजमेन्टलाई पनि अगाडि बढाउने, एट द सेम टाइम त्यो प्रोसेसलाई पनि अलिकति व्यवस्थित गर्ने भन्ने मात्रै त हो नि त। अलि अब उहाँले इन्गेज गर्दै हुनुहुन्छ, इन्गेज यो पोजिटिभ साइन हो, किनकि लामो समयदेखिकै छ नि, जस्तै भारतसँगको सम्बन्धलाई देखि चीनसम्म अरू अरू देशहरूको सम्बन्धलाई पनि अब हामी एक किसिमले वार्तालाई अगाडि बढायौं नि त, यसले वार्ता गर्नु सजिलो भयो होइन। अब ओपन अप गर्नुभयो, ओपन अप हुनुभयो भनौँ, प्रधानमन्त्री अहिले खुल्नुभयो, अब बोल्ने उहाँले आफ्नो कूटनीति एक्टिभिटिजहरूलाई अगाडि सार्नुभयो, त्यसले गर्दाखेरि केही हदसम्म हामीलाई सजिलो पनि हुन्छ होला। जुन हिजो एउटा नकारात्मक एउटा अर्को मेसेज गएको थियो त्यो मेसेजलाई उहाँहरू चिर्दै हुनुहुन्छ र त्यसले आम नागरिकलाई पनि सजिलै हुन्छ, राज्यलाई पनि सजिलै हुन्छ र उहाँलाई पनि मलाई लाग्छ जुन किसिमको समस्या देखिरहेको छ राजनीति उहाँको दलभित्र र सरकार चलाउनलाई त्यसलाई पनि केही हदसम्म यसले खुकुलो बनाउँछ। किनकि इन्गेजमेन्ट भएपछि केही न केही इकोनोमिक एक्टिभिटिज होला होइन, सम्बन्धलाई चाहिँ नयाँ हिसाबले हेर्ने अवसर पनि पाउँछ दिन्छ नि त त्यसले,
0: हजुर
1: मलाई लाग्छ पोजिटिभ नै हो।
0: चन्द्रदेव भट्टज्यू तपाईँ कूटनीतिक मामिलाका जानकार र भू राजनीतिका विश्लेषक हुनुहुन्छ, आज हामी तपाईँसँग सरकारको कूटनीतिक सम्बन्ध परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। अब नेपाललाई संवेदनशील भू राजनीतिक भएको अवस्था भएको देश भनिन्छ होइन, यो नेपाल जस्तो संवेदनशील भू राजनीतिक अवस्थाको देशमा प्रधानमन्त्रीले भारत र चीनका राजदूतसँग प्रत्यक्ष भेट्नु चाहिँ कतिको आवश्यक हुन्छ?
1: होइन अब यो अहिले मात्रै होइन, हाम्रो देशको प्रधानमन्त्रीहरूले हिजोको दिनमा पनि भारत चीन र अरू देशको राजदूतहरूसँग पनि भेट्दै आएको हुन्, यो पहिलोचोटि उहाँले भेटिराख्नु भएको छैन होइन, दुईटा देशको राजदूतहरूलाई कन्फिडेन्समा दुईटा देशलाई चाहिँ कन्फिडेन्समा लिनु हाम्रो लागि अति नै जरुरी हो, किनकि भारत र सँग हाम्रो विभिन्न किसिमको सम्बन्ध छ, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक होइन, पछिल्लो दिनमा त्यही लेभलको सम्बन्ध चीनसँग पनि बढ्दै गएको छ। हिजो चीनसँगको जुन ट्रान्ज्याक्सनल रिलेसन थियो त्यो ट्रान्ज्याक्सनल सम्बन्धबाट अहिले हामी पिपुल टु पिपुल लेभलको रिलेसनमा पनि जाँदैछौं। अर्को धेरै किसिमको विकासको एक्टिभिटिजहरू, इन्फ्रास्ट्रक्चरको एक्टिभिटिजहरू पनि चीनसँग अगाडि बढ्दैछ। अब यस्तो अवस्थामा जुन दुईटा देशसँग हाम्रो एकदमै आर्थिक सम्बन्ध पनि बढ्दै आएको छ, त्यो दुईटा देशको राजदूतहरूलाई भेट्नु चाहिँ स्वाभाविक हो। मलाई लाग्छ हिजै पहिले नै भेट्नु पर्थ्यो, शुरूकै दिनमा सत्रजना राजदूतलाई सामूहिक भेटघाट गरिसकेपछि, किनकि हाम्रो चाहिँ छिमेकको कूटनीति चाहिँ प्राथमिकतामा पर्नुपर्ने हो। यो अहिले पहिले नै केही दुई तीन महिना अगाडि नै भेट्नुपर्ने हो, ढिलो भयो, यो ढिलै भए पनि भेटघाट गर्नुभयो, मलाई लाग्छ त्यो एउटा महत्वपूर्ण पक्ष हो कि जस्तो लाग्छ। मलाई लाग्छ अरू पश्चिमा देशको राजदूतहरूलाई पनि भेट्नुपर्ने हुन्छ, किनकि हाम्रो लागि चाहिँ इन्टरनेशनल कम्युनिटी पनि त्यतिकै महत्वपूर्ण हो। हामीलाई विकासको लागि, इन्भेस्टमेन्टको लागि बाहिरबाट पैसा चाहिन्छ, त्यसको लागि राजदूतहरूसँग देशहरूसँग सम्बन्ध चाहिँ राम्रो सुधार्नुपर्छ। अब तपाईँले भूराजनीतिको कुरा गर्नुभयो, भूराजनीति हिजोको दिनमा पनि थियो, अहिलेको दिनमा पनि छ, भोलि पनि फरक छ, त्यो एकदमै फरक छ। त्यही त्यो भूराजनीतिलाई व्यवस्थापन गर्नको लागि पनि हाम्रो सम्बन्ध चाहिँ भइरहनुपर्छ। र राजदूतहरूलाई भेट्दैमा भूराजनीतिमा कुनै खतरा आउने र भूराजनीति संकट, अझ भूराजनीतिक संकटमा पर्ने होइन। अब हिजो र आजको भूराजनीतिमा धेरै फरक भयो, किनकि हिजो हाम्रो दुईटा छिमेकी राष्ट्रहरू आर्थिक रूपमा पनि बलियो थिएन, राजनीतिक रूपमा पनि बलियो थिएन। अहिले दुईटै देशहरू विश्व रंगमञ्चमा एकदमै सशक्त रूपमा आफूलाई प्रस्तुत गरिरहेछन् र हिजोको जुन रैथानी शक्तिहरूलाई उहाँहरूले चुनौती दिइराख्छन्, त्यो चुनौती दिने अवस्थामा यो क्षेत्रमा चाहिँ रैथानी शक्तिहरू भनौं न पश्चिमेली राष्ट्रहरू मेनली अमेरिका या अरू देशहरूको चाहिँ चहल पहल निकै बढेको छ, होइन? चीन र अमेरिका बीचको विभिन्न लेभलको हामीमा कन्फ्लिक्टदेखि लिएर होइन टेन्सन हामी देख्न सक्छौ, त्यो टेन्सनको बछिटा हामी कहाँ पनि पर्न सक्छ, होइन? त्यसले गर्दा त्यो कुराहरू चाहिँ हामीले एकदमै ध्यान दिएर चाहिँ हेर्नुपर्ने हुन्छ क्या। त्यही भएर यो त चेन्ज नै भइरहेको छ। जसरी एउटै भनौँ न, पृथ्वीनारायण शाहले जति बेला नेपालको फरेन पोलिसीको परिकल्पना गरेका थिए त्यो बेला एक किसिमको आवश्यकता थियो, राणा शासनमा आएर अर्को किसिमको भयो होला, हिजो पञ्चायती व्यवस्थामा फरक किसिमको थियो, त्यो शीतयुद्धको कालीन होइन, त्यसपछि 90सको दशकमा उदारवादी लोकतन्त्र र उदारवादी अर्थतन्त्रको कुरा आयो, या सोभियत संघको विघटन भइसकेपछि फरक किसिमको भूराजनीतिक चुनौतीहरू आए। अब अहिले चाहिँ नयाँ प्रविधि आछ, होइन, नयाँ किसिमको शक्ति राष्ट्रहरू उदाइरहेछन्, त्यो फरक किसिमको भूराजनीतिक परिप्रेक्ष्य हामी देख्न सक्छौ। तर यो भूराजनीतिको परिप्रेक्ष्यलाई भूराजनीतिलाई जहिले पनि हामीले चाहिँ थ्रेटको पर्सेप्सनबाट मात्रै हेर्छौं, यसलाई चाहिँ अपर्च्युनिटीको रूपमा चाहिँ कसरी उपयोग गर्न सकिन्छ, उपभोग गर्न सकिन्छ भनौँ न, त्यसले ल्याउने अवसरहरूको लागि पनि हामीले इन्गेजमेन्ट चाहिँ बढाउनु पर्ने हुन्छ। तर त्यो इन्गेजमेन्ट मात्रै बढाएर पनि हुँदैन, त्यही अनुसारको हाम्रो मेन पावर पनि बढाउनु पर्ने होला, स्किल्स पनि डेभलप गर्नुपर्ने होला, होइन? त्यही अनुसारको विश्व राजनीतिलाई हामीले बुझ्न सक्नुपर्ने जरुरी हुन्छ।
0: अब हामी के गर्नुपर्छ भनेर एकछिनपछि सरकारले के गर्नुपर्छ भनेर आउँला, होइन? जस्तो त्यही भेटमा पनि पछिल्लो भारत र चीनका राजदूतसँग एकै दिन छुट्टा छुट्टी भएको भेटमा प्रधानमन्त्रीले भारतसँग ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने र चीनसँगको सम्बन्ध सुदृढ गर्ने कुरा गर्नुभएको छ। व्यवहारमा अहिले दुई देश बीच चाहिँ हाम्रो देशको भारतसँगको सम्बन्ध र नेपाल र चीनसँगको सम्बन्ध चाहिँ कस्तो छ र सन्तुलन कायम गर्न के गर्नुपर्छ?
1: अब दुईटा देशसँग हामी सन्तुलन गर्नै सक्दैनौँ, होइन? किनकि दुईटै एकदमै शक्तिशाली राष्ट्र छन् आर्थिक रूपमा, विभिन्न हिसाबले राजनीतिक रूपमा। हामीले दुईटै देशबाट बढीभन्दा बढी फाइदा कसरी लिन सक्छौँ, हाम्रो कूटनीति चाहिँ त्यतातिर गाइडेड हुनुपर्ने हुन्छ, होइन? भारतसँगको सम्बन्ध एक किसिमले पछिल्लो केही वर्षदेखि अलि तिक्तता देख्न सक्छौँ हामी पोलिटिकल लेभलमा, विशेष गरेर
0: अघिल्लो सरकारको पालादेखि,
1: पहिलेदेखि नै लामो भनौँ न, लगभग यो हाम्रो संविधान आइसकेपछि भनौँ न, अहिलेको संविधान लागू भइसकेपछि नै उतार चढाव नै छ, त्यो त्यति नर्मलाइज भएको चाहिँ देखिँदैन पोलिटिकल लेभलमा, है? आम नागरिकको स्तरमा चाहिँ त्यति मैले समस्या देखिरहेको छैन। तैपनि पछिल्लो दिनमा भारत र नेपालको बीचमा विभिन्न स्तरमा इन्गेजमेन्ट चाहिँ हामी बढेको देख्न सक्छौँ। आर्थिक गतिविधिहरू, भारतले पनि विभिन्न किसिमको प्रोजेक्टहरू जुन लामो समयदेखि यहाँ पेन्डिङ थिए उनीहरूलाई पनि कसरी अगाडि बढाउन सकिन्छ भन्ने किसिमले काम गरेको देखिन्छ। तर कता कता चाहिँ अविश्वास चाहिँ छ, किनकि हामी पनि हाम्रो सरकारको नेतृत्व गर्ने व्यक्तिहरूले पनि बेला बेलामा विभिन्न किसिमको स्टेटमेन्टहरू दिन्छन् जसले चाहिँ कन्फिडेन्स चाहिँ त्यति बढाउँदैन, अविश्वास चाहिँ त्यसले झन् बढाउँछ क्या। त्यो किसिमको स्टेटमेन्टले गर्दाखेरि पनि होला एउटा चाहिँ हाईएस्ट पोलिटिकल लेभलमा लामो समयदेखि भेटघाटै भएको छैन भनौँ न भारत र नेपालको प्रधानमन्त्रीको बीचमा भएकै छैन मलाई लाग्छ तीन चार वर्ष पहिले होला भएको एउटा भेटघाट होइन त्यो पछि त त्यति बेला पनि त्यति छलफल गरिएन होइन हिजोको भेटघाटहरू फेरि सबै चाहिँ यहाँ चाहिँ सत्ता कसरी टिकाउने भन्ने पनि हिसाबले पनि भावन्थ्यो होइन तर समस्या समाधान कसरी गर्ने र दुई देशको बीचको सम्बन्धलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने हिसाबले पछिल्लो दिनमा लामो समय भइसक्यो त्यो भेटघाट भएको छैन त्यही भएर कता कता दुईटै साइडमा चाहिँ एक किसिमको चिसोपना छ त्यसलाई चाहिँ हटाउन चाहिँ जरुरी हुन्छ होइन त्यो चिसोपना एउटा हाम्रो आन्तरिक कारणले गर्दाखेरि पनि होला दोस्रो किसिमले दोस्रोमा दोस्रो पक्ष भनेको तपाईँले अगाडि जुन भन्नुभयो नि भूराजनीति त्यो भूराजनीतिले पनि नयाँ नयाँ एक्टरहरू आछन् त्यो एक्टरहरूले पनि काम गरेर हुन्छन् त्यसले गर्दाखेरि भारतसँगको सम्बन्ध चाहिँ उतार चढाव देख्न सक्छौं र भोलिको दिन पनि यो उतार चढाव रहि नै रहन्छ कि जस्तो लाग्छ मलाई लामो समयसम्म त्यसको लागि चाहिँ दुईटै देशमा चाहिँ सबल नेतृत्व र त्यसले चाहिँ लङ टर्मसम्म हेर्न सक्ने नेतृत्वको चाहिँ आवश्यकता छ अब चीनसँगको सम्बन्ध चाहिँ पनि धेरै राजनीतिकरण गर्यौं हामीले हिजोको दिनमा पनि होइन आज पनि त्यो राजनीतिकरण चाहिँ गर्नु हुँदैन चीनले पनि विशुद्ध रूपमा नेपाललाई पनि आर्थिक रूपमा सहयोग गर्न खोजिरहेछ होइन मलाई लाग्छ बेल्ट एन्ड रोड इनिसिएटिभको परिप्रेक्ष्यमा चाहिँ हामीले कसरी त्यसबाट बढीभन्दा बढी फाइदा लिन सक्छौं त्यतातिर हाम्रो चाहिँ सोच हुनुपर्ने हो र नेपालको राजनीतिक दलहरू विशेष गरेर चीन भारत र अमेरिकाको परिप्रेक्ष्यमा चाहिँ विचारधाराले हिजोका दलहरू विचारधाराले निर्देशित थिए आइडियोलोजी उहाँहरूको जस्तो थियो त्यही किसिमको राजनीतिक ओपिनियन पोलिटिकल ओपिनियनहरू उहाँहरूले दिन्थे र त्यही किसिमको इन्गेजमेन्ट पनि गरेर आउँथे मलाई लाग्छ त्योभन्दा अलि हामीले फरक हिसाबले अगाडि बढ्नुपर्ने हुन्छ र अब अहिलेको नयाँ सरकार जुन छ त्यो त्यति धेरै विचारधारामा उभिएको छैन र त्यसलाई चाहिँ त्यो अवसर पनि छ हिजो उहाँहरूले नै भन्नुभएको छ नि अहिलेको पार्टी सभापतिले नै नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिले हामी कहाँ चाहिँ आइडियोलोजिकल ब्यागेज छैन त्यही भएर हामीलाई चाहिँ भारत चीनसँग सम्बन्ध अगाडि बढाउन कुनै समस्या नहोला भन्ने किसिमको मेसेज पनि दिइराख्नु भएको छ होइन त्यही भएर चीनसँग पनि हामीले त्यो सम्बन्धलाई चाहिँ राजनीतिकरण चाहिँ गर्न चाहिँ हुँदैन चीन अलि त्यहाँ पनि अविश्वास छ अविश्वास के छ भने चीनको बुझाइ पनि अहिलेको सरकार चाहिँ हाम्रो फर्ममा भन्दा पनि बाहिरबाट होइन भन्ने किसिमको उनीहरूको होइन मेसेज उनीहरूको बुझाइ अलिकति त्यति पोजिटिभ त्यति विश्वासमै त्यो विश्वासको खडेरी त्यहाँ पनि देख्न सक्छौँ तर चीनसँग पनि तर चीन चाहिँ यति यस्तो अवस्थामा यति शक्तिशाली भइसकेको छ कि उसले नेपालमा जुन सरकार आए पनि जतातिर ढल्केको आए पनि उसले डिल गर्न सक्छ उसलाई कसैले अहिले रोक्न सक्दैन उसले आफ्नो हिसाबले काम गर्न सक्छ अब त्यसरी उदाएका शक्ति राष्ट्रहरूसँग हामीले चाहिँ प्राग्मेटिक फरेन पोलिसी चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ र त्यसको लागि चाहिँ नेतृत्वमा चाहिँ एकदमै कुशल नेतृत्व हुनु चाहिँ जरुरी
0: के गर्नुपर्छ म एकछिन पछि आउँला अहिले तपाईँले जुन एउटा यो सम्बन्धमा राजनीतिकरण भन्ने तपाईँले शब्द प्रयोग गर्नुभयो नि त्यो राजनीतिकरण चाहिँ चीनसँग भन्दा भारतसँग बढी छ
1: त्यो
0: पहिलेदेखि नै थियो अहिले पनि
1: त्यो दुईटैको देशमा पछिल्लो दिनमा चाहिँ दुईटै देशसँग देख्न सकिन्छ भारत हिजोको लामो समयसम्म भारतसँगको सम्बन्ध चाहिँ तपाईँले विशेष गरेर राजनीतिसँगै पनि जोडिएको थियो सत्ता समीकरणमा धेरै त्यो सम्बन्ध अड्केको देखिन्थ्यो देखिन्थ्यो होइन त्यो हिजोको दिन तर भारत पछिल्लो दिनमा त्योबाट त्यो उसबाट चाहिँ अलिकति बाहिर निस्किसकेको जस्तो कि लाग्छ सन् 2018-19 पछि तर हामी चाहिँ अझ पनि त्यो सम्बन्धलाई त्यही एंगलबाट व्याख्या गर्न खोज्छौ के त्यो हाम्रो समस्या एउटा अनि चीनसँगको सम्बन्ध चाहिँ हिजो त्यो राजनीतिकरण थिएन चीनसँग हिजो विशुद्ध चीनले पनि राजनीतिकरणले त्यो फ्रेमवर्कबाट त्यो एंगलबाट हेर्दैन थियो होइन विशुद्ध आर्थिक इन्गेजमेन्ट पिपुल टु पिपुल रिलेसनको हिसाबले हेर्थ्यो तर पछिल्लो दिनमा चीन जसरी आफूलाई शक्तिशाली रूपमा अगाडि बढाउँदै आएको छ त्यही अनुसारले उसले नेपालसँग मात्र होइन अरू देशहरूसँग पनि अर्थतन्त्र सँगसँगै अरू पक्षहरूलाई पनि राजनीतिक पक्षहरूलाई पनि हेर्छ किनकि त्यो प्रत्येक शक्तिशाली राष्ट्रहरूले गर्ने त्यही हो किनकि आफ्नो किसिमको लबी क्रिएट गर्ने छिमेकमा या छिमेक टाढा छिमेकभन्दा टाढा पनि गर्ने चाहिँ परम्परा हामी लामो समयसम्म देख्न सक्छौँ
0: काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुकबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। कूटनीतिक मामिलाका जानकार चन्द्रदेव भट्टसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।
4: घरबाट निस्किन अघि धारा, बिजुलीका स्विच र ग्यासको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध। एनबीएल अटो लोन
6: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
5: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
5: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलित नेपालमा आज हामी सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्टसँग कुरा गरिरहेका छौं। चन्द्रदेव भट्टज्यू, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ।
3: धन्यवाद।
2: तपाईँ कूटनीतिक मामिलाका जानकार, भूराजनीतिक विश्लेषक हुनुहुन्छ। आज हामी तपाईँसँग नयाँ सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। शुरूमा हामीले प्रधानमन्त्रीले शुरूको दिन सरकार नयाँ सरकार गठन भएपछि सामूहिक भेट गरेको र त्यसपछि झण्डै चार महिनापछि भारत र चीनका राजदूतसँग एक्लै एक्लै भेट गर्नुको अर्थ र दुवै देश र अरू देशहरूसँगको सम्बन्धमा केन्द्रित रहेर कुरा गरौं। तपाईँले मोटामोटी अब चाहिँ सरकारले बिस्तारै सम्बन्ध सुधारको प्रयास गरिरहेको छ, यसलाई सकारात्मक रूपमा लिनुपर्छ, यो प्रधानमन्त्रीको पछिल्लो भेटघाट पनि त्यसकै एउटा संकेत हो भनेर भन्नुभयो। अब चाहिँ यो नयाँ सरकारले अब चाहिँ कसरी अगाडि बढ्नुपर्छ भनेर क्रमैसँग कुरा गरौं। जस्तो मूल आधार चाहिँ यो नयाँ सरकारको परराष्ट्र नीतिको मूल आधार के हुनुपर्छ? भारत र चीनबीच सन्तुलन, राष्ट्रिय हित, विकास कूटनीति वा भूराजनीति यथार्थ?
3: अब यो चाहिँ महत्वपूर्ण प्रश्न हो, किनकि हाम्रो चाहिँ विदेश नीतिलाई या परराष्ट्र नीति संविधानमा एकदमै राम्रोसँग व्याख्या गरिएको छ, होइन? त्यो संवैधानिक संविधानमा जुन हिसाबले विदेश नीति व्याख्या गरिएको छ, मलाई लाग्छ त्यही अनुसारले हामीले अगाडि बढ्नुपर्ने होला। हामी यसमा चाहिँ मेजर डिपार्चर गर्न सक्दैनौँ, किनकि त्यस्तो धेरै परिस्थितिमा त्यस्तो चेन्ज परिवर्तन पनि भएको छैन, जसले गर्दाखेरि हिजोको जुन इस्टाब्लिस्ड फरेन पोलिसीको प्रिन्सिपलहरू थिए त्योभन्दा बाहिर जानुपर्ने आवश्यकता चाहिँ मलाई लाग्दैन। तर महत्वपूर्ण पक्ष के हो भने, पछिल्लो दिनमा बाहिर विश्व चेन्ज भएको छ, भूराजनीतिक रूपमा या विभिन्न हिसाबले चेन्ज भएको छ, त्यो चेन्जलाई हामीले कसरी आकलन गर्ने र त्यसलाई चाहिँ कसरी हाम्रो फरेन पोलिसीले सम्बोधन गर्न सक्छ भन्ने चाहिँ महत्वपूर्ण पक्ष हो, होइन? भारतसँगको होस् या चीनसँगको होस् या अरू पश्चिमा जगतको होस् या अरू कुनै या पश्चिम एसिया होस्, हाम्रो लागि त महत्वपूर्ण भनेको पश्चिम एसिया जहाँ धेरै मान्छेहरू काम गर्छन्, होइन? त्यही भएर त्यो पक्ष पनि महत्वपूर्ण हो, होइन? त्यही भएर राष्ट्रिय स्वार्थ त, किनकि फरेन पोलिसीको महत्वपूर्ण उद्देश्य नै राष्ट्रिय स्वार्थलाई कसरी परिपूर्ति गर्ने भन्ने हो, त्यो राष्ट्रिय स्वार्थ परिपूर्ति गर्नुको लागि हामीले कसरी तयार गर्ने त आफूलाई भन्ने महत्वपूर्ण पक्ष छ। अब हामी कहाँ चाहिँ आज धेरै कति चार पाँच महिना भइसक्यो, भारतमा पनि राजदूत छैन, चीनमा पनि राजदूत छैन, होइन? अमेरिकामा छैन, राजदूतको धेरै ठाउँमा हाम्रो राजदूत नियुक्त हुन सकिराखेका छैन, होइन? मलाई लाग्छ त्यो पनि त्यो पहिलो काम हुनुपर्छ, किनकि ठुल्ठूलो यो हाम्रो छिमेकमा र अरू अरू देशमा चाहिँ कूटनीतिक भ्याक्युम चाहिँ राख्नु हुँदैन, त्यसलाई चाहिँ फुलफिल गर्ने, त्यो फुलफिल भइसकेपछि मलाई लाग्छ त्यो कूटनीतिक सम्बन्धलाई चाहिँ वार्तालाई चाहिँ अगाडि बढाउन सकिन्छ, एउटा। दोस्रो चाहिँ हाम्रो सबैभन्दा ठूलो अहिलेको विदेश नीतिले गर्नुपर्ने काम चाहिँ नेपालमा चाहिँ रोजगार भनौँ न, हामी चाहिँ आर्थिक रूपमा चाहिँ कमजोर छौं र बाहिरबाट इन्भेस्टमेन्ट चाहिँ कसरी ल्याउने, नेपालभित्रै रोजगारी कसरी सिर्जना गर्ने, बढीभन्दा बढी नेपाली चाहिँ नेपालीलाई चाहिँ नेपालमै कसरी रोक्ने र रोजगार दिने भन्ने एउटा हो। त्यसको लागि अब अहिले पछिल्लो सरकारले हिजोको दिनमा इकोनोमिक डिप्लोमेसीको कुरा गर्थे, पछिल्लो सरकारले चाहिँ डेभलपमेन्ट डिप्लोमेसीलाई प्राथमिकताको रूपमा अगाडि सारेको छ। अब त्यो डेभलपमेन्ट डिप्लोमेसीलाई कसरी सार्थक रूपमा चाहिँ हामी त्यसलाई चाहिँ लागू गर्न सक्छौ त, त्यो डिप्लोमेसी भनेर मात्रै हुँदैन, लेखेर मात्रै हुँदैन, त्यसलाई चाहिँ व्यवहारमा उतार्नु पर्ने हुन्छ। हामी आर्थिक कूटनीतिको विषयमा कुरा गरेको लगभग 30-40 वर्षै भइसक्यो, होइन? तर जुन लेभलमा हामीले काम गर्नुपर्ने हो त्यो काम गर्न सकिरहेछौं, किनकि हाम्रो पोटेन्सियल छ, होइन? तर त्यसलाई चाहिँ हामीले हार्नेस गर्न सकिरहेको छैनौँ। हाम्रो जल स्रोतदेखि लिएर व्यापक कुरा होला, होइन? इन्भेस्टमेन्टको त्यो गर्नुपर्ने होला दोस्रो पक्ष चाहिँ। तेस्रो पक्ष चाहिँ दुईटा छिमेकीले सँग चाहिँ मैले अगाडि पनि भने, त्यो जुन विश्वासको संकट छ त्यो विश्वासको संकटलाई चिर्ने र दुइटैलाई चाहिँ नेपालको डेभलपमेन्टमा चाहिँ हामी चाहिँ सहयोगको लागि चाहिँ उहाँहरूले गरिराख्नु भएको छ त सहयोग गर्ने भनेर, र त्यसको लागि इन्टरनली तयार हुनुपर्ने होला। हाम्रो सबैभन्दा ठूलो समस्या चाहिँ फरेन पोलिसी नभएर होइन, हामी कहाँ फरेन पोलिसीको फ्रेमवर्क धेरै पुरानो छ, धेरै देशहरूसँग फरेन पोलिसीको जति बेला सिद्धान्त नै थिएन जति बेला हामी कहाँ चाहिँ फरेन पोलिसीको सिद्धान्तहरू थिए तर हाम्रो समस्या त्यो हामीले त्यसलाई लागू गर्न सकेरौँ र आन्तरिक राजनीति चाहिँ फरेन विदेश नीतिलाई चाहिँ आन्तरिक राजनीतिको कन्टेक्स्टमा युज गर्यौँ लार्जली चाहिँ हामी यदि 46 सालपछि 47 सालपछिको यदि बहसहरू यदि हामी हेर्ने हो भने या हाम्रो प्र्याक्टिसेज हेर्ने हो भने लार्जली भारतसँगको सम्बन्ध होस् या चीनसँगको सम्बन्ध होस् चाहिँ त्यो विदेश नीतिलाई चाहिँ काठमाडौँमा सत्ता टिकाउने र सत्ता फाल्नेमा युज गरेको देखिन्छ त्यही भएर त्योभन्दा चाहिँ हामी बाहिर निस्कनुपर्छ कि जस्तो लाग्छ अब चाहिँ त्यो त्यही भएर हुन्छ त्यही भएर होला पछिल्लो सरकारको प्रायोरिटी चाहिँ हामी हिजोको जस्तो त्यो भनौँ न हिजोको डिप्लोमेसी जसरी प्र्याक्टिस गरिरहेको थियो त्योभन्दा हामी डेभलपमेन्ट चाहिँ हाम्रो प्रायोरिटी हो भनेको पाइन्छ तर यसमा यता पनि उहाँहरूको पनि भित्र टेन्सन नै देखिन्छ जसले गर्दाखेरि एउटा साधारण उदाहरण भनौँ न प्रधानमन्त्रीले भारत भ्रमणमा भारतको भारतीय सरकारले उहाँलाई निम्ता दिनुभयो त्यसपछि उहाँको त्यो जानु भएन पार्टीको सभापति जानुभयो अनि पार्टीको सभापति गए फर्केर आइसकेपछि फेरि उहाँले दूत पठाउनु भयो तर त्यो दूत गोप्य रूपमा पठाउनु
2: भयो
3: मलाई लाग्छ त्यस्तो अवस्था चाहिँ आउनु हुँदैन त्यो चाहिँ एकदमै
2: पारदर्शी
3: हुन् त्यो दुःखद पक्ष हो कि हामी एउटा महत्वपूर्ण छिमेकीसँग डिल गर्दैछौ होइन महत्वपूर्ण छिमेकी त्यो भनेको हामी आफैमा विश्वास छैन कि आफूलाई नै विश्वास गरिरहेको छैनौँ कि त्यो मान्छेलाई चाहिँ भनौँ न त्यो अब यसलाई फेरि मान्छेले अरू फरक हिसाबले बुझ्ला चोर बाटोबाट पठाउनु त भएन नि त होइन त्यो डिप्लोमेसी चाहिँ एटलिस्ट त्यो अवस्था पनि थिएन
2: फेरि

0: समस्या समाधान गर्नुपर्ने धेरै कामहरू बाँकी छन्। पहिलेदेखिका मुद्दाहरू थाती छन्, विस्तारै समस्या समाधान गर्दै जानुपर्ने छ। यही बेला चाहिँ अब सुगौली सन्धिदेखि लिएर धेरै सीमाका कुराहरू आएका छन्। त्यति बेलाको नक्सा अहिले छैन, हराएछ भनेर चाहिँ फेरि परराष्ट्र मन्त्रीले नै बोल्नु भएको छ। अब यो समस्या चाहिँ भारतलाई केन्द्रित गरेर हेर्दाखेरि अब नयाँ सरकारले भारतसँगको सम्बन्ध सुधार्दै भारतसँग भएका असमझदारी, सीमा विवाद लगायतका समस्या समाधानको लागि चाहिँ के गर्यो भने राम्रो हुन्थ्यो
1: भने यो भारतसँगको सम्बन्ध चाहिँ सुधार्नुको लागि महत्वपूर्ण पक्ष भनेको दुईटा देशको नेतृत्वको बीचमा चाहिँ एकदमै राम्रो समुद्र सम्बन्ध हुनुपर्छ, होइन उनीहरूले एक अर्कासँग वार्ता गर्नुपर्ने हुन्छ कि जस्तो लाग्छ मलाई, चाहिँ अफिसियली होइन कि अनअफिसियली पनि काठमाडौँ र दिल्लीको बीचमा चाहिँ एकदमै सिधा सम्पर्क हुनुपर्ने हो। भन्नाले हाम्रो प्राइम मिनिस्टरले भारतको प्राइम मिनिस्टरलाई जति बेला फोनमा कुरा गर्न सक्नुपर्ने हो, त्यसको लागि डिप्लोमेटिक च्यानलै युज गर्नुपर्ने पनि मैले देखिरहेको छैन, होइन त्यो लेभलको विश्वासको हामी जब विश्वासको वातावरण सिर्जना गर्छौं, मलाई लाग्छ जुन धेरै ठूलो समस्याहरू पनि छैनन्, समाधान गर्न सकिने समस्याहरू छन्, होइन सीमाको पनि जुन या कालापानी लिपुलेकवाला जुन समस्या छ त्यो समस्यालाई पनि समाधान गर्न सकिने हो। तर त्यो समाधान गर्नुको लागि महत्वपूर्ण बाटो भनेकै पहिले दुईटा देशको नेता भनौ न दुईटा देशको प्रधानमन्त्रीको बीचमा या अरू कुनै अधिकारीहरूको बीचमा चाहिँ एक किसिमको विश्वास चाहिँ हुनुपर्ने हो। त्यो विश्वास चाहिँ मैले चाहिँ देखिरहेको छैन। मलाई यो अहिलेको समस्या होइन, फेरि हामीले जब भारतसँग 1950 पीस एण्ड फ्रेन्डसिप ट्रिटी भनेर सम्झौता गर्यौं नि, एग्रीमेन्ट गर्यौं, ट्रिटी साइन गर्यौं नि, मलाई लाग्छ त्यो भारत र नेपालको बीचको सम्बन्ध त्यति बेलादेखि नै फ्रेन्डसिप चाहिँ छैन क्या, होइन पीस पनि छैन फ्रेन्डसिप पनि छैन, है व्यावहारिक रूपमा हामी काम गरिरहेछौँ, त्यो चलि नै रहेछ, तर समस्याहरू धेरै छन्, शंका र उपशंकाहरू धेरै नै छन्, यसलाई चिर्न सक्ने किसिमको नेतृत्व चाहिँ चाहिन्छ, त्यसपछि मात्रै समस्या समाधान हुन्छ। मैले अरू चाहिँ उपाय चाहिँ देखिरहेको छैन। हामी पछिल्लो दिनमा खालि राजनीतिको लागि भनौँ न पब्लिक कन्जम्पसनको लागि इस्युहरूलाई फ्लोट गरिरहेछौँ, होइन त्यसले चाहिँ समस्या समाधान गर्दैन।
0: अब यो चीनसँगको कुरा गर्दा अब अस्तिको राजदूतसँगको भेटमा पनि प्रधानमन्त्रीले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोऱ्याउनु भएको छ, नयाँ सरकारका लागि यो विषय किन महत्वपूर्ण छ?
1: मलाई लाग्छ यो हामीले रिपिटेडली भनेर आएका छौँ पछिल्लो 15-20 वर्षदेखि, नेपाल चाहिँ एक चीन नीतिप्रति चाहिँ कमिटेड छ भनेर, होइन हामीले यसको मतलब के हो भने उहाँहरूले हामीलाई विश्वास गर्दैन कि जस्तो पनि लाग्छ, नत्र हामीले पटक पटक त्यही प्रायोरिटी होइन नि त, हामीले चीनको जुन छ नि संवेदनशीलतालाई बुझेका छौँ, होइन तर त्यसलाई चाहिँ पटक पटक प्रत्येक भेटमा चाहिँ त्यही रिइट्रेट गर्नुपर्ने त्यो आवश्यकता छैन। र चीनले पनि के भन्छ भने नेपाल चीन चाहिँ नेपालको स्वतन्त्रता र सार्वभौमतालाई प्रोटेक्सन गर्नमा चाहिँ सहयोग गर्नेछ भनेपछि उसले कहाँबाट थ्रेड देखिरहेछ, यो बहुत महत्वपूर्ण पक्ष हो।
0: सरकारको कतिपय गतिविधिलाई चाहिँ फेरि चीनले त्यसलाई चाहिँ नरुचाएको भनेर पनि व्याख्या
1: आइरहेछ, तर तपाईँले जुन अगाडि एक चीनवाला एक चीन नीतिबाट पनि हामी त अर्कैतिर गइसक्यौँ नि, हिजोको वान चाइना पोलिसीबाट वान चाइना प्रिन्सिपलमा गइसकेका छौँ हामी, होइन पछिल्लो हिजो यो जेएनजी भन्दा अगाडिको सरकारले नि त्यो वान चाइना बनाउनु त्यो उसको पुष्पकमल दाहालको पालामा होला वान चाइना प्रिन्सिपलमा गइरहेका छौँ भनेपछि चीनले आफ्नो फरेन पोलिसीलाई कन्सोलिडेट गर्दै जाने होइन अनि हामी चाहिँ उसको सुरक्षालाई ग्यारेन्टी गर्छौँ भन्ने जाने, तर हाम्रो चाहिँ केही पनि नहुने त भएन नि त, होइन त्यही भएर हामीले पनि हाम्रो कुरा पनि उठाउनु जरुरी पर्नु
0: लाग्दैन। यो बीआरआई अन्तर्गतको सहकार्य गर्ने प्रतिबद्धता पनि नेपालले पटक पटक दोहोऱ्याइरहन्छ र अस्तिको भेटमा पनि प्रधानमन्त्रीले चीनका राजदूतसँग चाहिँ यो प्रतिबद्धता जनाउनु भएको छ। नेपालले बीआरआईलाई आफ्नो आवश्यकतासँग कसरी जोड्न सक्नुहुन्छ?
1: हामीले यो बीआरआईको डिबेट बीआरआईलाई जसरी अगाडि भनौँ न अब हामीले सम्झौता गरिसकेका छौँ नि त, होइन चीनसँग बीआरआईको प्रोजेक्टहरूलाई 10 कि 9 प्रोजेक्टहरूलाई अगाडि बढाउँछौँ भनेर, अब राज्यले त्यो एग्रीमेन्ट गरिसकेपछि त्यो अगाडि बढाउनु पर्ने हुन्छ, होइन त्यो हाम्रो उत्तरदायित्व, हिजोको सरकारले त्यो सम्झौता गरिसकेको छ, अब अहिलेको सरकारको त्यो उत्तरदायित्व हुन्छ त्यो प्रोजेक्टहरूलाई बीआरआई अगाडि बढाउने, तर त्यो कुन प्रोजेक्टले हामीलाई फाइदा गर्छ र त्यो प्रोजेक्टहरूको सेलेक्सन कसरी गर्ने भन्ने प्रायोरिटी चाहिँ हाम्रो पर्ने हुनुपर्ने हुन्छ होइन, किनकि बिआरआई नितान्त चीनले आफ्नो इन्ट्रेस्टलाई विश्व लेभलमा चाहिँ एक्सप्यान्ड गर्नुको लागि ल्याएको

0: होइन र उसले त्यसैमा अरू देशहरूलाई पनि कसरी समाहित गरेर अरूलाई पनि कसरी विकसित गर्न बनाउन सकिन्छ भन्ने उसको बुझाइ हो होइन तर उसको बुझाइले हामीलाई फाइदा नहुनु पनि सक्छ त्यही भएर हाम्रो बुझाइ के हो त बीआरआई प्रतिको हाम्रो अवधारणा के हो हामीलाई चाहिँ हिमालयन रिजनमा भनौँ न ट्रान्स हिमालयन रेलवेज या ट्रान्स हिमालयन रिजनमा कस्तो किसिमको इन्फ्रास्ट्रक्चरहरू चाहिरहेछ होइन एउटा दोस्रो पक्ष अरू धेरै क्षेत्रमा छ नि त बीआरआई रेल मात्रै होइन त्यसको मल्टिपल लेभलमा अपरेट भइरहेछ कुन कुन प्रोजेक्टले हामीलाई फाइदा हुने एउटा दोस्रो कुरा त्यसको सबैभन्दा ठूलो विवादित पक्ष भनेको इन्भेस्टमेन्ट करले गर्ने होइन चीनले नै इन्भेस्टमेन्ट गर्ने हो कि या उसले त के सोध्छ भने जुन देशमा प्रोजेक्ट जान्छ त्यही देशले चाहिँ इन्भेस्टमेन्ट गर्नुपर्छ भन्ने किसिमको छ नि त हामी कहाँ त्यो किसिमको अवस्था नहोला होइन त्यही भएर त्यो निगोसिएसन इन्भेस्टमेन्टको निगोसिएसन र त्यसको मोडस अपेरेन्डी के हुनुपर्ने भन्ने पक्ष चाहिँ हामीले वार्ता त्यहाँ गर्नुपर्ने होला मलाई लाग्छ त्यही भएर पनि त्यो प्रोजेक्टहरू अगाडि बढ्न नसकेको होला एक लेभलको हामी कहाँ पनि क्ल्यारिटी छैन हामीले बीआरआई साइन गर्यौं किनकि हिजोको दिनमा धेरै राष्ट्रहरूले गरिसकेका थिए होइन हामीले त्यो के तर त्यसलाई चाहिँ अगाडि बढाउन चाहिँ हामी अब तयार छैनौँ मलाई लाग्छ त्यो लेभल त्यो त्यतातिर हामीले चाहिँ अब फोकस चाहिँ गर्नुपर्ने हुन्छ कि जस्तो लाग्छ त बीआरआई हाम्रो इन्ट्रेस्टमा न चीनको इन्ट्रेस्टमा होइन कि हाम्रो इन्ट्रेस्टमा यसले कसरी काम गर्छ यदि बीआरआईको कुनै प्रोजेक्टहरूले हामीलाई फाइदा गर्दैन भने त्यो प्रोजेक्ट हामी ड्रप पनि गर्नुपर्ने हुन्छ त्यो चीनको कन्टेक्स्टमा मात्रै होइन यो भारतकोमा पनि लागू हुन सक्छ यो अमेरिकाको हामीलाई फाइदा भइरहेको छैन भने हामीले त्यसलाई किनकि बीआरआई नितान्त चीनले आफ्नो फाइदाको ल्याएको परियोजना हो होइन त्यो परियोजनालाई हाम्रो कन्टेक्स्टमा चाहिँ कसरी ल्याउन सक्छौ यसले हामीलाई कसरी फाइदा गर्न सक्छ भन्ने किसिमको छलफल चाहिँ हामीले जलाउनु पर्थ्यो तर हामी कहाँ कसरी विभाजित भयो भने बीआरआईको प्रोजेक्ट गर्नेवालाहरू सबै प्रो चाइनिज देखिने बीआरआईको विरोध गर्ने छ अलग एन्टी चाइनिज देखिने त्यो किसिमको डिस्कोर्स भयो कि हामी कहाँ चाहिँ त्यो डिस्कोर्स चाहिँ नेसनल इन्ट्रेस्टको हिसाबले चाहिँ नेसनल इन्ट्रेस्टलाई सेन्टरमा राखेर अगाडि नै बढेन क्या त्यो समस्या भयो
1: चन्द्रदेव भट्टज्यू आज हामी तपाईँसँग परराष्ट्र नीति सरकारको कस्तो हुनुपर्छ के गरिरहेछ अब कसरी सुधार्नुपर्छ भनेर कुरा गरिरहेका छौं तपाईँ कूटनीतिक मामिलाका जानकार भूराजनीतिक विश्लेषक हुनुहुन्छ अब हामी कार्यक्रमको अन्त्य खण्डतिर आइपुगेका छौं अब यो नेपालको परराष्ट्र नीति सञ्चालनमा प्रधानमन्त्री कार्यालय परराष्ट्र मन्त्रालय र राजनीतिक नेतृत्व बीच चाहिँ कस्तो समन्वयको खाँचो देख्नुहुन्छ तपाईँ
0: मलाई के लाग्छ भने विदेश नीति सञ्चालनको परिप्रेक्ष्यमा महत्वपूर्ण भूमिका भनौं न हामी कहाँ पर्मानेन्ट मेकानिजम भनेको परराष्ट्र मन्त्रालय हो परराष्ट्र मन्त्रालयमा एउटा इन्स्टिट्यूशनल मेमोरी हुन्छ होइन हिजोको दिनको त्यहाँ रेकर्ड हुन्छ फरेन पोलिसीलाई कसरी अगाडि बढाउँदाखेरि राष्ट्रलाई चाहिँ फाइदा हुन्छ भन्ने किसिमको इन्टायर त्यो हुन्छ नि नलेज सिस्टम भनौ न त्यहाँ छ होइन अब त्यसलाई चाहिँ सही हिसाबले अगाडि बढाउने काम भनेको अहिलेको समसामयिक नेतृत्व भनौ न प्रधानमन्त्रीको होला होइन प्रधानमन्त्रीको परराष्ट्र नीतिको परिप्रेक्ष्यमा केही चाहिँ उसको प्रिरोगेटिभ हुन्छ आफ्नो उसको अधिकार पनि हुन्छ तर प्रधानमन्त्रीले आफ्नो अधिकार विदेश नीतिको परिप्रेक्ष्यमा प्रयोग गर्दाखेरि अरू राजनीतिक दलहरूसँग पनि छलफल गर्न जरुरी हुन्छ किनकि परराष्ट्र नीति यदि हामी बिगार्यौं भने त्यहाँ चुक्यौं भने चाहिँ त्यसले उत्पादन गर्ने समस्याको असर चाहिँ लामो समयसम्म पर्न सक्छ र त्यसले राष्ट्रको सार्वभौमतालाई पनि असर गर्न सक्छ र अर्को चाहिँ तपाईँले जुन अगाडि भू राजनीतिको कुरा गर्नुभएको थियो यदि हामीले विदेश नीतिलाई सही हिसाबले व्यवस्थापन गर्न सकेनौ भनौँ न कोअर्डिनेटिङ एजेन्सीजको बीचमा परराष्ट्र मन्त्रालय प्रधानमन्त्रीको कार्यालय र राजनीतिक दलहरूको बीचमा एउटा सहकार्यको वातावरण चाहिँ सिर्जना गर्न सकेनौं भने मलाई लाग्छ पछिल्लो दिनमा आएको भू राजनीतिक चुनौतीहरूलाई हामी सम्बोधन गर्न सक्दैनौ किनकि पछिल्लो दिनको भू राजनीतिले यो जुन इस्टाब्लिस्ड मेकानिजमलाई चाहिँ डिसमेन्टल गरिदिन्छ होइन र उसले एउटा आफ्नो इन्ट्रेस्ट अनुसारको एक्टरसँग इन्गेज गर्छ त्यही भएर त्यो परिस्थितिलाई पनि हामीले आउन दिनु हुँदैन त्यहाँ चाहिँ हामीले एक किसिमको आम सहमति भनौँ न लामो दिनदेखि हामी भन्दै आएको शब्द त्यो चाहिँ हुनु चाहिँ जरुरी छ र महत्वपूर्ण पक्ष भनेको विदेश नीति नेशनल इन्ट्रेस्टको लागि हो र विदेश नीति जनताको जनतालाई बढीभन्दा बढी कसरी फाइदा दिन सकिन्छ त पछिल्लो दिनमा प्रविधिले नयाँ किसिमको चुनौतीहरू हितहरू ल्याइरहेछ सार्वभौमताकै परिप्रेक्ष्यमा यदि हामी हेर्ने हो भने पनि त्यही भएर यो सबै एउटा राम्रो हिसाबले आकलन गर्नुपर्ने हुन्छ समस्यालाई किनकि छिमेकमा धेरै परिवर्तन भइरहेछन् दुवै उत्तर र दक्षिणतिर आर्थिक रूपमा राजनीतिक रूपमा अरू एकदमै व्यापक परिवर्तन भइरहेछ र त्यो परिवर्तन अनुसार चाहिँ हामीले पनि अगाडि बढ्नुपर्ने हुन्छ किनकि हामीले पनि होइन आर्थिक रूपमा चाहिँ हामीले यदि त्यो अनुसारको हाम्रो नीति नियहरू त्यस अनुसार निर्माण गर्न सकेनौं विदेश नीतिलाई त्यसरी ओरिएन्ट भनेर निर्देशित गर्न सकेनौं भने त्यसले ल्याउने समस्या चाहिँ एकदमै दूरगामी असर पर्न सक्छ त्यही भएर त्यतातिर सोच्न चाहिँ हामीले जरुरी हुन्छ र पछिल्लो दिनमा हामी कहाँ चाहिँ के भएको छ भने जियो पोलिटिक्स र फरेन पोलिसीमा काम गर्ने एउटा ठूलो कम्युनिटी भएको छ भनौँ न त्यो ठूलो समुदाय भइसकेका छ नेपालमा धेरै मान्छेहरू त्यो क्षेत्रमा काम गर्छन् होइन भू राजनीति र विदेश नीतिको परिप्रेक्ष्यमा तर त्यसले के हुन्छ भने त्यो जब धेरै मान्छेहरू छन् उनीहरूले आफ्नो आफ्नो किसिमको ओपिनियनहरू ल्याउँछन् त्यो ओपिनियनहरूलाई नेशनल इन्ट्रेस्टलाई एकीकृत कसरी गर्ने त्यसले डिफेन्ड गर्न सक्छ कि सक्दैन राष्ट्रिय स्वार्थ आज नेपालमा लगभग प्रत्येक तेस्रो व्यक्तिले विदेश नीति र फरेन पोलिसीको एक्सपर्टको रूपमा आफूलाई चाहिँ प्रस्तुत गर्छन् होइन मलाई लाग्छ त्यो त्यसलाई पनि त्यो सबै विभिन्न किसिमको आवाजहरूलाई पनि हामी नेशनल इन्ट्रेस्टसँग कसरी गाँच्न सक्छौ त्यो हाम्रो चुनौतीको चुनौती हो र त्यतातिर काम गर्नुको लागि मलाई लाग्छ परराष्ट्र मन्त्रालयको नेतृत्व प्रधानमन्त्री कार्यालय र राजनीतिक दलहरू को चाहिँ महत्वपूर्ण भूमिका नै हुन्छ कि
1: अब दुईवटा प्रश्न मात्रै बाँकी छन् चन्द्रदेव भट्टज्यू अहिले यो नेपालले हामीले धेरै कुरा गर्यौं भारत र चीनसँगको सम्बन्धसँगै अमेरिका युरोपेली देश जापान दक्षिण कोरिया र अरू विकास साझेदारसँगको सम्बन्धलाई चाहिँ कसरी अगाडि बढ़ाउनु पर्ने खाँचो छ
0: नेपालको मलाई लाग्छ तीनटा लेयरमा हेर्नुपर्ने हुन्छ एउटा छिमेक भारत र चीन भयो भनौँ न भारत चीनलाई दुईटा भनौँ न होइन भारतसँगको सम्बन्ध अलग छ फेरि है भारत र चीनसँगको सम्बन्ध एउटै हुनै सक्दैन यो हामीले एकदमै क्लियर हुनुपर्ने हुन्छ किनकि भारत हामी धेरै नजिक छौँ हामी भारतसँग विभिन्न हिसाबले होइन भौगोलिक हिसाबले पनि भनौँ न भूगोल नै त्यतैतिर ढल्केको
1: छ
0: जनसम्बन्धको हिसाबले अर्थतन्त्रको हिसाबले र हजारौं वर्षदेखिको हाम्रो इन्गेजमेन्ट छ होइन चीनसँगको सम्बन्ध हाम्रो अलि फरक हो होइन त्यसलाई हामीले त्यही हिसाबले बुझ्नुपर्ने हुन्छ अमेरिका नयाँ हाम्रो वास्तविकता हाम्रो लागि पश्चिमेली जगत भनेको त्यहाँ हामी कहाँ ठूलो डायस्पोरा छ हाम्रो रिलेटिभ्सहरू छन् हाम्रो यङ्स्टरहरू त्यहाँ पढिरहेछन् धेरै मान्छेहरू काम गरिरहेछन् होइन त्यही भएर त्यो राष्ट्रहरूसँग पनि हामीले फरक हिसाबले सम्बन्धलाई हेर्नुपर्ने होला र अर्को हाम्रो लागि महत्वपूर्ण पक्ष भनौं न विगत 30-35 वर्षदेखि यो राष्ट्रलाई आर्थिक रूपमा जोगाएको भनेको पश्चिम एसियामा काम गर्ने मान्छेहरू होइन त्यही र पश्चिम एसियाको राष्ट्रहरूसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्ने हुन्छ र पश्चिम एसिया भू राजनीतिक रूपमा चाहिँ पछिल्लो दिनमा एकदमै त्यहाँ उथल भू राजनीतिक उथलपुथल पनि देखिन्छ चाइनिजहरूको उपस्थिति रसियनहरूको अमेरिकनहरूको नयाँ किसिमको त्यहाँ अलाइनमेन्ट र रिअलाइनमेन्ट भनेको नयाँ किसिमको संगठनहरूको निर्माण भइरहेछ त्यही भित्र पनि होइन त्यही भएर त्यहाँ पनि भोलि आर्थिक रूपमा यदि या भनौँ राजनीतिक या रणनीतिक केही अस्थिरता देखियो भने त्यसले पनि हामीलाई असर गर्न सक्ने हुनाले हामीले आर्थिक रूपमा चाहिँ एकदम आन्तरिक रूपमा बलियो हुने कोसिस गर्नुपर्ने हुन्छ अर्को हाम्रो चाहिँ पछिल्लो दिनमा इन्गेजमेन्ट भनेको ओसियानिक रिजन भनौँ न न्यूजील्यान्ड क्यानाडा अस्ट्रेलिया यो यहाँ पनि हाम्रो चाहिँ धेरै मान्छेहरू छन् त्यो देशहरूको पनि नेपालसँगको इन्गेजमेन्ट चाहिँ बढ़ेको देखिन्छ होइन त्यहाँ अर्को तपाईँले साउथ कोरिया महत्वपूर्ण भन्नुभयो यो रोजगारी लगायतको विषयमा अब यो देशहरूसँग हाम्रो आर्थिक सम्बन्ध पनि छ हाम्रो धेरै मान्छेहरू पनि छन् पिपल टू पिपल कन्ट्याक्ट छ एट द सेम टाइम साउथ कोरिया अस्ट्रेलिया क्यानाडा न्यूजील्यान्ड अमेरिका भनौँ न या बेलायत भनौँ न यो एउटा फरक किसिमको अलग ध्रुव पनि हो त्यो वेस्ट प्लसको एउटा वृहत भू राजनीतिक जुन संसारमा भू राजनीतिक चहल पहल भइरहन्छ त्यो चहल पहलको उहाँहरू महत्वपूर्ण एक्टरहरू पनि हो होइन त्यही त्यो एक्टरहरूको पनि आफ्नै किसिमको इन्ट्रेस्ट छ विशेष गरेर चाइना र भारतको सम्बन्धमा होइन हामीले त्यो तीनटालाई हेर्नुपर्ने हुन्छ भारत चीन र यो नयाँ किसिमको जुन नयाँ भनौँ न वेस्ट प्लस भन्छ वेस्टको भनौँ अमेरिका पश्चिमी युरोप अमेरिका जापान क्यानाडा अस्ट्रेलिया न्यूजील्याण्ड र साउथ कोरिया यो देशहरूको एउटा ध्रुव हो उनीहरूले आफ्नै किसिमको संरचनाहरू निर्माण गरेका छ जस्तै क्वाड छ होइन औकस छ इन्डो पेसिफिक छ उहाँ त्यो मेजर एक्टरहरू हो त्यहाँबाट हिजोको दिनमा अफिसियल डेभलपमेन्ट आउँथ्यो नेपालमा होइन भोलिको दिनमा त्यो डेभलपमेन्ट आउँदाखेरि हिजो डेभलपमेन्ट भनेरै आउँथ्यो विशुद्ध विकास भनेर आउँथ्यो भोलिको दिनमा त्यो डेभलपमेन्टमा चाहिँ भू राजनीति जोडिएर पनि आउन सक्छ
1: अब यसमै जोडेर अब तपाईँले भनिरहनु भएको यो नेपालसँग भारत चीनदेखि लिएर पश्चिम एसिया अथवा मध्य पूर्वका देशहरूसँगको सम्बन्धमा चाहिँ नेपालको विदेश नीतिमा सीमा व्यापार पारवाहन ऊर्जा जलस्रोत पूर्वाधार र रोजगारी जस्ता जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई चाहिँ अब कसरी प्राथमिकता दिएर अगाडि बढ्नु
0: पर्छ एकदम मलाई के लाग्छ यो प्राथमिकता रोजगारीको लागि मलाई लाग्छ हाम्रो अझै केही वर्ष लाग्छ होला आन्तरिक रूपमा चाहिँ आन्तरिक रोजगारी सिर्जना गर्नको लागि यो सरकार यदि स्थिर भयो भने पाँच वर्षसम्म चल्यो भने यसले केही एउटा फाउन्डेसन हामी कहाँ नभए होइन तर एउटा राजनीतिक स्थिरता दिएर विकासको लागि केही पूर्वाधार हामीले यदि निर्माण गर्न सक्यौँ रोजगारको भनेपछि पछिल्लो पाँच दस वर्षमा हामी त्यो रोजगारी सिर्जना गर्न सक्छौँ होला म अर्थशास्त्रको विद्यार्थी होइन तर मलाई त्यस्तो जस्तो लाग्छ होइन एउटा त्यही भएर इमिडिएटली हाम्रो यो समस्या रोजगारीको समस्या अर्थतन्त्रको समस्या समाधान हुनेवाला छैन त्यसले गर्दाखेरि हाम्रो पश्चिमेली देशहरू र वेस्ट एसियासँगको सम्बन्ध राम्रो हुनुपर्ने हुन्छ अर्को पश्चिम एसियामा जति बेला यदि अहिले जुन किसिमको टेन्सन देखिन्छ त्यो टेन्सन बढ्दै हो भने त्यहाँ काम गर्ने मान्छेहरू फर्केर आउँछन् होला त्यही भएर हाम्रो भारतसँगको सम्बन्ध हामीले बिगार्नु हुँदैन किनकि भारतमा आजको दिनमा पनि 40-50 लाख मान्छे काम गर्छन् नेपालीहरू होइन त्यहाँ कहीँ भएन भने पनि भनौँ न हाम्रो अरू कुनै देशभित्र रोजगारी पाएन अरू जुन देश अरू देशमा अरू देश जुन जो मान्छे जानु सक्दैन त्यसले जाने भनेको भारत हो होइन त्यही भएर त्यो देशसँग हाम्रो सम्बन्ध चाहिँ बिगार्नु हुँदैन चीनले आर्थिक रूपमा भनौँ न यस्तो किसिमको रोजगारी चाहिँ ओपन अप खुला गरेको छैन चीनले भनेको पैसा दिने होला सहयोग दिने होला र पछिल्लो दिनमा चीन विशुद्ध फरक किसिमको मर्केन्टाइल स्टेट भन्छ अंग्रेजीमा होइन व्यापारिक राष्ट्र पनि हो होइन त्यही भएर उसले चाहिँ गर्ने काम चाहिँ उसबाट हामीले विकासको लागि परियोजना कसरी लिने भन्ने चाहिँ महत्वपूर्ण पक्ष होला इन्फ्रास्ट्रक्चर या उसको टेक्नोलोजीमा पछिल्लो दिनमा राम्रो किसिमको पहुँच देखिन्छ त्यही भएर त्यो टेक्नोलोजी हामी कसरी लिन सक्छौँ फेरि भोलि त्यसको फेरि भू राजनीतिक कन्सिक्वेन्सेसहरू हुन्छ चाइना र इन्डियाको कुन कसको टेक्नोलोजी लिने कसको टेलिफोन लिनेमा पनि त छ नि त यहाँ विवाद त्यो पनि होला अर्को भनेको पश्चिमी युरोपहरूसँग पनि हामीले चाहिँ अर्थतन्त्र आर्थिक सहयोगको लागि या इन्भेस्टमेन्टको लागि चाहिँ त्यो वातावरण चाहिँ बनाइराख्नुपर्ने हुन्छ बाई एन्ड लार्ज हामीले चाहिँ विदेश सम्बन्ध चाहिँ हाम्रो स्वार्थको लागि या हाम्रो विकासको लागि चाहिँ हामीले त्यसलाई चाहिँ मेन्टेन त्यो लेभलमा मेन्टेन गर्नुपर्ने हुन्छ तर एट द सेम टाइम पछिल्लो दिनमा जुन हिसाबको भू राजनीतिक चहल पहल छ धेरै राष्ट्रहरूले नेपाललाई आफ्नो लबीमा पनि लाने कोसिस गर्छन् त्यो लबीमा पनि हामी जानु हुँदैन र सीमाकोदेखि लिएर यावत जुन समस्याहरू छन् त्यो समस्याको लागि त हामीले मैले अगाडि नै भनिसके त्यो डाइरेक्टली अहिले समस्याको समाधान हुनेवाला पनि छैन त्यो त्यति बेला मात्रै हुन्छ जति बेला दुईटा देशको प्रधानमन्त्री दुईटा देशको अधिकारी र दुईटा देशको बीचमा चाहिँ एक किसिमको विश्वासको वातावरण सिर्जना हुन्छ त्यो प्रमाणको आधारमा या त्यो मलाई त्यो चाहिँ लाग्दैन त्यो अलिक फरक हिसाबले डिल गर्नुपर्छ
1: विश्वासको वातावरण बनाउँदै जानु
0: त्यो फरक हिसाबको हो कि जस्तो लाग्छ
1: धेरै धेरै धन्यवाद चन्द्रदेव भट्टज्यू तपाईँको यो महत्वपूर्ण विचार र समयको लागि
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद यो अवसरको लागि
1: उहाँ हुनुहुन्थ्यो कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्ट आजको कार्यक्रममा हामीले सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गर्यौं उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु नमस्कार

0: कहाँबाट बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: थोरै बचत धेरै कायदा, बीमा काटन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
8: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 0142-3888-98-0012-3588-8।
11: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास,
12: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: सीधा खुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जाजरकोट र रोल्पामा पहिरोमा परि दुईजनाको ज्यान गयो। पृथ्वी राजमार्गको चितवन सिमल धारामा अवरूद्ध सड़क खुल्यो। पर्सीसम्म नै वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह। काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,000 भन्दा धेरै बिक्री भए पनि लाइन बस्ने सबैले पाउन सकेन। नाइमा मोबिलिटी एक्सपो आज समापन हुँदै मेला अवलोकनकर्ताहरूको संख्या 1,50,000 नाग्यो। हर्मुज जलमार्ग खोल्ने बारे इरान र ओमान बीचको वार्ता निरन्तर। इजरायली आक्रमणमा दक्षिणी लेबनानमा 11 जनाको ज्यान गयो। र लालिगाको नयाँ सिजन शुरू, अलाभेस र सेभिल्लाको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। जाजरकोट र रोल्पामा पहिरोमा परेर एक जनाको ज्यान गएको छ। जाजरकोटको भेरी नगरपालिका 2 पहिरोमा परि एकजनाको ज्यान गएको छ। पहिरोमा पुरिएका 3 अवस्था थाहा हुन सकेको छैन। अरू 7 घाइते भएका छन्। पहिरोमा परेका स्थानीय केदार कार्कीको उपचारका क्रममा नेपालगंज लैजाने क्रममा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। पुरिएका 54 उमासिंह खत्री, चिसापानीका 70 भीम बहादुर कार्की र अर्का एकजनाको खोजी भइरहेको छ। घाइते भएका 7 मध्ये 5 जिल्ला अस्पतालमा उपचार भइरहेको र अरू 2 थप उपचारका लागि सुर्खेत पठाएको प्रहरीले जनाएको छ। लगातारको वर्षासँगै बाढ़ी र पहिरोले जिल्लाका विभिन्न क्षेत्रमा गरेको क्षतिको थप विवरण आउन बाँकी छ। बाढ़ी पहिरोका कारण जाजरकोटको भेरी नगरपालिकाका रिसाङ, स्याला, माथिल्लो थाप्ले र ठाँटी खण्ड, पिपे, मैदे, डौरीकाँडा, गोयलनेटा र राउत गाउँका बस्ती उच्च जोखिममा परेका छन्। सड़क ठाउँ ठाउँमा भत्किएर अवरूद्ध भएकाले उद्धार कार्य समेत प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालय, पालिका र सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन, पहिरोको जोखिम भएका घर तथा ठाउँबाट सुरक्षित ठाउँमा जान र अनावश्यक रूपमा यात्रा नगर्न आग्रह गरेका छन्। यस्तै रोल्पाको लुङ्ग्री गाउँपालिका 5 धैरेनीमा पहिरोले घर पुरिदा 72 अम्मी गुरूङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका 5 सिमल धारामा पहिरो खस्दा गए रातीदेखि अवरूद्ध पृथ्वी राजमार्ग खुलेको छ। मोगलिङ प्रहरीका अनुसार रूखसहितको सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। 5 डोजरको प्रयोग गरी पहिरो पन्छ्याएर बिहान 6:15 सड़क खुलेको छ। पहिरो पन्छ्याएसँगै यसअघि रोकिएका काठमाडौँ भित्रिने र काठमाडौँबाट छुटेका गाड़ी र यात्रु गन्तव्यतर्फ लागेका छन्। मुगलिन काठमाडौँ सड़क खण्ड संघीय राजधानी काठमाडौँलाई देशका विभिन्न जिल्ला तथा पश्चिम क्षेत्रसँग जोड्ने प्रमुख राजमार्ग हो। तर पटक पटक हुने अवरोधले गाड़ी र यात्रु प्रभावित हुँदै आएका छन्। पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीको आग्रह छ। देशका विभिन्न ठाउँमा पर्सि मंगलबारसम्म नै पानी पर्ने सम्भावना रहेको छ। मनसूनी गतिविधि सक्रिय रहेकाले 3 नै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आजदेखि पर्सिसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। देशका अरू विभिन्न ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको अनुमान छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। भोलि र पर्सि पनि यस्तै अवस्था रहने महाशाखाको अनुसार अनुमान छ। गैराती, दाङ, स्याङ्जा, बर्दिया, प्युठान लगायत जिल्लामा ठूलो पानी परेको छ। नेपाल आयल निगमले काठमाडौँमा आज पनि खाना पकाउने ग्यास वितरण गर्दैछ। आज विभिन्न 7 बिक्री केन्द्रबाट ग्यास वितरण हुने निगमले जनाएको छ। निगमको टेकु परिसरबाट नेपाल, एसपी, एभरेस्ट, सुगम, श्रीराम, सागर ब्राण्डका ग्यास बिक्री हुनेछन्। यस्तै पशु सेवा शाखा चापली बुढालीनकण्ठबाट नेपाल, एचपी र मनु, राधास्वामी परिसर कृतिपुरबाट नेपाल, एसपी एभरेस्ट श्रीकृष्ण साईबाबा र श्रीमाया तथा नेपाल नयाँ बजार बानेश्वरबाट नेपाल, एचपी र ओम ब्राण्डका ग्यास बिक्री गरिनेछ। पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरवनबाट नेपाल ग्यास र एचपी ब्राण्डका ग्यास बिक्री गरिनेछ। यस्तै चन्द्रगिरी नगरपालिका कार्यालयबाट लोकप्रिय नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र कृतिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्राण्डका ग्यास बिक्री वितरण गरिनेछ। उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। निगमले बिक्री वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायलाई आफ्ना विक्रेताकर्ता मार्फत नियमित रूपमा ग्यास बिक्री गर्न समेत अनुरोध गरेको छ। यसअघि हिजो शनिबार निगमले अत्यावश्यक उपभोक्ताका लागि विभिन्न ब्राण्डका 6,802 सिलिण्डर बिक्री वितरण गरेको छ। टेकु परिसर, यातायात कार्यालय चाबहिल, राधास्वामी परिसर किर्तिपुर, राधास्वामी परिसर वसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहल गरी 5 बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको थियो। हिजो 6,000 सिलिण्डर वितरण भए पनि घाम झरी झेल्दै लाइनमा बसेका धेरै उपभोक्ता रित्तो हात फर्कन बाध्य भएका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। काठमाडौँको भ्रिकुटी मण्डपमा गएको मंगलबारदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 को आज समापन हुँदैछ। मेलाको पाँचौं दिन हिजो शनिबार एकै दिन 42,000 अवलोकनकर्ताले एक्सपो भ्रमण गरेका आयोजकले जनाएको छ। यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको संख्या 1,50,000 नागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाका अनुसार एक्सपोको उद्घाटनका दिन साउन 26 गते 29,000, दोस्रो दिन 26,000, तेस्रो दिन 22,000 र चौथो दिन 31,000 भन्दा धेरैले अवलोकन गरेको तथ्याङ्क छ। मेलामा 55 भन्दा बढ़ी ब्राण्डका गाड़ी प्रदर्शनीमा छन्। अवलोकनकर्ताहरूले खास गरी ब्याट्री क्षमता, मोटर रेन्ज, आफ्टर सर्भिस सेल्स, त्यसै गरी ब्याट्रीको वारेन्टी ग्यारेन्टी, रिसेल भ्याल्यू लगायतका विषयमा चासो राख्ने गरेका छन्। कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन्। मेलामा 53 नयाँ मोडलका गाड़ी पनि सार्वजनिक गरिएको छ। कांग्रेस संस्थापन इतर पक्षको अस्तिदेखि काठमाडौँमा शुरू भएको राष्ट्रिय भेला आज सकिँदैछ। राष्ट्रिय भेलाका रूपमा शुरू भए पनि हिजो यसलाई नीति सम्मेलनका रूपमा रूपान्तरण गरिएको छ। हिजो विभिन्न पाँचवटा प्रतिवेदन पेश भएको छ। विमलेन्द्र निधिले राजनैतिक, डाक्टर प्रकाश रमण महतले आर्थिक, एनपी साउदले समसामयिक, रमेश लेखकले कानून तथा विधान र उमाकान्त चौधरीले सांगठनिक सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभयो। नेता निधिले प्रतिवेदन पेश गर्दै भेलालाई विधानअनुसार बनाउन सम्मेलनमा परिणत गर्नका लागि प्रस्ताव गर्नुभएको थियो। प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार सबै प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफल भएको छ। प्रदेशगत धारणा र प्रस्तुति बाँकी नै रहेकाले आजको सम्मेलनमा थप छलफल हुनेछ। भेलाको अस्ति निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो। नेपाल चीन उत्तरी कोरला नाकादेखि लोमानथाङ हुँदै अवैध मालवस्तु ओसार पसार गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले 8 मालवाहक कन्टेनर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङले सदरमुकाम जोमसोम सहित जोमसोम कोरला सड़कको विभिन्न ठाउँबाट ती कन्टेनर नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार कोरला नाकाबाट शंकास्पद रूपमा भित्रिएका कन्टेनरलाई आवश्यक कार्यवाहीका लागि राजस्व अनुसन्धान विभाग हरियर भवन ललितपुर पठाइएको छ। अब विदेशको खबर। इरानले हर्मुज जलमार्गमा जहाज आवजावतका लागि सहज बनाउने विषयमा ओमानसँग वार्ता जारी राखेको छ। इरानी विदेश मन्त्री अब्बास अरागचीले गएको जूनमा भएको समझदारी अमेरिकाले पालना गरेमा मात्र जलमार्ग पुनः खोल्ने विषयमा अघि बढ़ने बताउनु भएको छ। यता इरानको बन्दर अब्बास विमानस्थलबाट आन्तरिक उड़ान फेरि शुरू भएको छ। अमेरिकी आक्रमणका कारण पटक पटक बन्द हुँदै आएको विमानस्थलबाट तेहरान, मसहद र बन्दर अब्बास बीचका उड़ान फेरि सञ्चालनमा आएका छन्। यसैबीच दक्षिणी लेबनानमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 11 जनाको ज्यान गएको छ। जून महिनामा अमेरिकाको मध्यस्थतामा युद्ध विराम भएपछि लेबनानमा भएको यो सबैभन्दा ठूलो आक्रमण भएको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। हिजबुल्लाहको ड्रोन आक्रमणमा आफ्ना 3 सैनिक घाइते भएपछि जवाफी कार्यवाही स्वरूप आक्रमण गरेको इजरायलको भनाई छ। इजरायलले हिजबुल्लाहले एक मुख्यालयलाई लक्षित गरिएको दावी गरेको छ। अब खेल खबर। स्पेनको शीर्ष डिभिजन फुटबल लालिगाको नयाँ सिजन शुरू भएको छ। सन् 2026-27 सिजन हिजो पहिलो दुई खेलसँगै शुरू भएको हो। पहिलो खेलमा अलाभेस र सेभिल्लाले विजयी शुरूआत गरेका छन्। यी दुई टोलीले 3 अंक जोड़ेका छन्। अलाभेसले गेटाफेलाई 3 गोलले हरायो। यस्तै 10 खेलाड़ीमा सीमित सेभिल्लाले रायो भल्कानोलाई 2-1 पराजित गरेको छ। स्पेनको रेफ्री कमिटिले यो सिजनका लागि केही नयाँ नियम पनि लागू गरेको छ। विशेष गरी समय खेर फाल्ने प्रवृत्ति घटाउन सब्स्टिच्युट खेलाड़ी 10 सेकेण्डभित्र मैदानबाट बाहिरिनुपर्ने र थ्रो इन लिन ढिला गरेमा विपक्षीले बल पाउने लगायत नयाँ नियम रहेका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जाजरकोट र रोल्पामा पहिरोमा परि दुईजनाको ज्यान गयो। पृथ्वी राजमार्गको चितवन सिमल धारामा अवरूद्ध सड़क खुल्यो। पर्सीसम्म नै ठूलो पानी पर्ने, सावधानी अप्नाउन आग्रह। काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,000 भन्दा धेरै बिक्री भए पनि लाइन बस्ने पाउने सबैले ग्यास पाएनन्। नाइमा मोबिलिटी एक्सपो आज समापन हुँदै मेला अवलोकनकर्ताहरूको संख्या 150,000 नाग्यो। हर्मुज जलमार्ग खोल्नेबारे इरान र ओमान बीचको वार्ता निरन्तर। इजरायली आक्रमणमा दक्षिणी लेबनानमा 11 जनाको ज्यान गयो र लालिगाको नयाँ सिजन शुरू। अलाभेस र सेभिल्लाको विजय शुरूआत।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू ₹2 करोड़ कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन। साली नदीको सिर,
2: मणि चूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: शहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर।
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। ललितपुरको लगनखेलमा रहेको लिच्छवीकालीन सप्त पातालाई बिउताइएको छ। नमूना मछिन्द्र माध्यमिक विद्यालय र नेपाली सेनाले समेत प्रयोग गर्दै आएको जग्गा ललितपुर महानगरपालिकाले 15 वर्षको कानूनी लड़ाईपछि फिर्ता ल्याएर मौलिक शैलीमा पुननिर्माण गरेको हो। ऐतिहासिक प्रमाणका आधारमा लगभग सम्म 2050 देखि 750 सम्मलाई लिच्छवीकालीन समय मानिएकाले यो सप्त पाताल झण्डै 1500 वर्ष पुरानो रहेको अनुमान छ। पोखरीको आड़ैमा बगैंचा, घाँसे मैदान र फूलहरू रोपिएको छ। पोखरीको बाहिर 3 फल्चा समेत निर्माण गरिएको छ। पोखरी सहित आसपासको क्षेत्रफल 42 रोपनीमा फैलिएको छ। 4,72,00,000 लागतमा पुननिर्माण भएको पोखरीमा 51,00,000 लिटर पानी खनाइएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चिराहा घर भई ललितपुर महानगरपालिका एक बस्ने 43 वर्षीय हर्ष नारायण चौधरी, म्याग्दी घर भई काठमाडौँ महानगरपालिका 32 बस्ने 41 वर्षीय पदम बहादुर खड्का छेत्री र सप्तरी घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 4 बस्ने 48 वर्षीय शिवनारायण चौधरी रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका मध्ये हर्ष नारायण चौधरीले इजरायल पठाइदिने भन्दै 5,00,000, पदम बहादुर खड्काले अमेरिका पठाइदिने भन्दै 3,10,000 तथा शिवनारायण चौधरीले अजरबैजान पठाइदिने भन्दै 22,46,000 रकम लिएको पीड़ितको आरोप छ। पीड़ितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। र नूरगंगा प्रतिभा पुरस्कार गुठीले साहित्य तथा लोकगीत गायनका क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका विभिन्न साहित्यकार तथा स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। गुठीले हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले विभिन्न साहित्यिक विधामा योगदान पुर्याएका 10 जना स्रष्टालाई नगद सहित पुरस्कार प्रदान गर्नुभयो। कार्यक्रममा नूरगंगा बाल साहित्य राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार संयुक्त रूपमा 1,00,000 रूपियाँको पुरस्कारबाट लमजुङका मुक्तिनाथ शर्मा नेउपाने र स्याङ्जाका देवीप्रसाद वनवासीलाई जनै 50,000 रूपियाँ प्रदान गरिएको छ। त्यसै गरी नूरगंगा लोकगीत गायन राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार संयुक्त रूपमा 1,00,000 रूपियाँको पुरस्कारबाट स्याङ्जाका क्षेत्रबहादुर गुरूङ र कास्कीका पूर्ण नेपालीलाई जनै 50,000 रूपियाँ प्रदान गरिएको छ। यस्तै नूरगंगा साहित्य क्षेत्रमा स्थापित प्रतिभा पुरस्कारबाट रूपन्देहीका वनमाली निराकारलाई 50,000 रूपियाँ तथा नूर संगीत लोक गायन क्षेत्रीय स्थापित प्रतिभा पुरस्कारबाट नवलप्रासीका पद्मध्वज केसीलाई 50,000 रूपियाँ प्रदान गरिएको छ। नूरगंगा साहित्य राष्ट्रिय नवप्रतिभा पुरस्कारबाट ललितपुरकी आँचल श्रेष्ठलाई 20,000 तथा नूरगंगा लोकगीत गायन राष्ट्रिय नवप्रतिभा पुरस्कारबाट नवलपुरका अर्जुन सापकोटालाई 30,000 रूपियाँ प्रदान गरिएको गुठीले जनाएको छ। त्यो अवसरमा साहित्यकार रामबाबु नेपाल, कमलराज पौड्याल तथा प्राध्यापक डाक्टर सावित्री कक्षेपतिलाई समेत सम्मान गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जाजरकोट र रोल्पामा पहिरोमा परि 2 जनाको ज्यान गयो। पृथ्वी राजमार्गको चितवन सिमल धारामा अवरूद्ध सड़क खुल्यो। पर्सीसम्म नै पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,000 भन्दा धेरै बिक्री भए पनि लाइन बस्ने सबैले पाउन सकेनन्। र नाइमा मोबिलिटी एक्सपो आज समापन हुँदै मेला अवलोकनकर्ताको संख्या 1,50,000 नाग्यो। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664041213, 4021224, मोबाइल 9841454448।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमन्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0664520209।

0: Telefonia. Extreme energy drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँ नै रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
5: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
8: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
9: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले

0: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
1: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
2: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न दुलैले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Bunnia. Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।
5: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: स्वीकार्नु भएको छ।
1: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ।
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
1: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
1: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
1: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन
2: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, रेडियो मर्संगी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्संगी .org मा बिहान 10 बजेको मर्संगी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: सुन्दर बजारमा स्थानीय सरकारसँग बाल बालिका कार्यक्रम सम्पन्न। बाल बालिकाले उठाए शिक्षा, स्वास्थ्य, बाल विवाह जस्ता बाल मैत्री सेवा बारे प्रश्न। बेसी शहरमा बाल पोषण मैत्री स्थानीय शासन सम्बन्धी एक दिने कार्यशाला। बाल बालिका, गर्भवती र सुत्केरी महिलाको पोषण अवस्था सुधार बारे जोड। लमजुङमा बर्ड फ्लू संक्रमण नदेखिएपछि कुखुराजन्य वस्तु आयातमा लगाएको प्रतिबन्ध हट्यो। र बेसी शहरमा आयोजित महिला उद्यमीका लागि 7 दिने एडभान्स फेसन डिजाइन तालिम सम्पन्न।
3: बेसी शहर नगरपालिका वडा नम्बर 7 मा अवस्थित त्रिपुरेश्वर शिव मन्दिर परिसरमा यही मिति 2083 साल श्रावण महिनाको 29 गते शुक्रबारका दिन सामूहिक लघु रुद्रीको आयोजना गरिएको हुँदा उक्त सामूहिक लघु रुद्री कार्यक्रममा इच्छुक सम्पूर्ण भक्तजनहरूमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
1: पुण्य वाचन समय बिहान 9 बजे।
3: आयोजक त्रिपुरेश्वर शिव मन्दिर संरक्षण समिति, बेसी शहर 7 लमजुङ।

0: टीवीएस मा अपग्रेड हान्नेलाई अचम्मैको डिल। अब टीवीएस सँग एक्सचेन्ज मा पाउनुहोस् अचम्मैको अफर, हाइएस्ट भ्यालुएसन ग्यारेन्टिड, फटाफट फाइनान्स, नागरिकता भए पुग्छ, एट्र्याक्टिभ क्यास डिस्काउन्ट, इएमआई स्टार्टिङ 8 रुपिज 124 पर डे र साथमा फ्री हेलमेट।
1: एक्सचेन्ज हुने मिति साउन 24 गतेदेखि 29 गतेसम्म। स्थान जीवन सहारा इन्टरप्राइजेस, बेहिस्तर 8, झिंगे खोला, प्रभु ब्याङ्क अगाडि, लमसुङ। सम्पर्क नम्बर 0665-521-469, मोबाइल नम्बर 98565-4460, 98698-14673।
2: मर्संगदेव

0: नमस्कार। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org मा बिहान 10 बजेको मर्सेङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङको मर्सेङ्गी गाउँपालिका 3 खोदीमा प्रहरीको नागरिक सुनवाई, ट्राफिक व्यवस्थापनमा कडाई गर्न स्थानीयको सुझाव, अल्बिनोजम अपाङ्गता भएको व्यक्तिको अधिकारबारे बेसी सहरमा अभिमुखीकरण, राष्ट्रिय युवा संघ लमजुङद्वारा रक्तदान कार्यक्रम आयोजना, 21 जनाले गरे रक्तदान र यसी परीक्षा तयारीका लागि बेसी सहर 11 का माध्यमिक विद्यालयमा अभ्यास तथा टेन सेट पुस्तक वितरण।
3: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
5: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
3: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सर सात लमजुङ। सम्पर्क फोन नम्बर 0665909909, मोबाइल 98477969229।
6: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
7: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
6: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाए नि।
7: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
6: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
7: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, बैसिसा नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98461-92406 र 98164-73372।
6: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
7: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
0: अब समाचार विस्तारमा। अल्निनो र लानिनो विश्वको मौसम तथा जलवायुलाई प्रभावित गर्ने प्रमुख प्राकृतिक घटनाहरू हुन्। अल्निनोका क्रममा प्रशान्त महासागरको भूमध्यरेखीय क्षेत्र रहेको पानी सामान्य भन्दा बढ़ी तातो हुन्छ। यसको ठिक विपरीत लानिनोका क्रममा त्यहाँको पानी सामान्य भन्दा बढ़ी चिसो हुन्छ। यी घटनाको प्रभाव समुद्रको तापक्रममा मात्र सीमित हुँदैन, विश्वव्यापी तापक्रम वर्ष र समुद्री सतहमा हुने वृद्धिमा समेत पर्छ। जर्नल अफ जियोफिजिकल रिसर्च ओसन्समा प्रकाशित नयाँ अध्ययनले सन् 2014-देखि 26 र 2023-24 भएका दुई शक्तिशाली अल निनो घटनाको तुलना गरेको छ। शोधकर्ताहरूले दुवै घटनाका क्रममा विश्वको औसत समुद्री सतह बढ़ेको पाएका छन्। यद्यपि दुवै पटक समुद्री सतह बढ़नुका कारण र त्यसमा विभिन्न क्षेत्रको योगदान भनी निकै फरक थियो। अध्ययन अनुसार सन् 2014-देखि 16 अल निनो विकसित हुँदै गर्दा विश्वको औसत समुद्री सतह करिब 9.16 मिलिमिटर बढ़ेको थियो। त्यसै गरी सन् 2023-देखि 24 अल निनोको क्रममा समुद्री सतह करिब 7.70 मिलिमिटर बढ़ेको थियो। जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजनामा मर्सेङ्गी गाउँपालिकामा नागरिक सुनवाई भएको छ। समुदाय प्रहरी कार्यक्रम अन्तर्गत प्रहरी र नागरिक बीचको सम्बन्ध र सहकार्यलाई प्रभावकारी बनाउनका लागि शनिबार नागरिक सुनवाई कार्यक्रम भएको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतको अध्यक्षता एवं मर्सिङ्गी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष गुरूङले समुदायमा शान्ति कायम गर्दै सभ्य समाज निर्माणका लागि प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। स्रोत साधनको अभावमा पनि दिनरात प्रहरी समाजमा शान्ति कायम गर्न खटिँदै आएको भन्दै अध्यक्ष गुरूङले अपराध नियन्त्रण र सभ्य समाजका लागि सरकारले आम नागरिकहरूले पनि सरकारसँगै आम नागरिकहरूले पनि सहयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रमका सहभागीहरूले समुदायको शान्ति सुरक्षाका लागि प्रहरीले निभाएको भूमिका सराहनीय रहेको भन्दै अझै प्रभावकारी र सशक्त हुन आग्रह गरेका थिए। विशेष गरी मर्सिङ्गी गाउँपालिका अन्तर्गतका मनाङ मुख्य सड़क पर्ने र अधिकांश भागमा ग्रामीण कच्ची सड़क भएकोले ट्राफिक चेक जाँचका कड़ाई गरिनुपर्ने, प्रहरीमा आएका उजुरीलाई जति सक्दो छिटो सम्बोधन गर्नुपर्ने, विद्यालय स्तरमा लागू पदार्थ दुर्व्यसन, अनलाइन ठगी, साइबर अपराध, घरेलु हिंसा लगायतका विषयमा सचेतनामूलक कार्यक्रमहरू गर्नुपर्ने सुझाव दिएका थिए। कार्यक्रममा सहभागीहरूको सुझावलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले प्रहरीका हरेक गतिविधिमा नागरिकहरूको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो। नागरिकको सुरक्षा नै प्रहरीको पहिलो प्राथमिकता भएको भन्दै प्रणव बस्नेतले अपराध नियन्त्रण र शान्ति सुरक्षाको व्यवस्थापन नागरिक संघको सहकार्य अझै प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। प्रणव बस्नेतले समाजमा शान्ति सुरक्षा प्रत्याभूतिका लागि वर्दीमा प्रहरी देखिए पनि वर्दी बिनाको प्रहरी आम नागरिक भएको दावी गर्नुभयो। सबै नागरिकले आफ्नो आफ्नो स्थानबाट अपराध नियन्त्रणमा भूमिका खेल्न सके समाजमा शान्ति कायम गर्न सकिने प्रणव बस्नेतको भनाई थियो। कार्यक्रममा मर्सिङ्गी तीनका वडा अध्यक्ष दुतमान तामाङ, अमर माविका पूर्व प्रधान अध्यापक तीर्थ बस्नेत, स्थानीय भद्र मोहन थापा लगायतले सुझाव सहितको मन्तव्य राखेका थिए। सो कार्यक्रममा मर्सिङ्गी गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापा, सशस्त्र प्रहरी गुल्मा लमसुङका प्रमुख एवं सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी, नेपाल पत्रकार महासंघ लमसुङका अध्यक्ष सन्देश पौडेल, पूर्व केन्द्रीय सदस्य नवीन राज कुइकेल, निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी, गाउँपालिका अन्तर्गतका विभिन्न वडाका अध्यक्षहरू, विभिन्न राजनीतिक दल एवं संघ संस्थाका प्रतिनिधि एवं सर्वसाधारणको उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक नेत्र बहादुर थापाले स्वागत सहित जिल्ला प्रहरी कार्यालय लमजुङले गत आर्थिक वर्षमा गरेका कार्य सम्पादन एवं मुख्य उपलब्धिहरूका बारेमा जानकारी गराउनु भएको थियो भने सो कार्यक्रममा प्रहरी सहायक निरीक्षक दिपेन्द्र डाङ्गीले सहजीकरण गर्नुभएको थियो। नेपाल प्रहरीको केन्द्रीय निर्देशन बमोजिम जिल्ला प्रहरी कार्यालय र माथहातका इलाकाहरूबाट वार्षिक चार पटक नागरिक सुनाई गर्नुपर्ने प्रावधान छ। अनुरूप जिल्ला प्रहरी कार्यालय लमजुङले चालू आर्थिक वर्षको पहिलो नागरिक सुनवाई गरेको हो। अल्बिनो समाज नेपालले अल्बिनोजम अपाङ्गता भएका व्यक्ति तथा सरकारवालालाई लक्षित गरी आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रम शनिबारदेखि बेसी शहरमा शुरू भएको हो। अल्बिनो समाज नेपालको आयोजना तथा एबिलिस फाउण्डेशनको आर्थिक सहयोगमा बेसर नगरपालिका आठझिङ्गे खोलास्थित लक्ष्मीनारायण पुस्तकालयको सभाहलमा कार्यक्रम भएको हो। अल्बिनो समाज गण्डकी प्रदेशका संयोजक जीवन कुमार श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बेसर नगरपालिकाका उप प्रमुख पद्मा गुरूङ, एकीकृत सेवा कार्यालयका प्रमुख मिता कुमारी थापा, वडा नम्बर आठका वडा अध्यक्ष पवित्र थापा राणा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसी, लमजुङ शाखाका संस्थापक अध्यक्ष नवराज पहाड़ी, बेसर नगरपालिकाका महिला बाल बालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दुर्गा गुरूङ लगायतले मन्तव्य व्यक्त गर्दै अल्बिनो भएका व्यक्तिलाई समाजमा सम्मान, अवसर, सम्मान र अधिकार सुनिश्चित गर्न आवश्यक रहेको धारणा राखेका थिए। उद्घाटन कार्यक्रममा नेत्रहीन संघ तनहुका अध्यक्ष कृष्ण अधिकारी, लमजुङ कालिका यातायात कार्यालयका इन्चार्ज खुशीराम बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा स्वागत अल्बिनो समाजका सचिव प्रमिला बस्नेतले गर्नुभएको थियो भने संचालन नेत्रहीन संघ लमजुङमा लमजुङका सचिव विष्णु पोखरेलले गर्नुभएको थियो। कार्यक्रममा वक्ताहरूले अल्बिनो अपाङ्गता भएका व्यक्तिले शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका क्षेत्रमा भोग्दै आएका समस्या समाधानका लागि राज्यको निकाय र समुदायको सहकार्य आवश्यक रहेको बताएका थिए। उनीहरूले अल्बिनो भएका व्यक्तिप्रति हुने विभेद, हेलाको दृष्टिकोण र गलत सामाजिक धारणाको अन्त्य गर्न जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड़ दिए। उद्घाटन सत्रमा विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि अपाङ्गता अधिकार कर्मी अल्बिनो अपाङ्गता भएका व्यक्ति तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अल्बिनो अपाङ्गता भएका व्यक्तिका अधिकार, कानूनी व्यवस्था, मानव अधिकार तथा उनीहरूले समाजमा भोग्दै आएका समस्या र समाधानका उपाय बारे छलफल गरेको थियो। आयोजकको अनुसार कार्यक्रममा सहभागीलाई अल्बिनो अपाङ्गता सम्बन्धी कानूनी तथा मानव अधिकार विषयमा जानकारी गराउनुको साथै स्थानीय तहबाट उपलब्ध हुने सेवा सुविधा अधिकारका विषयमा जानकारी गराएको थियो। दुई दिनसम्म सञ्चालन हुने कार्यक्रम आइतबार समापन हुनेछ। कार्यक्रम लमजुङ सहित विभिन्न क्षेत्रका अल्बिनो अपाङ्गता भएका व्यक्ति, उनीहरूका परिवार, स्थानीय तहका प्रतिनिधि तथा सरकारवालाको सहभागिता रहेको थियो। बेसन नगरपालिका वडा नम्बर 11 का माध्यमिक विद्यालयलाई एसईई परीक्षा सहयोगी पुस्तक वितरण गरिएको छ। परीक्षाको तयारीमा सहयोग पुर्याउने उद्देश्यले वडा कार्यालयले 3 माध्यमिक विद्यालयका कक्षा 10 अध्ययनरत विद्यार्थीहरूलाई अंग्रेजी, गणित र विज्ञान विषयका अभ्यास पुस्तक तथा टेन्ट सेट पुस्तक वितरण गरेको हो। एसईई परीक्षाको तयारीलाई थप प्रभावकारी बनाउँदै विद्यार्थीहरूलाई नियमित अभ्यास गर्न सहज होस् भन्ने उद्देश्यले उक्त शैक्षिक सामग्री वितरण गरिएको हो। यसबाट विद्यार्थीहरूको अध्ययनमा सहयोग पुग्नुको साथै आगामी एसईई परीक्षामा अपेक्षित नतिजा हासिल गर्न समेत मदत पुग्ने विश्वास लिएको छ। पुस्तक वितरण गर्दै वडा अध्यक्ष शिव प्रसाद जोशीले विद्यार्थीहरूको शैक्षिक उन्नति र उत्कृष्ट नतिजाका लागि आवश्यक सहयोग निरन्तर रहने बताउनुभयो। वहाँका अनुसार वडाले जनकल्याण माविका 31, बाल कल्याण माविका 12 र लोकराज आदर्श माविका 6 विद्यार्थीलाई सहयोगी सामग्री वितरण गर्ने योजना अनुसार 2 विद्यालयलाई प्रदान गरिसकेको छ। वडा अध्यक्ष जोशीले विद्यार्थीको भविष्य निर्माणमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सहितको सम्पूर्ण टीम, प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्वयं विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहने भएकाले सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। एसईईको तयारीका लागि आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई विद्यार्थीहरूलाई प्रोत्साहन गरेकोमा वडा कार्यालयप्रति विद्यालय परिवारले धन्यवाद व्यक्त गरेको छ। तीनैवटै विद्यालयको उत्कृष्ट नतिजा तथा गुणस्तरीय शिक्षाका लागि विद्यालय नियमित विद्यालय अनुगमन सँगै शिक्षक अभिभावक लक्षित कार्यक्रम गरिने वडाले जनाएको छ। लमजुङको बेसरमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङको आयोजना तथा प्रदेश अस्पताल लमजुङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङको अध्यक्ष योगबहादुर गुरूङ कालुको अध्यक्षतामा तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटिको अध्यक्ष महाराज गुरूङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरूङले युवाहरू सामाजिक सेवा सक्रिय हुनुपर्ने बताउनुभयो। वहाँले रक्तदान जस्तो मानवीय सेवामा युवाहरूको सहभागिता महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। कार्यक्रममा प्रदेश अस्पताल लमजुङका आकस्मिक विभाग प्रमुख गणेश गुरूङ लगायतको टोलीले प्राविधिक सहयोग गर्नुभएको थियो। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण अधिकारी, नेकपा एमाले प्रदेश कमिटिका सदस्य गोविन्द बस्ने, जिल्ला उपाध्यक्ष जित बहादुर गुरूङ, दुर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी लगायत अनि रासोभ्यू लमजुङका अध्यक्ष प्रदीप गुरूङ उपस्थिति रहेको थियो। रक्तदान कार्यक्रममा 21 रक्तदान गरेका छन्। रक्तदान मार्फत आवश्यक परेको समयमा बिरामीका लागि रगतको अभाव हुन नदिन सहयोग पुग्ने जिल्ला अध्यक्ष कालुको भनाइ छ। लमजुङ सदरमुकाम बेसरमा आगामी असोज 10 गते आयोजना हुने माया गुरूङ सांगीतिक साँझ 2083 सफल बनाउन जिल्लाका विभिन्न संघ संस्थाको सामूहिक प्रतिबद्धता जनाएका छन्। राष्ट्रिय रोग तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति लमजुङको आयोजनामा हुने सांगीतिक साँझबारे शनिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित अन्तक्रिया तथा छलफल कार्यक्रममा सहभागी संघ संस्थाका प्रतिनिधिले कार्यक्रमलाई जिल्लाकै साझा सांस्कृतिक अभियानका रूपमा अघि बढ़ाउने प्रतिबद्धता जनाएका हुन्। कार्यक्रममा बेसर नगरपालिका पालिका 2 वडाध्यक्ष मदन बहादुर राणा, वडा नम्बर 8 वडाध्यक्ष पवित्र थापा राणा, नगर कार्यपालिका सदस्य कल्पना थापा बोरा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समिति लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठ, नेपाल घरेलु तथा सानो उद्योग महासंघ लमजुङका अध्यक्ष श्रीकृष्ण लामिछाने, ठाडो भाका लोकला प्रतिष्ठान लमजुङ लगायतकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसै तमिहुरा छोजिदी गुरूङ राष्ट्रिय परिषद लमजुङका सचिव गणेश गुरूङ, नेपाल तामाङ खेतुङ बेसरका अध्यक्ष होमलाल तामाङ, महिला घेदुङकी अध्यक्ष हसमाया तामाङ, नगर महिला सञ्जाल विश्वकी अध्यक्ष मीना बस्नेत, महिला सञ्जाल वडा नम्बर 10 की अध्यक्ष सूर्यकला थापा, तमु कल्याण समाज आमा समूहकी अध्यक्ष खिमा गुरुङ, प्रकृति नारी समाजकी पूर्व अध्यक्ष कमला केसी, फुलबारी दिदी बहिनी आमा समूहकी अध्यक्ष खातुन मिया लगायतको सहभागिता रहेको थियो। कार्यक्रम संयोजक अनुज अधिकारीले सांगीतिक साँझको उद्देश्य तय र अपेक्षित उपलब्धि बारे जानकारी गराउँदै कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी लमजुङको कला संस्कृति र मौलिकताको उत्सवका रूपमा अघि बढ़ाउन लागि बताउनुभयो। वहाँका अनुसार नेपाली लोक तथा दोहोरी गीतको संरक्षण प्रवर्धन र विकाससँगै अग्रज कलाकारको सम्मान तथा कलाकारको कल्याणका लागि कार्यक्रम आयोजन गर्न लागि हो। कार्यक्रमबाट बचत हुने रकमबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङको माथात्मा कलाकार कल्याणकारी कोष स्थापना गर्ने लक्ष्य राखिएको छ। विक्रम सम्वत 2020 असार 29 गते लमजुङको विषय नगरपालिका 5 मालमा जन्मिनुभएकी वरिष्ठ लोक गायिका माया गुरूङको वास्तविक नाम देवी माया थापा गुरूङ हो। विक्रम सम्वत 2040 को दशकदेखि नेपाली लोक संगीतमा निरन्तर योगदान दिँदै आउनुभएकी गुरूङ कौशारमा लमजुङ दरबार लगायतका गीत मार्फत राष्ट्रिय स्तरमा परिचित हुनुहुन्छ। कार्यक्रममा करिब 5,000 दर्शकको प्रत्यक्ष सहभागिता गराउने लक्ष्य राखिएको छ। वरिष्ठ लोक गायिका गुरूङले आफ्ना लोकप्रिय तथा कालजयी गीत प्रस्तुत गर्नुहुनेछ भने देशका विभिन्न स्थानबाट कलाकारहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ। लमजुङको विश्वमा आधुनिक तरकारी खेती उत्पादन तथा बजारीकरण सम्बन्धी एक दिने निशुल्क प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहका अगुवाई कृषकलाई लक्षित गरी बरण्ड रेस्टुरेन्ट इभेन्ट्सले आयोजना गरेको कार्यक्रममा आधुनिक प्रविधिको प्रयोग मार्फत तरकारी उत्पादन बढ़ाउने, उत्पादन लागत घटाउने र उत्पादित वस्तुलाई व्यवस्थित रूपमा बजारसम्म पुर्याउने विषयमा प्रशिक्षण दिएको हो। पछिल्लो समय परम्परागत कृषि प्रणालीबाट मात्र अपेक्षित आमदानी लिन कठिन भइरहेको अवस्थामा आधुनिक प्रविधि व्यवसायिक कृषि प्रणाली अपनाउने कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। प्रशिक्षणमा कृषि तथा पशु विज्ञान अध्ययन संस्था लमजुङ क्याम्पसका प्राध्यापक द्वय उत्सव पाण्डे र सबिन कार्कीले प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षक द्वयले आधुनिक तरकारी खेती व्यावसायिक खेतीका विभिन्न पक्षबारे कृषकलाई जानकारी गराएका थिए। प्रशिक्षकहरूले कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढ़ाउँदै उत्पादनलाई बजारको माग अनुसार व्यवस्थापन गर्नु पनिमा जोड़ दिएका थिए। कृषकले उत्पादन मात्र गरेर नहुने भन्दै बजारको माग, उपभोक्ताको रूचि, उत्पादनको गुणस्तर र बजारीकरणको पक्षलाई समेत ध्यान दिनुपर्ने उनीहरूको भनाई थियो। आधुनिक प्रविधिको उचित प्रयोग गर्न सके कम क्षेत्रफलमा समेत तुलनात्मक रूपमा बढ़ी उत्पादन लिन सकिने र कृषि पेशालाई आमदानीको भरपर्दो स्रोत बनाउन सकिने विषयमा समेत प्रशिक्षण दिएको थियो। हर्चङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एक पटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङको मर्सङ्गी गाउँपालिका 3 खोदीमा प्रहरीको नागरिक सुनवाई, ट्राफिक व्यवस्थापनमा कडाई गर्न स्थानीयको सुझाव, अल्बिनोजम अपाङ्गता भएका व्यक्तिको अधिकार बारे बेसी शर्मा अभिमुखीकरण, राष्ट्रिय युवा संघ लमजुङद्वारा रक्तदान कार्यक्रम आयोजना, 21 जनाले गरे रक्तदान र एसई परीक्षा तयारीका लागि बेसी 11 र माध्यमिक विद्यालयमा अभ्यास तथा टेनसेट पुस्तक वितरण। बिहान 10 बजेको मर्सिङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: Ayah, mari ni ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब

0: धानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
5: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
6: मर्सेङ्गदी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्सेङ्गदी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सेङ्गदी कार्यक्रम अनुसार मर्सेङ्गदी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सेङ्गदी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सेङ्गदी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सेङ्गदी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उपर कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्सेङ्गदी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङ्गदी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।
7: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
8: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लम्जुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।

0: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9856-602-299।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
8: नेपाल ऋण खप्पै बिमगा छ। क्याल्भोलुम प्रविधि से शोभा, अल्मोनियम कोटेल, सादा थिन, रंगीन जस्ता पाता, हुलास ड्युरा कलर।

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805067272।
7: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
8: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
7: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
8: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
7: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
8: यस्तो विवाह स्वत बदर हुन्छ।
7: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्षसम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
8: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोज्छ।
7: बाल विवाहका गम्भीर असरहरू,
8: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
7: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
8: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
7: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
8: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
7: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
8: के हाम्रो पहिचान यही नै हो त?
7: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
8: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
7: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
9: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर,
10: केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा,
9: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू, दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
10: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
9: जाँच हुने दिन र समय यही भदौ 6 गते शनिबारका दिन बिहान 10 बजेबाट।
10: स्थान केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक लमजुङ। सम्पर्क 9849068924 9850686780।
1: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
10: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।

0: Mania.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन क्यों भविष्य चिन्ता क्यों पारे रोइन्दी
5: आकी वा आनी गए इन्सुरेन्स कियम
3: ओहो थदै मरी गिल मुमै
5: यी भयो समस्या खै विषया प्यानिक आनी प्लान तम
3: लौ छैली मु विषामी नै बिनी छ्याब बन्दिल परे
5: रिलायबल लाइफ इन्सुरेन्स चिन्ता आनी समाधान
3: छ्याब मि छ्याब रोजाई
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
7: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
6: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
7: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
9: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
10: अहिले बिहानको ठिक 11 बजेको छ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: California. Extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।
3: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: slip on your extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर
4: 98560209। प्रविधि से शोभा अल्मोनियम कोटे सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर सन बन्दा तीन गुना बड़ी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे।
5: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
6: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
3: जाँच हुने दिन र समय यही भदो 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
5: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सर 7 लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477-69229।
7: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विशेषहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडल सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, 80 भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना, सार्फेट तथा सुनसादी खरिद बिक्रीका लागि
9: जय बुद्ध ज्वेलरी।

0: बेस शहर लमजुङ एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा फोन नम्बर 0665204535 2475 विश्वास तपाईँको सेवा हाम्रो
1: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा बनाऊ हराभरा
2: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
2: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
2: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98562444।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 9841445148।
6: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
8: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
7: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
9: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
10: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
9: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201909, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
11: नेपाल ऋण खप्पै बिमगान्छ। क्याल्बोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ब्यूरा कलर छ्यान बन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमिला 3 गुणा लाना टुला हुलास मुसाम अर्कुतिल दमाइसे।

0: you?
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिसो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्चुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: हेलो, मर्सेङ्गदी FM 95 MHz

0: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर।
1: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा,
0: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू: दाँत, चाया, पोतो, झुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
1: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
0: जाँच हुने दिन र समय: यही भदौ 6 गते शनिबारका दिन बिहान 10 बजेबाट।
1: स्थान: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क: 9849968924, 9845086780।
0: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845094046 र 9813099942।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
9: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर, बेसीसहर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
2: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
1: यसलाई शोख नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
2: ए हो र?
1: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
2: बाप्रे, यति धेरै जोखिम?
1: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
3: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
1: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अपनाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
1: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
1: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
2: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
3: ओए अस्मी, हेर्न दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
4: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
5: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
6: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
5: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
6: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
5: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
6: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
7: आकर्षक ज्वेलरी सुनचादी पसल, बेसीसार नगरपालिका 7 त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोप्राइटर प्रकाश विश्वकर्मा। मोबाइल 98465256233 र 98016177246।
8: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
9: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
10: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
9: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
10: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
9: हुलासले बनाउँदैछ परिवार एक साथ।
11: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
12: अब धेरैजनाले खोज्ने गरेको त बेसीसहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
13: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
11: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका 7, युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665520973, मोबाइल 97463061।
14: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
15: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
16: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
15: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।

0: दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट
1: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900 मोबाइल 98477969229।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसी सरसाथ, भीमसेन चोक, फोन 0665209900, मोबाइल 98467775।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665251
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरे मियामा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थायी दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065677272
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
5: अब जापान ट्राई होइन स्योर गरौ
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
6: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर आठ नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार छ मिलन चोक
6: सम्पर्क नम्बर 0665902999 मोबाइल नम्बर 98560602999
7: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
6: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
8: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसी सहर नगरपालिका आठ होटल द चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260

हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्साङ दि कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र तपाईँ सन्चो हुनुहुन्छ कि बिसन्चो हुनुहुन्छ पक्कै पनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला भन्ने चाहिँ मैले विश्वास गरेको छु र कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन पनि सक्नुहुनेछ 0665220020 डायल गरेर हाम्रो कार्यक्रम रेडियो मर्साङ दिको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट पनि सुनेर तपाईँले रेस्पोन्स गर्न सक्नुहुनेछ कार्यक्रम कुन सुन्दै हुनुहुन्छ कस्तो लाग्छ र कसलाई सम्झिन चाहनुहुन्छ भनेर हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं सात दिनको सातै बार फरक फरक बसाईको साथमा भने तपाईँले पनि आफूलाई मनपर्ने बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ र आज हामी आइतबारको बसाईमा छौं आइतबारको बसाईमा एउटा शीर्षक राखेर कुराकानी गर्नुपर्ने बसाई हुन्छ र आजको शीर्षक चाहिँ एकदमै समय सामान्दार्भिक नै भन्नुपर्छ एकदमै बजारमा ग्यासको एलपी ग्यासको अभाव देखिरहेको छ त्यसले चाहिँ तपाईँलाई कतिको प्रभाव पारेको छ के परिरहेको छ यसको बारेमा किन चाहिँ अभाव भयो भनेर चाहिँ बुझ्न चाहनुहुन्छ भने आफूले लागेको कुराहरू पनि समस्याहरू पनि तपाईँले राख्न सक्नुहुनेछ के कस्तो समस्याहरू भोग्नुभएको छ अथवा कतिपय ठाउँहरूमा ग्यासको सट्टा दाउरा पनि उपयोग गरिरहेको छ त्यो ठाउँमा त अब ग्यासले प्रभाव पार्ने कुरा त भएन अब तपाईँले जे छ त्यही कुरा चाहिँ यहाँ सुनाउन सक्नुहुनेछ त्यसको लागि तपाईँले फोन गर्नुपर्ने हुन्छ 0665220020 डायल गरेर शुरूआती चरणमै छौ आज एकदमै घाम पनि लागेको छ प्रशस्त मात्रामा पानी पिउनुहोला साथै तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छु उक्त सांगीतिक कोशीलेपछि फेरि पनि कार्यक्रममा उपस्थित हुने नै छौ तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्नुहोला 0665220020

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। साथै एकदमै गर्मी पनि छ, प्रशस्त मात्रामा पानी पिउन नबिर्सिनुहोला। पक्कै पनि सम्पूर्ण साथीहरू काममा व्यस्त हुनुहुन्छ होला, त्यही भएर कसैले फोन गर्नुभएको छैन। तपाईँ वन जंगलमा जानुभएको छ भने सर्पदेखि एकदमै सजग हुनुहोला। घाम पानीले गर्दाखेरि बाटो पनि एकदमै चिप्लो हुन्छ, हिँड्दाखेरि पनि एकदमै सतर्कता अपनाउनुहोला भन्न चाहन्छु। र जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ, तपाईँ फुर्सदमा हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। र आज हामीले एकदमै समय सान्दर्भिक विषयलाई चाहिँ आजको शीर्षक राखेको छौं। तपाईँले एलपी ग्यासको अभावले गर्दाखेरि कस्तो किसिमको समस्याहरू परेको छ, अथवा तपाईँलाई दाउरा युज गर्ने भएकोले ग्यास नभए पनि कुनै असर परेको नै छैन कि, अब त्यो बारेमा तपाईँले जानकारी गराउन सक्नुहुनेछ, फोन गर्न सक्नुहुनेछ। सात दिनको सातै बार फरक फरक बसाएको साथमा हामी उपस्थित हुने गर्छौं। यति बेला आजको पहिलो कलर जोडिसक्नु भएको छ। हेलो, नमस्ते।
1: नमस्ते, गुड आफ्टरनुन।
0: नमस्ते, गुड आफ्टरनुन। कृष्णजी सन्चै हुनुहुन्छ?
1: हजुर, भर्खरै उठेको, बिसन्चो जस्तो लाग्छ, अल्छी लगाएर।
0: अब अरूको एकदमै आफ्टरनुन भइरहेको छ, कृष्णजीको चाहिँ भर्खरै गुड मर्निङ भएको छ है।
1: हजुर।
0: अनि कृष्णजी,
1: हजुर,
0: एकदम चर्को घाम लागिरहेको छ, यस्तो घाम लागिरहँदाखेरि त तिर्ख पनि एकदमै लाग्छ। पानी प्रशस्त मात्रामा पिउनु भएको छ कि छैन यहाँले?
1: कति छुटाएको त त्यो कहाँबाट छुट्याउला, भलमखोलाबाट छुट्यायो कहाँ छुट्याएर, बेसरमा त घाम लागेर यहाँ त लासेन त।
0: हो, भनेपछि किन त्यस्तो भएछ त? यता त एकदम गर्मी छ त कृष्णजी।
1: हो, अब हुन त हावा त चले छैन, तर यहाँ त घाम पनि लागेको छैन, के अरे गर्मी जस्तो पनि लागेको छैन, तर हावा चले छैन।
0: हजुर, घाम लागे पनि पानी परे पनि प्रशस्त पानी चाहिँ पिउनुपर्छ है त।
1: हस्।
0: अनि कृष्णजी,
1: हजुर,
0: आज कार्यक्रममा जोडिनु भएको छ, कार्यक्रम सुन्दै हुनुहुन्थ्यो कि हुनुहुन्थेन?
1: हजुर, उठ्ने बित्तिकै सुनेको।
0: अनि आजको बसाइको बारेमा जानकारी छ कि छैन तपाईँलाई?
1: हजुर, तपाईँले जानकारी गरेर जानकारी छु।
0: यो विषयमा के भन्न चाहनुहुन्छ, तपाईँलाई के प्रभाव परेको छ कि छैन यहाँ ग्यासको आपूर्ति भइराख्दाखेरि चाहिँ?
1: भनौँ भने के भनौँ, ढुङ्गा टिपी के हानौँ भन्ने जस्तै, अब अब समाचार सुन्दाखेरि त्यही त, अब पहिल्यै एकचोटि अब के हो के अरे आगोटाले हानेको कुकुर के अरे ऊ गर्दै तर्सिन्छ भन्ने पार जस्तै, अब कोही अब रेस्टुरेन्ट होटेलतिर अब त्यो भर्खर भरेको सिलिन्डर आएको थियो कि हामी उनीहरूले धेरै अब के अरे स्टोरेज गर्ने, अनि फेरि अब त्यो बेच्ने मान्छेले नि अब फेरि अब त्यही अब ब्ल्याकमेल पनि गरेर लुकाएर फेरि अब अलि महँगोमा नि बेच्दै होला सर, आँखाले त देखे छैन, अब त्यस्तै होला जस्तो सोच्छु मैले त।
0: हजुर, त्यो भन्नुभएको छ। यसबाहेक चाहिँ तपाईँको घरमा चाहिँ प्रभाव परेको छ कि छैन त?
1: भन्नाले अब जोडेर 16 दिन जति भएको थियो फुल सिलिन्डर, अब अहिले त प्रभाव त छैन। मैले यसो के अरे त्यही व्यापारीसँग कुरा गर्दै, तपाईँले एक महिना पछि मात्रै पाउँछ, अहिले मलाई जरुरी नै छैन भनिदिन्छु, भर्खर जोडेर 16-17 दिन भएको फुल सिलिन्डर जोडेर।
0: भनेपछि त्यो ग्यास सकिने लगत्तै चाहिँ अर्को पाउनुहुन्छ भनेर चाहिँ भन्नुभएको छ है व्यापारीले?
1: हजुर।
0: हुन्छ, धन्यवाद छ, यहाँले आफ्नो कुरा राख्नु भएको छ। अनि कृष्णजीले आजको बसाइबाट कसलाई सम्झिन चाहनुहुन्छ?
1: हजुर, सम्झिनै पर्छ त सबभन्दा पहिला तपाईँलाई।
0: हजुर, धन्यवाद।
1: अनि प्राविधिकमा साथ दिने दिलुजीलाई,
0: हजुर,
1: अनि मर्स्याङ दि होल टिमलाई, अनि रेडियो सुनेर बस्नुहुने रेडियो प्रेमीहरू, कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैलाई भन्दै अरूलाई नि सोध्नुहोस्, पालो दिनु पर्यो। हस् त, बाई।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै आजको पहिलो कलर खुग्दी बगैंचाबाट कृष्ण लामाजी जोडिनु भएको थियो, आफ्नो बारेमा उहाँले बताइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ जोडिन सक्नुहुनेछ। आज चाहिँ एकदमै समय सान्दर्भिक शीर्षक रहेको छ, पक्कै पनि यो सम्बन्धी चाहिँ तपाईँले बोल्नु नै हुन्छ होला, पक्कै पनि फुर्सदमा हुनुहुन्छ भने 0665220020 तपाईँले डायल गर्न सक्नुहुनेछ। प्रत्येक दिन फरक फरक बसाएको साथमा हामी उपस्थित हुने गर्छौं। हाम्रो कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ, नमस्कार, म काठमाडौँबाट भन्नुभएको छ। नमस्कार लक्ष्मीजी, यति बेला फेरि पनि कोही साथीले कल गर्नुभएको छ। मनिषा नानु आशिष तामाङ आइडीबाट कमेन्ट आएको छ, मिस यू अल भनेर, मिस यू टू भन्न चाहन्छु मनिषाजीलाई। सत्यकला इशाराजीले लेख्नु भएको छ, मिस यू अल भनेर, यहाँलाई पनि एकदमै धेरै सम्झना छ भन्न चाहन्छु सत्यकलाजी। फोन पनि गर्न सक्नुहुनेछ यहाँहरूले। र यति बेला कोही साथी जोडिनु भएको छ, नमस्ते।
2: नमस्ते, म लक्ष्मी प्रसाद मिश्र सधैँ प्रमाणीबाट बोल्छु, बोल्दैछु नानी।
0: हजुर नमस्कार लक्ष्मीजी।
2: हजुर भन्नुहोस्।
0: काम विशेषले काठमाडौँ जानुभएको
2: हो? काम विशेषले काठमाडौँ गएको, लगभग लगभग 30% काम बन्यो।
0: हजुर,
2: 70%को लागि फेरि अरू कति दिन बस्नुपर्छ, हप्ता दिन दियो त खासै पुगिरहेको।
0: अनि अहिले चाहिँ यहाँ घरमा हुनुहुन्छ कि के गर्दै हुनुहुन्छ?
2: अहिले म काठमाडौँ माछा पोखरीबाट बोल्दैछु।
0: माछा पोखरीमा हुनुहुन्छ है?
2: हजुर,
0: कार्यक्रम यहाँले सुन्दै हुनुहुँदो रहेछ, यहाँको कमेन्टबाट पनि यो कुरा जानकारी भए। र लक्ष्मीजी, यसमा तपाईँले के धारणा राख्न चाहनुहुन्छ, कतिको समस्या परेको छ यहाँलाई?
2: धन्यवाद, यो प्यासको बारेमा निकाल्नु भएको छ नि,
0: हजुर,
2: एकदम राम्रो कुरा राख्नु भएको छ। एक नम्बरमा त ग्यास कसरी अभाव भयो भन्दाखेरिमा, ग्यास चाहिँ बुलेटहरू आपूर्ति मन्त्रालय सम्बन्धी निकाय मन्त्रालयबाट पनि हामीले कुरा सुनिसकेका छौँ, ग्यास नियमित आइरहेकै छ, बुलेट भित्रिराखेकै छ, भए कसरी अभाव हुन्छ भन्ने किसिमको, कृत्रिम अभाव हो कि त यो भन्ने किसिमको हामीले शङ्का पनि लागिरहेको छ। नम्बर एक कुरो, मेरो घरमा दुईवटा ग्यास हुन्छ, एउटा भर्या हुन्छ, अब खाली हुन्छ फेरि अर्को ल्याउने, अर्को भर्या ल्याएको छ त्यो खाली हुन्छ, भर्या दुईवटा ग्यास भयो पर्याप्त हामीलाई पुग्छ। दुईवटा ग्यास भइरहेको मान्छेले चिन्ता गर्न खोजिरहेको, चिन्ता भइरहेकोले टाढा गर्न खोजिरहेको, अभावको बेला झन् आफैले अभावको सृजना हामी ग्राहकले नै गरिरहेका छन्, नम्बर एक कुरो। नम्बर दुई कुरो, व्यापारीहरूले डिलरहरूले यसलाई चाहिँ अलिकता अभाव पारिदिने पाए, कृत्रिम अभाव पारिदिने पाएदेखि अनि ब्लाकमा देख्दा पाइन्थ्यो कि भन्ने किसिमको भएर भएर हो, त्यो अर्थबाट पनि यहाँ चाहिँ आइरहेकै छ। जब राज्यले पुलिस ल्याउन खोजिरहेको छ अनलाइन सिस्टमबाट गर्ने, या चाहिँ त्यसलाई आफ्नो परिचय पत्र राखेर लाइन ल्याउने गर्ने, कति ग्यास कसो भएर छ डाटाहरू राख्ने इत्यादि कुराहरूको बारेमा पनि छ, यति कुरा भयो। अर्को कुरो, ग्यास हाम्रो आयातित यो अग्नि अथवा चाहिँ हाम्रो चाहिँ खाना पकाउने साधन भएको हुनाले यसको विकल्पमा पनि हामीले घरमा राख्नु जरुरी छ, ग्यास पनि राख्ने, अनि ग्यास भइहालेन भने हामीले बिजुलीद्वारा प्रयोग गर्न सक्छौँ। बिजुलीबाट गर्दाखेरि तपाईँको वैकल्पिक हाम्रो बायोग्यास हुन्छ, त्यसपछि तपाईँको चाहिने त्यो इन्डेक्स हिलो पनि हुन्छ, अनि हिटर पनि हुन्छ, लगायत थुप्रै किसिम तपाईँ अहिले अत्याधुनिक उपकरण आइरहेको छ, त्यसको व्यवस्था पनि हामीले घर घरमा गर्न जरुरी छ। र यो ग्यासलाई बिस्तार यसलाई विस्तारित गर्नको लागि राज्यले पनि एउटा नीति र नियम ल्याउनु पर्छ, ज्ञान जस्तै इन्डेक्स चुलोको लागि राज्यले केही राहत दिन सक्यो भने, अथवा इन्डेक्स चुलो बाल्ने घरमा चुलामा बिजुलीमा केही छुट गर्न सक्यो भने हामीले चाहिँ अझ यो ग्यास चाहिँ कमभन्दा कम युज गर्न पर्ने थियो र त्यो त कति पनि ध्यान दिन जरुरी छ। र हाम्रो नेपालमा युरेनियम ग्यास पनि छन् अरे, यसरी चाहिँ अहिले त युरेनियम ग्यासले पनि त इन्धन प्रयोग गर्न सकिन्छ। युरेनियम ग्यास भनेको तपाईँको एक किलो युरेनियम ग्यासले लगभग लगभग हाम्रो एक वर्षसम्मलाई इन्धनमा ग्यास चुलो गर्नको लागि चाहिँ सम्भावना छ। यतै ठुलो स्केलको र धेरै लगानी हुने भएको हुनाले रहेर विदेशबाट चाहिँ प्राविधिक लिएर विदेशीलाई चाहिँ ठेक्का दिएर युरेनियम ग्यासलाई युजमा ल्याउन सक्ने हो भने यो हामी बाहिरको ग्यासको भर पर्न पर्ने थिएन। र नेपालमा पनि कति ग्यासहरू प्राकृतिक ग्यासहरू छन्, कतिसम्म जग खन्दा घर खन्दा मन्दिरमा अहिलेसम्म प्राकृतिक ग्यासहरू पनि देखिरहेको छ, कति कहाँ संयुक्त भएसम्म प्राकृतिक ग्यासबाट मन्दिरमा बत्ती बलिरहेका छन्। यस्ता प्राकृतिक ग्यासलाई खोजी अनुसन्धान गरेर राज्यले लगानी गर्न सक्ने भने बाहिरको निर्भर रहन परेको छैन हामी भनेर यति नै भन्न मैले चाहिँ धन्यवाद बहिनी।
0: हजुर, एकदमै धेरै राम्रो कुरा राख्नु भएको छ, यहाँलाई एकदमै धेरै धन्यवाद छ लक्ष्मीजी। आजको बसाइबाट कसलाई सम्झिन चाहनुहुन्छ?
2: सर्वप्रथम मिठो बोल्नुहुने कार्यक्रम सञ्चालित बहिनी, त्यस्तै मिठो बोली गरिखानुहुने प्राविधिक बहिनी लगायत होल रेडियो सुनेर बस्नुहुने श्रोतालाई अब भन्ने अनुरोध गर्दै बिदाउन चाहन्छु। जय रवि मर्चन्टी, नमस्ते।
0: हजुर नमस्ते। हजुर, भर्खरै मात्रै लक्ष्मी प्रसाद मिश्रजी जोडिनु भएको थियो काठमाडौँबाट। उहाँले एकदमै राम्रो कुरा राख्नु भएको छ, ग्यास चाहिँ यो अभाव भइरहेको छ भनेर चाहिँ भन्नुभएको छ। तर ग्यास चाहिँ पहिला जति आउने गर्थ्यो त्यतिभन्दा पनि बढी मात्रामा आउने गरेको अवस्था छ। तर हामीले खरिद गर्ने मान्छे चाहिँ के भइरहेको छ भन्दाखेरि, हामी चाहिँ एकदमै आफूले चाहिने भन्दा आवश्यकता भन्दा बढी हामीले उपभोग गरिरहेको अवस्था छ। कतिपय साथीहरूले चाहिँ डिलरमा नआउँदै आफैले व्यक्तिगत खरिद गर्ने, अब चाहिने दुईटा छ भने पनि चार पाँचवटा एकैचोटि लगेर जाने गर्दाखेरि चाहिँ अब कोहीसँग चाहिँ धेरै मात्रामा भण्डारण भइरहेको छ भने कसैले चाहिँ नपाएको अवस्था पनि भइरहेको छ। र कतिपय अवस्थामा व्यवसायहरूले लुकाएर राखेको अवस्था पनि हुन सक्छ। यता हुन त अनुगमनको क्रम पनि जारी नै छ सबै ठाउँमा, त्यसको बारेमा पनि हामी कुराकानी गर्छौं। यदि तपाईँले कस्तो समस्या भोग्दै गर्नुभएको छ ग्यासको आपूर्तिले गर्दाखेरि, के कस्तो भइरहेको छ त, तपाईँलाई असर परेको छ कि छैन। अब ग्रामीण भेगमा त प्राय ग्यास नआए पनि त्यति धेरै असर पर्ने कुरा त हुँदैन, किनकि दाउराको प्रयोग गर्ने अवस्था छ धेरै ठाउँमा। त्यही भएर ग्यास नभए पनि त्यति धेरै समस्या चाहिँ छैन होला भन्ने पनि बुझिरहेको छौ। तपाईँको ठाउँतिर के कस्तो छ तपाईँले चाहिँ आजको कार्यक्रममा भन्न सक्नुहुनेछ। र जति पनि साथीहरूले फेसबुक लाइभ मार्फत कार्यक्रम सुन्दै हुनुहुन्छ त्यहाँबाट पनि तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ आफ्नो अवस्थाको बारेमा। र हामी प्रत्येक दिन सात दिनको साथीबार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। तपाईँले पनि आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। टेक बहादुर पुमाजीले लेख्नु भएको छ, सञ्चालिका लक्ष्मीजी नमस्कार, गुड आफ्टरनून। सुन्दैछु उदयपुर चौदण्डी नगरपालिका 8 बेलटार राई टोलचोकबाट फेसबुक लाइभमा रेडियो मर्सेङ्गी एफएम 95 मेगाहर्ज भन्नुभएको छ। हजुर नमस्कार टेकजी, एकदमै धेरै खुशी लाग्यो, एकदमै फोन मार्फत पनि जोडिनुहुन्छ, कमेन्ट पनि गर्नुहुन्छ, एकदमै धेरै खुशी लाग्छ। आज पनि उदयपुरको स्थिति चाहिँ के कस्तो छ त त्यहाँतिरको, त्यो बारेमा जानकारी गराउनको लागि यहाँले फोन गर्न सक्नुहुनेछ। एम सारू मगरजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर भनेर। गुड आफ्टरनून मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेन्ड्स फ्रम दोहा कता लेख्नु भएको छ। गुड आफ्टरनून मिलनजी, एकदमै धेरै खुशी लाग्यो। र यति बेला तपाईँको सामु फेरि पनि एउटा सांगीतिक कोसेली राख्न चाहन्छौ, सुन्दै गर्नुहोला।

0: मर्सेङ्गी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्सेङ्गी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सेङ्गी कार्यक्रम अनुसार मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सेङ्गी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सेङ्गी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 को अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उपर कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङ्गी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।
1: आमा म पढ्छु नि है।
2: पढेर के गर्छस्?
1: म बिगर्छु।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही साउन 1 गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
3: तिमीले पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
1: बनाना। I love you।
0: समय मध्याह्न 12 बजे।

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा नलाएर त स्कुल जाने, तलाई स्कुल नजा भने हैन, तलाई तनी म।
2: त्यसै गरी साउन 29 गते शुक्रबारबाट नेपाली कथानक चलचित्र लज्जावती।
3: जीवनका हजारौं चाहनाहरू मध्ये सबैभन्दा सुन्दर चाहना तपाईं हो।
4: हो र, अनि सुन्दर चाहना भन्ने मान्छेले कति माया गर्छ मलाई।
3: मेरो आँखामा हेर्नु न, आफै थाहा पाइहाल्नुहुन्छ।
5: टक्क जिब्रो पड्काउनी चटनी बनाऊ त साउनी।
4: त्यसको लागि त बिहे गरेर घरमा लानु पर्यो न क्यारे। अनि जिब्रो मात्रै होइन, के पड्किन्छ के।
2: मुकुन भूषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, हिवाला गौतम लगायतका कलाकारहरूको बेजोड प्रस्तुति।
4: यदि तिमीलाई के भइहाल्यो भने यही त मर्छन् क्यारे। बोयफ्रेन्ड र हस्बेन्डको मायामा यति धेरै फरक हुन्छ।
2: समय दिनको 3 बजे र साँझ 6 बजे।

0: सम्पूर्ण छाला यौन कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुशीको खबर
1: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा
0: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत चाया पोतो धुबी लुतो एलर्जी कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
1: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
0: जाँच हुने दिन र समय यही भदौ 6 गते शनिबारका दिन बिहान 10 बजेबाट
1: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 98490-68924 98450-86780।
0: साथै बाल रोग विशेषज्ञ सेवा स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा
1: हार्जोनी विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।

यो मीठो सांगीतिक कोशेले सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ। प्रत्यक्ष फोन गर्नको लागि 0665220020 डायल गरेर र तपाईँ कमेन्टको थ्रुबाट पनि जोडिन सक्नुहुनेछ। तपाईँ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, सन्चो हुनुहुन्छ कि बिसन्चो हुनुहुन्छ, कसलाई सम्झिन चाहनुहुन्छ, मौसमी अवस्था के छ त्यो पनि तपाईँले जानकारी गराउन सक्नुहुनेछ। प्रत्येक दिन फरक फरक बसाएको साथमा हामी उपस्थित हुने गर्छौं भने गाउने र सुनाउने लेख रचनाको दिनमा चाहिँ धेरैजना साथी जोडिनुहुन्छ। तैपनि आइतबारे बसाईमा चाहिँ अलिकति अरू बसाईको तुलनामा कम मात्रामा साथीहरू जोडिनुहुन्छ, किनकि आइतबारे बसाईमा चाहिँ कुराकानी गर्ने बसाई हुन्छ र कुराकानी बसाई भन्नाले हामीले एकदमै गाह्रो थ्योरिकल कुराहरू सोध्ने त्यसमा चर्चा गर्नु पनि हुँदैन। यो चाहिँ फेरि एकदमै समय सान्दर्भिक कुराकानी हुन्छ, तर पनि यहाँहरू चाहिँ एकदमै कम मात्रामा जोडिनुहुन्छ। यस्तो कुरा गर्नको लागि चाहिँ यहाँले फोन नगरिकन बस्नु चाहिँ भएन। अब फरक फरक ठाउँबाट जोडिनुहुन्छ, हामी चारैवटा दिशाबाट पूर्व पश्चिम उत्तर दक्षिणबाट नै हामी जोडिने गर्छौं। त्यही भएर तपाईँले चाहिँ हरेक दिशाको समस्या त सुन्नु पर्यो नि हामीले, होइन र? त्यही भएर फोन गर्नुहोला। एलपी ग्यासको अभावको कारणले गर्दाखेरि तपाईँहरूलाई कस्तो समस्या परेको छ, कि तपाईँलाई समस्या नै परेको छैन कि एलपी ग्यास युज नै गर्दैनौ, अब धेरै मात्रामा आए पनि नआए पनि हामीलाई एकदम फरक पर्दैन भन्ने स्थिति पनि हुन सक्छ। कतिपय ठाउँहरूमा अहिले दाउराको प्रयोग गरिराख्नु भएको छ होला, कतिपय साथीहरूले चाहिँ इन्डक्सन चुलो पनि प्रयोग गर्नुहुन्छ। अब खाना ग्यासबाट बनाउने, अब तरकारी चाहिँ इन्डक्सन चुलोबाट बनाउने अवस्था पनि छ होला कुनै पनि कुनै अवस्थामा। र कतिपय अवस्थामा जुन स्टुडेन्टहरू हुनुहुन्छ, सबैको लाइफ चाहिँ एउटै हुँदैन, एकजना मान्छे मात्रै बस्नुहुन्छ भनेखेरि दुई तीनवटा सिलिन्डर राखेर बस्ने कुरा पनि हुँदैन। एउटै मात्र सिलिन्डर र यो ग्यासको अभाव परिरहँदाखेरि कतिपय साथीहरूलाई दैनिकी गुजार्न पनि एकदमै समस्या भइरहेको अवस्था पनि हामीले सुन्न सक्छौ। त्यसमा चाहिँ तपाईँले आफ्नो धारणा राख्न सक्नुहुनेछ र 0665220020 तपाईँले फोन गर्न सक्नुहुनेछ। सात दिनको सातै बार फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छौ। पुरानो साथीलाई त थाहा नै छ बसाएको बारेमा, यदि तपाईँ नयाँ जोडिनु भएको छ भने हामी सात दिनको बसाई फेरि पनि एकचोटि सुनाउनेछौ, तपाईँले चाहिँ सुन्न सक्नुहुनेछ। आइतबार जुन आजको बसाई पनि हो, आइतबारको बसाईमा समय सान्दर्भिक शीर्षक राखेर हामी छलफल गर्छौं। सोमबारको बसाईमा भन्नुहुन्छ भने जुनसुकी गीत रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौ। मंगलबार ट्यूजडे तपाईँले लोकगीत गाउन सक्नुहुनेछ। बुधबारको बसाईमा चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ, लोक विधा, आधुनिक विधा, चलचित्र विधा र पप विधाबाट। र बिहिबारको बसाईमा लेख रचनाहरू, कथा, कविता, गजल, मुक्तक, शायरी र जीवनमा एकदमै सम्झिन लायकको बिर्सिन नसकिने कुनै पलहरू छ भने पनि सुनाउन सक्नुहुनेछ। र फ्राइडे इज अभियसली ट्राइडे नै रहेको छ। फ्राइडे चाहिँ तपाईँले कुन गीतको ट्र्याक हो भनेर ट्राई गर्नुपर्ने हुन्छ। त्यसबाट चाहिँ कति साथीहरूले चाहिँ कस्तो कस्तो गीत सुन्नुहुँदो रहेछ भन्ने पनि हामीले मूल्याङ्कन हुन्छ। आगामी दिनहरूमा अब तपाईँले यस्तो टाइपको गीतहरू चाहिँ बढी पत्ता लगाउनु भयो भने त्यस्तै त्यस्तै गीतहरू चाहिँ हामी बजाउँछौं। र शनिबारको दिनमा चाहिँ सबैजनाको छुट्टी हुने दिन पनि हो र कतिपय साना साना नानी बाबुहरूले पनि एकदम मजाले गाइराख्नुहुन्छ। अरू दिनमा राख्दाखेरि उहाँहरूले चाहिँ गाउने मौका चाहिँ पाउनु हुँदैन, त्यही भएर शनिबारको दिनमा चाहिँ हामीले गीत राख्ने बसाई, गीत गाउने बसाई राखेको छौं। शनिबारको दिनमा चाहिँ एकदमै राम्रो राम्रो गीतहरू तपाईँले गाउन सक्नुहुनेछ, जुनसुकै विधाको गीतहरू यहाँले गाउन सक्नुहुनेछ। यो हाम्रो सात दिनको बसाई हो। यसरी नै हामी कार्यक्रममा उपस्थित हुने गर्छौं भने तपाईँले पनि फोन गर्न सक्नुहुनेछ। साथै अत्याधिक मात्रामा गर्मी छ, तीर्ख नलागे पनि पानी चाहिँ प्रशस्त मात्रामा पिउनु होला। र प्रशस्त भनिरहँदाखेरि एकैचोटि धेरै पिउने, फेरि तीन चार घण्टासम्म पानी नै नखाने यस्तो स्थिति पनि राख्नु हुँदैन। तीर्ख नलागे पनि थोरै थोरै थोरै क्वान्टिटीमा यहाँले पानी चाहिँ प्रशस्त मात्रामा लिनुहोला। एटलिस्ट दिनमा तपाईँले 3 लिटरसम्म पानी चाहिँ पिउनु शरीरको लागि राम्रो हो। धेरै अब एकजना हिजो अस्ति एकजना साथै जोडिनु भएको थियो, म 10 लिटर पानी पिउँछु दिनमा भन्दै हुनुहुन्थ्यो, त्यति धेरै पनि नपिउनुहोला, फेरि स्वास्थ्यलाई अलिकति असर पनि गर्छ। अब चिनी पनि धेरै खायो भने हुने अवस्था हुन्छ, सो त्यति धेरै पनि नपिउनुहोला, ठिक्क ठिक्क मात्रामा चाहिँ पानी पिउनुहोला भन्न चाहन्छु। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ। जीवन कार्केजीले नमस्ते भन्नुभएको छ। नमस्कार जीवनजी, गुरूङ टेकजीले लेख्नु भएको छ, हेलो दर्शन नमस्ते, रेडियो मर्सङदी सुनेर बस्नुहुने सम्पूर्णलाई म मलेसियादेखि सुन्दैछु। आज सम्झिनु पर्दामा मेरो घर परिवार लगायत मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई सम्झिए भन्नुभएको छ र उहाँले छोटो लेख पनि लेख्नु भएको छ। म पहिले धेरै रमाइलो गर्थे, अहिले एक्लै बस्न मनपर्छ।
म पहिले धेरै रमाइलो गर्थे, अहिले एक्लै बस्न मन पर्छ। म पहिले सबैलाई विश्वास गर्थे, अहिले आफैले मात्र भरोसा गर्छु। म पहिले छिटो खुशी हुन्थे, अहिले सानो कुरामा पनि मन दुखाउँछु। म पहिले धेरै सपना देख्थे, अहिले सपना देख्न डर लाग्छ। म बदलिएको होइन, समयले मलाई यस्तो बनायो। मिस यू अल, बाई बाई बाई भन्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। त्यति टाढाबाट हुनुहुन्छ र पनि कार्यक्रमलाई माया गरेर जोडिनु भएको छ। सम्पूर्ण साथीहरूलाई सम्झिनको लागि, आफ्नो मनमा लागेको कुराहरू राख्नको लागि एकदमै धेरै खुशी लाग्यो टेकजी। यहाँ चाहिँ फुर्सद हुन्छ भने भोलि आगामी बसाइमा पनि पक्कै पनि तपाईँ चाहिँ जोडिन सक्नुहुनेछ। सिम्पल सरिनाजी जोडिनु भएको छ, एकदमै सिम्पल हुनुहुन्छ पक्कै पनि। हेलो, हाई दिदी, के छ खबर? म मोराङ कानी पोखरीबाट सरिना गुरुङ, मिस यु अल फ्रेन्ड, बाई भन्नुभएको छ। हेलो, नमस्कार हजुर सिम्पलजी, सरिनाजी, एकदमै धेरै खुशी लाग्यो र धेरै साथीहरूको आवाज चाहिँ मैले सुन्न पायो र मोरङ जिल्लाबाट चाहिँ अब साथीहरूले कमेन्ट चाहिँ गर्नुहुन्छ, आवाज चाहिँ सुन्न पाएकै छैन। अब मोरङवासीको आवाज चाहिँ कस्तो हुन्छ मलाई एकदमै सुन्न मन लागेको छ। एक दिन चाहिँ जसरी भए पनि फोन गर्नुहोला है सरिनाजी, आवाज सुन्न एकदमै मन लाग्यो कि मलाई। अब नाम पनि एकदमै राम्रो छ, सिम्पल सरिनाजी हुनुहुन्छ। अब फोन गरेर मोरङवासीको बारेमा तपाईँले जानकारी दिन सक्नुहुनेछ है। र अहिले चाहिँ कसैले पनि हामीलाई फोन गर्नुभएको छैन, फेरि पनि तपाईँको सामु एउटा सांगीतिक कोसेली राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने पक्कै पनि फोन गर्न सक्नुहुनेछ। सिम्पल सरिनाजीले लेख्नु भएको छ, कल गर्ने नम्बर थाहा छैन नि दिदी, मलाई कल गर्थ्यो नि भन्नुभएको छ। सिम्पलजी, कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नको लागि तपाईँले 0665 20 020 फोन गर्नुपर्ने हुन्छ है। र एकदमै धेरै माफ पनि माग्न चाहन्छु, हामीले लाइभमा नम्बर प्रोभाइड गरेको छैन, अब भोलिदेखि चाहिँ पक्कै पनि नम्बर पनि राख्नेछौ र तपाईँले चाहिँ फोन गर्न सजिलो हुन्छ। त्यसले गर्दाखेरि चाहिँ 0665 20 020 तपाईँले डायल गर्न सक्नुहुनेछ। प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौ हामी, सात दिनको सातै बार फरक फरक बसाएको साथमा, र कार्यक्रमको समय चाहिँ 1 बजेदेखि 2 बजेसम्म हो। तपाईँले चाहिँ मिल्छ भने फोन गर्न सक्नुहुनेछ यो अवधिमा। र लमजुङमा एकदमै चर्को घाम लागिरहेको अवस्था पनि छ, गर्मी पनि बढ़िरहेको छ, प्रशस्त मात्रामा पानी पिउनुहोला। घरबाट बाहिर निस्कदै हुनुहुन्छ भने छाता चाहिँ ओढ्नुहोला, र काम गरिरहेको अवस्थामा चाहिँ अब छाता ओढेर काम गर्न चाहिँ एकदमै पोसिबल हुँदैन, तैपनि काम गर्नुपर्ने अवस्था नै हुन्छ हामीलाई। र तपाईँले चाहिँ खेतबारीमा काम गर्दै हुनुहुन्छ भने घुम ओढेर पनि काम गर्न सक्नुहुनेछ। तपाईँ गाई वस्तु चराउनको लागि जाँदै हुनुहुन्छ भने छहरीतिर बस्न सक्नुहुनेछ, छाता पनि ओढेर बस्न सक्नुहुनेछ। र बर्खाको समय पनि हो, गर्मी पनि बढ़िरहेको छ, सर्प चाहिँ एकदमै निस्कने अवस्था पनि बढ़ी हुन्छ, त्यसबाट पनि तपाईँ जोगिनुहोला। बाटोहरू त्यस्तै छ, अब बेलुकामा पानी पनि

0: जस्तोमा घाम लाग्ने एकदमै चिप्लो भइरहेको छ। हिँडडोल गर्दाखेरि चाहिँ तपाईँले विशेष गरी ग्रामीण भेगको मान्छेहरू साथीहरूले चाहिँ पक्कै पनि त्यसमा अलिकति सजग हुनुहोला पनि म भन्न चाहन्छु। र प्रशस्त मात्रामा पानी पिउनलाई चाहिँ म एकदमै धेरै अनुरोध गर्न चाहन्छु। र पानीको मुहान पनि एकदमै सफा गरेर तपाईँ पानी चाहिँ फिल्टर गरेर उमालेको पानी पिउन सक्नुहुनेछ। यहाँले फुर्सदमा हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ। प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं र आज चाहिँ हामी एलपी ग्यासको अभावको बारेमा चाहिँ कुराकानी गरिरहेको छौं। ग्यासले कतिको तपाईँलाई असर गरेको छ, ग्यास यसरी ग्यासको अभाव भइरहँदाखेरि अब यो अभाव हुनुको कारण पनि के हो भनेर चाहिँ अब कुराकानी धेरैवटा कारणहरू पनि हुन सक्छ। त्यसमा अब एउटै मात्र कारण हो भनेर पनि भन्न सकिने अवस्था चाहिँ छैन। र तर कतिपय अवस्थामा चाहिँ ग्यास चाहिँ आयात भइरहेको छ। ग्यास अब जति आउनुपर्ने हो त्योभन्दा पनि अलिकति बढी पर्सेन्टेजमा पनि भित्रिरहेको अवस्था छ। तैपनि ग्यासको अभाव चाहिँ छ। त्यसमा चाहिँ के हो भन्दाखेरि चाहिँ ग्यासको अभाव चाहिँ हामी आफैले सिर्जना गरेको अवस्था पनि छ। ग्यास यसरी नआउने रे, अब त एक दुई महिनासम्म नआउने रे भन्दाखेरि चाहिँ कतिपय साथीहरूले ओहो भनेर अब दुईटै सिलिन्डर चाहिन्छ भने पनि त्योभन्दा बढी मात्रामा क्वान्टिटीमा लगेर राखेको घरमा भण्डारण गरेर राखेको अवस्था पनि हुन सक्छ। अब कोही ठाउँमा अब व्यवसायहरूले अब जब ग्यासको धेरै मात्रामा अभाव हुन्छ त्यो बेला चाहिँ अलिकति थोरै बढी पैसा लिएर बेच्छु भन्ने हेतुले पनि भण्डारण गरेको अवस्था पनि हुन सक्छ है। र कतिपय ग्रामीण बस्तीहरूमा चाहिँ एकदमै दाउराको प्रयोग गर्नुहुन्छ अझै पनि चुलोमा, एकदमै ग्यास चाहिँ एकदमै कम मात्रामा प्रयोग गर्न चाहिँ गर्ने, तर ग्यास भन्दा पनि दाउरा प्रयोग गरेको अवस्था पनि छ कतिपय ठाउँहरूमा। त्यो ठाउँमा ग्यास नभए पनि कुनै असर नपरेको अवस्था छ। र कतिपय ग्रामीण बस्तीमा चाहिँ चुलो पनि छ, चुलो भन्दा पनि बढी ग्यास नै प्रयोग गरिरहेको अवस्था पनि छ। त्यो अवस्थामा धेरै समस्या पनि परेको हुन सक्छ। अब विशेष गरी विद्यार्थीहरूलाई चाहिँ एकदम समस्या पर्छ यो कुराले चाहिँ। अब तपाईँ चाहिँ आफ्नो धारणाहरू राख्न सक्नुहुनेछ कि कस्तो भइरहेको छ भनेर चाहिँ। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने जोडिन सक्नुहुनेछ। आइतबारे बसाइमा चाहिँ एकदमै थोरै मात्रामा साथीहरू जोडिनुहुन्छ। अरू गीत गाउने, गीत रोज्ने, ट्र्याकहरू पत्ता लगाउने बसाइमा चाहिँ कन्टिन्युसली कल आइरहेछ भन्दाखेरि यो बोल्नुपर्ने बसाइमा चाहिँ कार्यक्रम सुनिरहेको अवस्थामा पनि फोन नगरिकन बसिराख्नु भएको अवस्था पनि हुन सक्छ। किनकि अब यो हप्ता कम मात्रामा जोडिए सधैँभरिको लागि आइतबारको बसाइमा मात्रै थोरै साथीहरू जोडिनु भनेको त पक्कै पनि बोल्नको लागि चाहिँ उहाँलाई अप्ठ्यारो भएको हो कि जस्तो पनि लागिरहेको छ। टपिक भनेर त्यति धेरै गाह्रो टपिक पनि हुँदैन, समय सान्दर्भिक आफूले भोगिरहेको, देखिरहेको, आफूले चिनिरहेको कुरालाई चाहिँ हामी शीर्षक राख्छौं। त्यसमा पनि धेरै कम मात्रामा साथीहरू चाहिँ जोडिनुहुन्छ आइतबारको बसाईमा, जबकि सोमबार, मंगलबार, बुधबार, बिहिबार अन्य अन्य बसाईमा सात आठजना साथीहरू जोडिनुहुन्छ भने लगभग त्यसको 25% साथीहरू मात्रै आइतबारको बसाइमा जोडिनुहुन्छ। किन हो त्यसको कारण पनि मलाई सोध्न एकदमै धेरै मन लागेको छ। प्रत्येक साथीहरूलाई सोध्नेछु म पक्कै पनि आगामी बसाइमा चाहिँ। र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले कार्यक्रममा अझै पनि जोडिन सक्नुहुनेछ। हामी सात दिनको सातै बार फरक फरक बसाइको साथमा उपस्थित हुने गर्छौं। आइतबारको दिन आजको दिनमा एउटा शीर्षक राखेर कुराकानी गर्नुपर्ने हुन्छ। सोमबारको बसाइमा तपाईँले जुनसुकै गीतहरू रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौ। मंगलबार तपाईँले लोकगीत गाउन सक्नुहुनेछ। बुधबार चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ भने बिहिबार तपाईँले लेख रचनाहरू चाहिँ राख्न सक्नुहुनेछ। शुक्रबार फेरि तपाईँले म्युजिकको ट्र्याक पत्ता लगाउन सक्नुहुनेछ र शनिबारको दिनमा सातोको अन्तिम दिवस चाहिँ तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ। आफूलाई कुन बसाइमा रुचि लाग्छ, मन लाग्छ, फ्री हुनुहुन्छ त्यति बेला चाहिँ यहाँले पक्कै पनि फोन गर्न सक्नुहुनेछ। र आजको बसाइमा तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने प्रशस्त मात्रामा पानी पिउनुहोला, शरीरलाई हाइड्रेट राख्नुहोला पनि भन्न चाहन्छु। र हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौ कार्यक्रममा। र यति बेला फेरि पनि कोही साथी जोडिनु भएको छ आफ्टर सो लङ नै भन्नुपर्छ। हेलो, नमस्ते।
1: हेलो, नमस्ते। नमस्कार।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ होला?
1: म बोल्दैछु सरिना गुरुङ, मोरङ कानेपुसीबाट।
0: ओहो, मोरङबाट जोडिनु भएको रहेछ नि सरिनाजी, एकदम धेरै खुसी लाग्यो। के गर्दै हुनुहुन्छ सरिनाजी?
1: अहिले म त्यति केही घरमै बसिबस्दै
0: बसिराख्नु भएको छ है?
1: हजुर, सन्चै हुनुहुन्छ तपाईँ?
0: हजुर, अघिसम्म सोध्नु भएको भए पक्कै पनि म अलिकति बिसन्चु थियो। अब त मोरङबाट अब सरिनाजीले फोन गर्नुभएको छ, बिसन्चु छु त भन्नै मिलेन मैले।
1: हजुर हजुर, जे तपाईँको आवाज सुन्दा पनि सन्चै हुनुहुँदो रहेछ होइन, धेरै खुसी लाग्यो। हाम्रो टेक्निसियन रहने हुने दिदीको भोइस झन् यति मिठो लाग्यो कि है।
0: हजुर, अनि सरिनाजी,
1: हजुर
0: मोरङमा अहिले घाम लागिरहेको छ कि भइरहेको छ?
1: मोरङमा घाम लागिरहेछ, साथसाथै गर्मी छ अनि हल्का हावा पनि चलिरहेछ। केही दिन यतादेखि चाहिँ एकदम गर्मी बढेको महसुस भइरहेछ है।
0: अनि पानी चाहिँ कतिको पिउनुहुन्छ सरिनाजीले?
1: पानी चाहिँ अब समय समयमा पिउने गरेको छु होइन।
0: हजुर
1: हजुर,
0: एकदम खुसी लाग्यो आज सरिनाजीले फोन गर्नुभएको छ। अनि सरिनाजीले किन फोन गर्नु भएन भनेको त नम्बर थाहा नरहेछ र पो फोन नगर्नु भएको रहेछ है।
1: हजुर हजुर, नम्बर थाहा थिएन नि, त्यही भएर आजको।
0: अनि सरिनाजीले आजको बसाइको बारेमा थाहा पाउनु भएको छ कि छैन सरिनाजी?
1: थोरै थोरै चाहिँ जानकारी छ कि, आज टपिकमा कुरा गर्ने भन्दै हुनुहुन्थ्यो तर अलिकति विस्तृत रूपमा चाहिँ थाहा भएन होइन, थोरै जानकारी गराउनु हुन्थ्यो कि भनेर सोचिरहेको छु है।
0: हजुर सरिनाजी, पक्कै पनि जानकारी गराउनेछौँ। अब आइतबारको बसाइमा एउटा शीर्षक राखेर कुराकानी गर्नुपर्ने हुन्छ। आज चाहिँ हामी आइतबारको बसाइमा चाहिँ यो अहिले चाहिँ बजारमा देशैभरि भनौँ अझै पनि ग्यासको अभाव भएर चाहिँ एकदमै कस्तो समस्या भइरहेको अवस्था छ, तपाईँले चाहिँ समस्या भोग्नु भएको छ कि छैन यो ग्यासको अभावले गर्दा?
1: ग्यासको अभावले गर्दा समस्या त भोग्नु परिरहेछ, म मात्रै होइन, यहाँ देशभरि नै प्राय जस्तो ठाउँ ठाउँमा ग्यासको एकदम अभाव भइरहेको नै छ होइन। अनि कहिले काहीँ चाहिँ के हुन्छ भने, आफ्नो स्टोरमा छैन भने चाहिँ कहिले काहीँ एकदम अभावै परिँदो रहेछ होइन। अनि यो कुरा चाहिँ मैले पनि अस्ति नै, मेरोमा पनि दुईटा सिलिन्डर थियो तर मैले एउटा ग्यास चाहिँ भरेको थिइनँ होइन, चलाइरहेको चाहिँ ठ्याक्कै ग्यास सक्यो क्या। अनि सकियो पछाडि दाउराहरू पनि छ मेरोमा चाहिँ होइन, हाम्रो किनभने जङ्गल नजिक भएको कारणले कहिले काहीँ साथीहरूसँग यसो जङ्गलहरू पनि जाने गरेको छु होइन म चाहिँ। अनि त्यही भएर अब कतिपय साथीहरूलाई त होइन, अब दाउराहरू नहुने ठाउँमा चाहिँ एकदमै धेरै गाह्रो हुन्छ नि त, खाना पकाउँदा पकाउँदै ग्यास सकियो भने। अनि अब बजारमा जाँदा पनि भनेको बेलामा ग्यास नपाउँदाखेरि है, अब खाना पनि होइन आधी मात्रै पाकेको हुन्छ नि त, अनि एकदम गाह्रो हुँदो रहेछ क्या। अनि मलाई चाहिँ त्यस्तो धेरै चाहिँ प्रब्लम चाहिँ भएको छैन, किनभने म ग्यास छ, ग्यास सकिहाल्यो भने यदि होइन दाउराहरूमा पनि पकाउने गरेको छु। अनि अब हाम्रो चाहिँ नजिकै पसल भएको कारणले गर्दा चाहिँ समय समयमा जस ग्यास आयो भने स्टोरमा नि कहिले काहीँ चाहिँ राख्ने गर्छु है।
0: हजुर, एकदम धेरै खुसी लाग्यो, कस्तो मजाले सुनाउनु भएको छ मिठो आवाजमा है, आवाज सुनेर पनि एकदमै धेरै खुसी लाग्यो अब सरिनाजीको।
1: हजुर हजुर, यस मलाई पनि एकदमै धेरै खुसी लाग्यो तपाईँहरूको प्रोग्राममा फर्स्ट टाइम बोल्न पाएँ, मौका पाएँ होइन, आगामी बसाइहरूमा पनि जोडिने प्रयास गर्छु नि है।
0: हजुर पक्कै पनि जोडिनु होला, यति मिठो आवाज भएको मान्छे कार्यक्रममा जोडिनु भएन भने त फेरि खल्लो भइहाल्छ नि।
1: हजुर हजुर, यो गीत गाउने कार्यक्रमहरू पनि आउँछ भन्दै हुनुहुन्थ्यो, अब जस म सुन्ने प्रयास गर्छु नि है।
0: हजुर, गीत गाउनको लागि चाहिँ मंगलबार र शनिबार चाहिँ गीत गाउने बसाइरहेको छ है सरिनाजी।
1: ए हस् हुन्छ।
0: अनि सरिनाजी आज पहिलो पटक जोडिनु भएको छ, साथीहरू सम्झिनु पर्दा यहाँले ककसलाई सम्झिन चाहनुहुन्छ?
1: साथीहरू त धेरै हुनुहुन्छ, फर्स्ट अल स्विट पैसा अनि हजुर लगायत टेक्निसियन रहनुहुने दिदीलाई पनि अवश्य किसिमले मजाले इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि विशेष गरेर आगामी दिनमा जन्मदिन मनाउँदै हुनुहुन्छ दमक झापा निवासीदाई हुनुहुन्छ, चन्द्र बस्ने अनि हाम्रो धनकुटाकी साथी हुन्छ हर्फ रोशनी, उहाँहरू दुबैजनालाई अग्रिम रूपमा जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। र साथीहरू एकदमै धेरै हुनुहुन्छ, जति पनि साथीहरू प्रोग्राम सुनेर बसिराख्नु भएको छ, सम्पूर्ण साथीहरू एकदमै धेरै सम्झना, अब अवश्य किसिमले मजाले इन्जोय गर्नु होला। मिस यु अल भन्दै हजुरहरूलाई बाई।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै सरिनाजी जोडिनु भएको थियो मोरङबाट, एकदमै आवाज सुन्न मन लागेको मलाई मोरङवासीको। हेर्नुहोस् न, आवाज पनि फेरि एकदमै मिठो रहेछ उहाँको चाहिँ, मोरङवासी सबैको यस्तै हुन्छ कि उहाँको मात्रै हो त्यो चाहिँ अब बुझ्न बाँकी नै छ। र कुरा पनि एकदमै राम्रो मिठो राख्नु भएको छ, एकदमै धेरै खुसी लाग्यो आज पहिलो पटक जोडिनु भएको थियो, आगामी बसाइमा पनि पक्कै पनि जोडिनु होला भन्न चाहन्छु। र आजको कार्यक्रमबाट हामी छुटिनुपर्ने बेला भइसकेको छ। आज प्रत्यक्ष रूपमा फोन गरेर तीनजना साथी जोडिनु भएको थियो, कृष्ण लामाजी जोडिनु भएको थियो, लक्ष्मी प्रसाद मिश्रजी जोडिनु भएको थियो भने अन्तिममा सिम्पल सरिनाजी जोडिनु भएको थियो। उहाँहरू तीनैजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा एकदमै मिठो कमेन्ट पठाउनुहुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रम जुनसुकै माध्यम र स्थानबाट सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु। र आजको कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

नमस्कार, दिउँसो 2 बजेको मर्स्याङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। नेपाली कांग्रेसको संस्थापन इतर अर्थात पूर्व सभापति शेरबहादुर देवपक्ष समूहले काठमाण्डुमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 वटै प्रतिवेदन परिमार्जन सहित पारित भएका छन्। इतर समूहले उद्घाटन कार्यक्रम भेला भनेर शुरू गरे पनि बन्द सत्रमा नाम संशोधन गरेर सम्मेलन बनाएको छ। अस्ति शुक्रबार शुरू भएको सम्मेलन अन्तर्गत हिजोको बन्द सत्रमा 5 वटा प्रतिवेदन प्रस्तुत भएका थिए। सम्मेलनमा पूर्व सभापति बिमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, पूर्वको सदस्य उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव, एनपी साउते समसामयिक नीति र विषय सम्बन्धी प्रस्ताव, डाक्टर प्रकाश शरण महती नेपालको आर्थिक नीति सम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानून तथा विधान सम्बन्धी प्रस्ताव पेश गर्नुभएको हो। देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेको बेला ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको ग्यासको प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ। महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले प्रभावकारी वितरण च्यानल पछ्याएर उद्योग र विभिन्न केन्द्र मार्फत आफै ग्यास बेच्ने निर्णयले अभाव थप जटिल बनेको र उपभोक्ताले अनावश्यक शास्ति खेप्नु परेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न माग गरेका हुन्। एकतिर विक्रेतालाई ग्यास नदिने र अर्कोतिर अनुगमनको बहानामा दुःख दिने सरकारी रवैयाका कारण बजार भद्रागोल बनेको महासंघको ठहर छ। सरकारले औद्योगिक सुरक्षा बल स्थापना तथा उद्योग रहेका क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्ने प्रावधान सहित निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीतिक तयार पारेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार 23 र 24 भदौ 2082 जेएनसी आन्दोलनका बेला निजी उद्योग प्रतिष्ठान र व्यावसायिक संरचना भएको तोडफोड, लुटपाट, आगजनी, चौरी लगायतका घटनापछि यस्तो रणनीति बनाउनु परेको हो। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 3600 रूपियाँले बढ़ेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। भाव बढ़ेर सुन आज तोलाको 3,05,200 रूपियाँ पुगेको छ। यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 3,01,600 रूपियाँ रहेको थियो। त्यस्तै चाँदीको भाव आज तोलामा 50 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलामा 4,710 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अस्ति शुक्रबार चाँदीको भाव तोलाको 4,660 थियो। चारजनाको ज्यान जाने गरी आएको बाढ़ी पहिरोका कारण उच्च जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका 2 रिसाङ क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। रिसाङ क्षेत्रका करिब 70 घर परिवारका 200 जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित रूपमा राख्ने व्यवस्था गरिएको छ। जोखिममा रहेका नागरिकहरूको सुरक्षा तथा उद्धारका लागि प्रसन्नी प्रेमबहादुर फौजाको कमाण्डमा 10 जना प्रहरीको टोलीले परिचालन गरिएको थियो। उद्धार तथा सुरक्षित स्थानान्तरण गरिएको मध्य झ्यालीखेत डाँडाबाट 16 जना, चिसापानीबाट 20 जना, राउटेरे डाँडाबाट 15 जना र रिसाङ फारूलाबाट 149 जना रहेका छन्। पूर्वी इण्डोनेसियामा शनिबार गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा 51 जनाको मृत्यु भएको छ। भूकम्पपछि करिब 5,000 मानिस विस्थापित भएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार शनिबार बिहान 5:58 बजे 7.7 म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु पूर्वी नुसा तेंगारा प्रान्तको फ्लोरेस द्वीप स्थित एन्डे शहरबाट करिब 68 किलोमिटर उत्तर उत्तर पश्चिममा थियो। भूकम्प 10 किलोमिटर गहिराईमा गएको थियो। भूकम्पपछि करिब 341 वटा परकम्प समेत गएको अधिकारीले बताएका छन्। पछिल्लो केही वर्ष यता इण्डोनेसियाको सबैभन्दा घातक भूकम्प मध्ये यो एक भएको बताइएको छ। उपस्वास्थ्य मन्त्री बेन्जामिन पाउलस अक्टाभियानुसले आइतबार टेलिभिजन मार्फत दिएको जानकारी अनुसार 36 जना गम्भीर घाइते भएका छन् भने 77 जनालाई सामान्य चोट लागेको छ। दिउँसो 2 बजेको मर्स्याङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट डीएफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि लो अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
8: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
9: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
10: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
11: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
12: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
10: प्रोप्राइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665202009

0: Sonia.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सरसुँ, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
8: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया, खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
8: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850086780।
8: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099532।
13: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
5: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: ए साइली, घर बनाएर त लगभग 17-18 सौ त
1: के सकिन्थ्यो दिदी? अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्जुङ। प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो? आज त एक बिहानै पूजा सक्नु भएछ त। टाढैको

0: को ग्यारेन्टी छाप लगाइने,
1: पुरानो गहना सँग नयाँ गहना छाटफेर गरिने,
0: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
1: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ।
2: सम्पर्क मोबाइल नम्बर 98465 95074 र 98065854।

0: Sonia Extreme Energy Drink.
1: होइन नि खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
2: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।
6: आमा, म पढ्छु नि है।
7: पढेर के गर्छेस?
6: म बिहे गर्छु।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेस शहरमा यही साउन 1 गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली।
8: तिमी पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
6: बनाना। I love you.
0: समय मध्याह्न 12 बजे।

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठा, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: त्यसै गरी साउन 29 गते शुक्रबारबाट नेपाली कथानक चलचित्र लज्जावती।
2: जीवनका हजारौं चाहनाहरू मध्ये सबैभन्दा सुन्दर चाहना तपाईँ हो।
3: हो र, अनि सुन्दर चाहना भन्ने मान्छेले कति माया गर्छ मलाई।
2: मेरो आँखामा हेर्नु न, आफै थाहा पाइहाल्नुहुन्छ।
4: टक्क जिब्रो पड्काउने चटनी बनाऊ त साउनी।
3: त्यसको लागि त बिहे गरेर घरमा लानु पर्यो न क्यारे। अनि जिब्रो मात्रै होइन, के पड्किन्छ के।
1: मुकुन भूषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, हिवाला गौतम लगायतका कलाकारहरूको बेजोड प्रस्तुति।
3: यदि तिमीलाई के भइहाल्यो भने यिनी त मर्छन् क्याले। बोयफ्रेन्ड र हस्बेन्डको मायामा यति धेरै फरक हुन्छ।
1: समय दिनको 3 बजे र साँझ 6 बजे।

0: नगरपालिका दुईका 52 वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। यसै गरी पहिरोमा बेपत्ता भएका 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ। यस्तै पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका दुई रिसाङ क्षेत्रका झण्डै 70 घर परिवारका दुईजना स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारेको प्रहरीले जनाएको छ। विस्थापितलाई अहिले रिसाङमा रहेको त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखेको प्रहरीले जनाएको छ। पानी पर्ने क्रम चलिरहेकाले रिसाङ क्षेत्रका अन्य जोखिमयुक्त बस्तीको समेत निगरानी बढ़ाइएको छ। यसअघि प्रसारित समाचारमा 200 जनालाई अन्यत्र सारिएको हुनुपर्नेमा अन्यथा भएकोमा सच्याएका छौं। नेपाली कांग्रेसको संस्थापन इतर अर्थात पूर्व सभापति शेरबहादुर देउवा पक्ष समूहले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 वटै प्रतिवेदन परिमार्जन सहित पारित भएका छन्। इतर समूहले उद्घाटन कार्यक्रम भेला भनेर शुरू गरे पनि बन्द सत्रमा नाम संशोधन गरेर सम्मेलन बनाएको छ। अस्ति शुक्रबार शुरू भएको सम्मेलन अन्तर्गत हिजोको बन्द सत्रमा 5 प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए। सम्मेलनमा पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, पूर्व कोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव, एनपी साउदले समसामयिक नीति र विषय सम्बन्धी प्रस्ताव, डाक्टर प्रकाश शरण महतले नेपालको आर्थिक नीति सम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानून तथा विधान सम्बन्धी प्रस्ताव पेश गर्नु भएको हो। प्रस्तावमाथि राष्ट्रिय सम्मेलनमा सहभागी भएका विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल गरिएको थियो। समूहका टोली नेताले ती प्रस्तावमा के विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राख्नुको साथै प्रतिनिधिहरूबाट आएका धारणाबारे प्रतिवेदन प्रस्तुतकर्ताले जवाब दिएपछि प्रतिवेदनहरू परिमार्जन सहित पारित भएका छन्। सम्मेलन आज सम्पन्न गर्ने तयारी छ। उद्घाटन समारोहमा सहभागी बन्नुभएको कांग्रेस पूर्व सभापति देउवा आजको बन्द सत्रमा पनि उपस्थित हुनुहुन्छ। सरकारले सड़क तथा पुलको संरक्षणका लागि मालवाहक गाड़ीको भार वहन क्षमतामा कड़ाई गर्ने तयारी गरेको छ। क्षमता भन्दा बढ़ी लोड बोकेर सड़क र पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रतिपटक 5 लाख रूपियाँसम्म जरिवाना गर्ने गरी सार्वजनिक सड़क विधेयकमा प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाका अनुसार प्रति किलोमिटर 25 देखि 30 करोड़ रूपियाँसम्मको लागतमा बन्ने आधुनिक 4 लेन सड़कलाई दिगो बनाउन कानूनी सीमा लागू गर्न लागेको हो। उहाँका अनुसार नेपालमा एउटा एक्सल अर्थात पांग्रा जोड्ने धुरीबाट सड़कमा पर्ने भार 10.2 टनसम्म हुनुपर्ने कानूनी प्रावधान छ। मल्टिपल एक्सल प्रयोग गरेर एउटै ट्रकमा 100 टनसम्म सामान ढुवानी गर्न सकिने तर एउटै एक्सलमा बढ़ी भार पार्न नपाइने उहाँले बताउनु भएको छ। विधेयकमा प्रस्तावित जरिवाना प्रति ट्रक व्यवसायीले असन्तुष्टि जनाएका छन् तर आयोगका सदस्य थापाले कानूनी दायराभित्र रहेर सामान ढुवानी गर्ने गाड़ीले जरिवाना तिर्नु नपर्ने स्पष्ट पार्नुभयो। हाइड्रो पावरका ट्रान्सफर्मर जस्ता टुक्रियाउन नसकिने भारी उपकरणको हकमा भने पूर्व स्वीकृति लिएर डाइभर्सन वा टेकोको भर व्यवस्था गरी ढुवानी गर्न सकिन्छ भने त्यस्तो खर्च ढुवानीकर्ता स्वयंले बिहोर्नु पर्नेछ। भूटानको जेलबाट रिहा भएका दुईजना पूर्व राजनीतिक बन्दीहरूलाई झापाको बेलडाँगीमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएर गएको जून 1 मा चामगाङ कारागारबाट रिहा भएका चतुर्मान तामाङ र हस्तबहादुर राईलाई भूटानी राजनीतिक बन्दीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले संकलन गरेको रकम हस्तान्तरण गरेको हो। अभियान मार्फत संकलित 2,43,809 रूपियाँ दुवैजनालाई बराबर बाँडिएको छ। सन् 2008 मा पक्राउ परेका उहाँहरू अहिले बेलडाँगी शिविरमा फर्किनु भएको छ। यो सहयोगले उहाँहरूलाई तत्कालका आवश्यकता पूरा गर्न र जीवन पुनर्निर्माणमा राहत पुग्ने विश्वास लिएको छ। भूटानका विभिन्न कारागारमा अझै 28 जना राजनीतिक बन्दी रहेको र उहाँहरूको सुरक्षित रिहाईका लागि पनि निरन्तर पहल भइरहेको अभियानले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89
3: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333 493-555
7: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहपथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान।
0: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। पोखरा महानगरपालिकाले नगरभित्रका ठूला विकास आयोजनाहरूलाई तीव्र गतिमा अघि बढ़ाउने घोषणा गरेको छ। विकास साझेदारहरूको सहयोगमा संचालित आयोजनाहरू भदौ पहिलो हप्ताभित्रै टेण्डर प्रक्रियामा लैजाने तयारी भएको मेयर धनराज आचार्यले जानकारी दिनुभयो। एडीबी कोइका र विश्व बैंकको सहयोगमा संचालित विभिन्न पूर्वाधार आयोजनाका लागि छुट्टा छुट्टै आयोजना कार्यालय स्थापना भइसकेका छन्। नगर विकास कोषको साझेदारीमा पोखरा सभागृहको मर्मत सम्हार र टेरा सोल कम्पनी मार्फत फोहोर मैला संशोधन केन्द्रको निर्माण कार्य छिट्टै शुरू हुनेछ। यसै गरी पृथ्वीचोक विन्ध्यवासिनी र लामे आहाल बस पार्कको स्तरोन्नतिका लागि सर्वेक्षण भइरहेको छ। बस पार्क क्षेत्रका सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गरेर मात्र पूर्वाधार निर्माण अघि बढ़ाइने महानगरले जनाएको छ। फिर्के खोला अतिक्रमण भदौ 15 समय सीमा दिएको छ भने असोज 1 गतेदेखि फिर्के करिडोरको डीपीआर शुरू हुनेछ। असोज महिनालाई सार्वजनिक जग्गा संरक्षण अभियानका रूपमा मनाउने योजना बनाएको महानगरले यसै आर्थिक वर्षभित्र 20,106 भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण गर्ने लक्ष्य राखेको छ। अब विदेशको खबर। वैज्ञानिकहरू मानिस निदाएको बेला मस्तिष्कभित्र हुने गोप्य सरसफाई प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन्। साइन्स एडभान्सेज जर्नलमा प्रकाशित नयाँ अनुसन्धान अनुसार वैज्ञानिकहरूले आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईको सहयोगले मस्तिष्कभित्र तरल पदार्थ बहने गति पत्ता लगाएका हुन्। युनिभर्सिटी अफ रोचेस्टर र ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मस्तिष्क मस्तिष्कभित्र फोहोर सफाउने दुईवटा भिन्दा भिन्दै बाटो रहेको पत्ता लगाएका छन्। मस्तिष्कको बाहिरी भागमा तरल पदार्थ निकै तीव्र गतिमा बग्छ भने गहिरो भागमा यो 50 गुणा सुस्त गतिमा बग्ने गर्छ। हामी सुत्दा मस्तिष्कले दिनभर जम्मा भएका हानिकारक र विषाक्त प्रोटिनहरू पखालेर सफा गर्छ, तर यो उमेर ढल्किँदै जाँदा वा निन्द्रा नपुग्दा सरसफाई प्रक्रिया सुस्त हुन्छ, जसका कारण अल्जाइमर्स र पार्किन्सन्स जस्ता जटिल रोगहरू लाग्ने गर्छन्। एआई प्रविधिको यो नयाँ प्रयोगले मस्तिष्कको गहिरो भागमा रहेको फोहोरलाई कसरी तीव्र गतिमा सफा गराउने भन्ने बारे नयाँ औषधि र उपचार प्रविधि बनाउन ठूलो मदत पुग्नेछ। यो खोजले मानिसका लागि पर्याप्त र राम्रो निन्द्रा कति आवश्यक छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ। मस्तिष्कलाई स्वस्थ र तन्दुरूस्त राख्नका लागि दैनिक पर्याप्त निन्द्रा लिन वैज्ञानिकहरूले सुझाव दिएका छन्। अब खेल खबर। बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई 9 विकेटले हराउँदै इतिहास रचेको छ। अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बंगलादेशले खाना समयपछि 1 विकेट गुमाएर भेटायो। बंगलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरमा हराएको हो। समग्रमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो दोस्रो जीत हो। यसअघि सन् 2017 घरेलु मैदान मिरपुरमा भएको टेस्ट क्रिकेटमा बंगलादेशले अस्ट्रेलियालाई 20 रनले हराएको थियो। पहिलो टेस्टको पहिलो पारीमा बंगलादेशले 426 रन बनाएको थियो। यस्तै अस्ट्रेलियाले पहिलो पारीमा 198 रन र दोस्रो पारीमा 284 रन बनाएको थियो। अस्ट्रेलिया र बंगलादेश बीचको अन्तिम तथा दोस्रो टेस्ट आउँदो शनिबारदेखि मैकीको ग्रेट ब्यारियर रिफ एरिनामा शुरू हुनेछ। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। गाजरकोटमा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुग्यो। जोखिममा रहेका झण्डै 200 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण। नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 वटे प्रतिवेदन पारित। सम्मेलन आजै सक्ने तयारी। गाड़ीमा हुने ओभरलोड नियन्त्रण गर्न 5 लाख रूपियाँसम्म जरिवाना प्रस्ताव। तोकिएको सीमाभित्र ढुवानी गर्न सरकारको आग्रह। मस्तिष्कभित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास। र बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
8: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
8: आधार दरमा मात्र 0.5% प्रिमियम छ।
9: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा।
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: साली नदीको शिर,
12: मणिचूडको काख,
11: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
12: शान्ति र आनन्दको अनुभूति,
11: भीडभाडबाट टाढा,
12: सहरबाट नजिकै।
11: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
12: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
9: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
13: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
14: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
15: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242
16: Come on, you'll certainly be benefited.
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईलाई स्वागत छ। काठमाडौँ उपत्यकामा आयल निगमले ग्यास बेच्न तोकेका केन्द्रहरूमा आज पनि उपभोक्ताको भीड़ लागेको छ। डिपोहरूबाट ग्यास नपाएको गुनासो बढ़ेपछि निगमले हिजो काठमाडौँका पाँच ठाउँबाट ग्यास बिक्री गरेकोमा आज सात ठाउँबाट बिक्री गरिरहेको हो। ग्यास बेच्न तोकिएका केन्द्रहरूमा उपभोक्ताहरू बिहानैदेखि खाली सिलिण्डर लिएर लाइनमा बसेका छन्। घर नजिकैको डिपोमा पाउनुपर्ने ग्यास लिन टाढा तोकिएका केन्द्रमा पुग्दा लागत बढ़ेको उपभोक्ताको गुनासो छ। ट्याक्सी तथा राइड शेयरिङका मोटरसाइकल प्रयोग गर्दा आवत जावतमै 500 रूपियाँ भन्दा बढ़ी खर्च भएको छ। निगमले आज टेकुमा रहेको कार्यालय परिसरसहित बुढानीलकण्ठको चपलीमा रहेको पशु सेवा शाखा परिसर, किर्तिपुरको राधास्वामी परिसर, काठमाडौँको नयाँ बजारमा रहेको जुडो हल, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय परिसर र राष्ट्रिय क्षयरोग केन्द्र परिसर तथा थिमी भक्तपुरबाट ग्यास बिक्री गरिरहेको छ। काठमाडौँको भ्रिकुटी मण्डपमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आज समापन हुँदैछ। यही साउन 26 छ दिनका लागि शुरू भएको मेलाको पाँचौं दिन हिजोसम्म लक्ष्य अनुसार अवलोकनकर्ता प्रदर्शन स्थलमा पुगिसकेको आयोजकको दावी छ। हिजो एकै दिन 42,000 अवलोकनकर्ता पुगेको आयोजकले जनाएको छ। यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको संख्या 1,50,000 नागेको छ। मेलामा 50 भन्दा धेरै ब्राण्डका गाडी प्रदर्शनीमा राखिएका छन्। भाटभटेरीको भक्तपुर स्टोर भोलिदेखि 24 घण्टा खुल्ने भएको छ। आफ्ना स्टोर्सहरूलाई अन्तर्राष्ट्रिय मोडल अनुसार 24 घण्टा सञ्चालन गर्ने तयारी अनुसार नमूनाका रूपमा भक्तपुर स्टोर भोलिदेखि दिनरात 24 घण्टा खोल्न लागेको भाटभटेरीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरूङले जानकारी दिनुभयो। यसअघि बिहान 7:30 बजेदेखि राति 9 बजेसम्म मात्र खुल्दै आएकोमा यो निर्णयले ग्राहकलाई थप सहज हुने र ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने विश्वास लिएको छ। अध्यक्ष गुरूङका अनुसार रातिको शिफ्टमा काम गर्ने कर्मचारीलाई नियम अनुसारको तलबमा थप 25% भत्ता र चिया खाजाको व्यवस्था गरिएको छ। भोलि परेको नागपञ्चमी पर्वका लागि काठमाडौँ उपत्यकामा नागका चित्र र पूजा सामग्रीको व्यापार बढ़ेको छ। असन, इन्द्रचोक, पाटनको मंगल बजार र भक्तपुरका प्राचीन गल्लीहरूसहित उपत्यकाका मुख्य बजारहरूमा ढोकामा टाँस्ने नागका बहुरंगी चित्र खरिद गर्ने सर्वसाधारणको घुइँचो लागेको छ। व्यापारीहरूले आफ्ना पसलहरूमा लहरे नागका चित्रहरू सजाएर बेच्नुका साथै डोको र डालीमा डुलाएर सालको पातमा बेरिएको हरियो दुबो, ताजा गाईको गोबर र अष्टडाका तस्वीरहरू बेचिरहेका छन्। घरको मूल ढोकामा नाग टाँस्न कुनै रासायनिक गम नभई गाईको गोबर र दुबोलाई नै मौलिक प्राकृतिक लेपको रूपमा प्रयोग गर्ने परम्परा छ। र सरकारसँग सात बुधे सहमति भएसँगै लघु वित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समितिले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेको छ। काठमाडौँमा पत्रकार सम्मेलन गर्दै समितिले काठमाडौँ केन्द्रित आन्दोलनका कार्यक्रम स्थगन गरेको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष रमेश सेन्चुरीले सहमति पूर्ण रूपमा कार्यान्वयन नभएसम्म लघु वित्त संस्थाहरूका गतिविधि पनि रोकिनुपर्ने बताउनुभयो। उहाँले यसअघि अर्कै समूहले सरकारसँग गरेको पाँच बुधे सहमति वास्तविक पीड़ितको पक्षमा नरहेको दावी समेत गर्नुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जाजरकोटमा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुग्यो। जोखिममा रहेका झण्डै 200 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण। काठमाडौँको उपत्यकामा आयल निगमले ग्यास बेचिरहेका केन्द्रहरूमा आज पनि उपभोक्ताको बाक्लो भीड़। टाढाबाट सिलिण्डर बोकेर केन्द्रसम्म पुग्दा लागत बढ़ेको गुनासो। र काठमाडौँको भ्रिकुटी मण्डपमा चलिरहेको नाइमा मोबिलिटी एक्सपो आज समापन हुँदै अहिलेलाई चार भन्जाङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी,
5: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Extreme energy drink.
1: बिस्तारै जानु त ए महिलाले ट्र्याक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त छुँदा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबे टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप

0: का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
1: मोबाइल 97460-00454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98568-28186 फोन 066-520-293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Mania, extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोकथम गर्ने डिजिटल ढकतराजु चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसीसर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
4: एएस किचन हाउस बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856474686

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरी लाइ
1: ए बुढा कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको
2: किन सबैले त फालेका छन् यो फोहोरको के काम
1: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ रोग फैलन्छ र वातावरण बिग्रन्छ
2: अब यो फोहोर के गर्ने त
1: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने पुनः प्रयोग र रिसाइकल गर्ने कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि
2: ए हो त है सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ अबदेखि म सचेत भए
3: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ सफा गाउँ स्वस्थ जीवन
4: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय भुजुङ
5: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
6: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
5: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
7: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ

0: sip on ya.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी लागि सम्पर्क 066-590-999-98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानिमा बैंकको ठीक अगाडि।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किसान हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856474486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665240497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9573-13375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने नै फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, न कुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845-13236 र 9840-00-5861।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463 06501।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ.
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा.
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ.
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ.
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ.
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ.
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856426244.
5: हेलो मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका शैली तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बमबहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिसार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौं।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
6: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
7: ए, माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। अति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
8: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
9: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबे, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
10: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सहर 7, लमजुङ।
11: आल्मुनियमका लागि बेसी सहर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका 7 जेबी चोक भित्रपट्टि, लमजुङ।
10: प्रोपाइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532, मोबाइल 98460903001, 98460074065।
0: नोट, फल सिलिङ, कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
12: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता प्रदान, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9845686780।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
2: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Zirconia.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बैङ्कोक लमजुङ सम्पर्क 98461 26344 98461 26344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी लागि सम्पर्क 0665909999 98477 69229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैङ्कको ठिक अगाडि
10: तपाईँ रेडियो मर्सेङ्गी एफएम 95

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: Insomnia Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।
6: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न।

0: 4735 4775। विश्वास तपाईँको सेवा हाम्रो
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
6: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
7: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
6: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
8: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सरसु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
9: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
6: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940 र 98130949532।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665520209।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेक द डिफरेंस, फील द एनर्जी।
10: मर्संग एफएम 95 मेगाहर्ज। मर्संग एफएम 95 मेगाहर्ज। 95 मेगाहर्ज। मर्संग एफएम 95 मेगाहर्ज। 95 मेगाहर्ज। मर्संग एफएम 95 मेगाहर्ज। 95 मेगाहर्ज।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल, डिपोहरूमा कैयौं दिनदेखि ग्यास पुग्नै छाड्यो, सहज रूपमा चूलो बाल्न पाउने व्यवस्था गर्न सरकारलाई उपभोक्ताको आग्रह।
2: धेरै परिवर्तनको आशा गरिएको थियो, ठिकै छ यस्तै होला परिवर्तन, नागरिकको चूलो बालेर भात खाने एउटा अधिकार चाहिँ छिटो भन्दा छिटो सरकारले सुनिश्चित गरोस्, यत्रो धेरै सकस बेहोर्नु नपरोस्।
0: जाजरकोटको पहिरोमा ज्यान गुमाएका चारैजनाको शव आफन्तले बुझे, बागलुङमा पहिरोका कारण 8 घरमा क्षति, 40 परिवार उच्च जोखिममा, पर्सि मंगलबारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना।
1: नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला 5 बुधे निर्णय सहित सकियो, देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने, एमालेमा पनि नेतृत्व रक्षाको कसरत, परिवर्तनको प्रयास सहय नहुने अध्यक्ष ओलीको चेतावनी।
0: भित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन, अल्जाइमर जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास।
1: र सुस्मिता थापा मगर प्रोफेशनल एमएमएमा जित्ने पहिलो नेपाली महिला खेलाड़ी बनिन्, बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट ग्यास बाँड्न थालेपछि ग्यासको वितरण प्रणाली झनै भद्रगोल बनेको छ। स्थापित वितरण संयन्त्रलाई पन्छाएर ऑयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेका केन्द्रहरूबाट ग्यास बिक्री गर्दा वितरण प्रणाली झनै भद्रगोल बनेको हो। ग्यास विक्रेता महासंघका अनुसार घर दैलोका डिलरहरूसँग उपभोक्ताको वास्तविक विवरण हुने भए पनि सरकारले डिलरको ग्यास कटौती गर्दा आपूर्ति झन अस्तव्यस्त बनेको छ। महासंघले डिपोहरूमा ग्यास पठाउन आग्रह गरेको छ। शहरका टोल टोलमा रहेका डिपोहरू कैयौं दिनदेखि ग्यास नझर्दा आफूहरूले ग्राहकलाई दिन नसकेको र पसलमा रित्त सिलिण्डर राखेर बस्नु परेको गुनासो गर्छन्, अनि सर्वसाधारण नागरिक घर दैलोका डिलर छाडेर घण्टौं लाइन बस्न बाध्य भएका छन्। नजिकैका डिलरमा ग्यास नहुँदा उपभोक्ताहरू 4-6 घण्टासम्म लाइनमा उभिनु परेको छ भने कतिपय रित्तै फर्कनु परेको छ। ग्यास लिन टाढा जाँदा ढुवानीमै 1,000 रूपियाँ धेरै थप आर्थिक भार परेको छ, जसको प्रत्यक्ष मार वृद्धवृद्धा महिला र बालबालिकालाई परेको छ। निगमले वितरण गर्ने स्टलहरूमा ग्यास लिनका लागि नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। सरकारको यो अव्यवहारिक निर्णयले आम नागरिकलाई थप अप्ठ्यारो बनाएको छ। ललितपुरको राधा स्वामी सत्संग परिसरमा रहेको वितरण केन्द्रमा लाइन लागेका उपभोक्ताहरू सरकारले समस्या बढ़ाएको बताउँछन्।
8: मेरो नाम बबाल कार्की हो, किर्तिपुर ढल्पा चोकमा बस्छु। बिहान 6 बजेबाट एउटा सिलिन्डरको लागि घुमिरहेको छु। किर्तिपुर पस्ने मेरो पसलको वरिपरि 2-3 पसलमा चाहिँ ग्यास भरेको छ भने त्यो 2-3 दिन अगाडि गाडी आएको आफ्नो आँखाले देखेको छ, तर हामीलाई दिनुहोस् भन्दाखेरि दिँदैन नि उहाँहरूले चाहिँ। तपाईँ हाम्रोबाट राशन खाने भयो भने तपाईँलाई ग्यास मिल्छ भनेपछि कारवाही चाहिँ कसलाई गर्नु पर्यो? देश परिवर्तन भनेको जम्मै हामीले घन्टी बजाएर मात्रै हुँदैन, घन्टी त बजाइसक्यो नि। हाम्रो भविष्यमा त ठिक छ, खेलबाड भइरहेछ, पछिको भविष्यलाई खेलबाड नहोस् भन्ने हाम्रो चाहना। हामी आफ्नो बालबच्चालाई पढाउन काठमाडौँ आएको, पश्चिम छोडेर आएको, अब यो पश्चिम हाम्रो बच्चाहरूलाई यहाँबाट फेरि विदेश जानु नपरोस् भन्ने क्या।
9: जमुना कुमारी ढकाल, रोबीघाट। बिहान 10 बजीदेखि छोरो बस्यो, अनि अहिले उसलाई खाना खानु पठाएर फेरि म आएको। अहिले यस्तो लाइन बस्नु परेछ, घरमा फल परेको सासु हुनुहुन्छ, उहाँलाई छोडेर डाइपर लगाएर उहाँलाई छोडेर यस्तो घाममा पानी घाम नभनिकन बस्नु परेछ, गाह्रो त छ। जे कुरा पनि सजिलो होस् त्यही हो, दुःख नपाऊ।
10: रमेश बुढा कृतिपुरा, 9 बजे आएको हो लाइनमा बसेको, 3-4 घन्टा पछि ग्यास त पाएँ। पेमेन्ट गर्दाखेरि पैसा बुझाउँदाखेरि बिल माग्दाखेरि बिल चाहिँ उपलब्ध भएन। अर्थमन्त्रीलाई नै प्रश्न गर्न चाहन्छु म, किन भन्दा बिल पेश गरेर लकी ड्र मार्फत प्राइज वितरण गर्ने कुरा छ नि, त्यो अन्तर्गत पनि कुरा भयो। अनि अब पर्सनली पनि आफूले कति खर्च गरे भने त दैनिक जीवनमा घरबाट पैसा माग्ने कुरा हुन्छ, त्यही भएर मैले बिल माग्न खोज्दाखेरि बिल चाहिँ सहजै उपलब्ध भएन, इन्कार गरियो। पुलिस पनि हुनुहुन्थ्यो साइड, पुलिस उहाँले नै किन चाहियो बिल पैसा दिएर निस्किहाले जस्तो कुरा गर्नु डाइरेक्ट। त्यही भएर मेरो गुनासो यति नै हो, बिल चाहिँ उपलब्ध हुनुपर्ने हो भन्ने हो। ग्यास चाहिँ पाइरहेछ अलिकति लाइनमा बसेर भए पनि।
11: केतिपुर चोबार गेट, शान्ति पाण्डे। सर्टेजले अब हल्का त भयो, के गर्नु, सबैतिर भइरहेको छ, मलाई खासै नराम्रो लागेको छ। पहिले पनि भइरहेको थियो, अहिले पनि त्यो, अब उतै अर्काको देशमै नपाएर यस्तो सर्टेज भयो हो नि त, यो त हामी सबैले बुझ्नुपर्छ अहिलेको उसले गर्दा। अनि पसलमा हुँदा चाहिँ अब आफ्नो मान्छेलाई दिने के गर्ने गर्नुहुन्थ्यो, हामीलाई चाहिँ छैन पनि भन्न सक्नुहुन्थ्यो नि त। यहाँ भएपछि त सबै लाइन बसेका छौँ, सबैले पाइन्छ, सबैलाई सामान्य व्यवहार छ, यो चाहिँ मलाई राम्रो लाग्यो। सधैँ यस्तै गर्यो भने सबैले पाउनुहुन्छ ग्यासहरू, यस्तै गरेर बाँड्दा राम्रो लाग्यो मलाई।
12: शिव बहादुर मगर, फेरि चोभर, पहिला चाहिँ पाइरहेको चिज पहिला सरकार आएर झनै सर्टेज भयो, ग्यास ग्यास त्यतिको सर्टेज, दुःख दुःख त्यतिकै दुःख। अब छुट्टी लिइ लिए ग्यास सिलिन्डर उठाउनु पर्छ, दिनै दिन्छ, अहिले 2-3 जना खटिनु पर्छ एउटा सिलिन्डर दिनलाई, कम गाह्रो छ। जसै पनि 2 जनाको त 2000 रुपियाँ गयो नि, ग्यास बराबरको चाहिँ खर्च बेसी हुन्छ, हिसाब गर्ने हो नि। सहजीकरण होस्, राम्रोसँग चाहिँ डिलेटरमा बस्नु बसमा दिउन्, त्यो नै हाम्रो जनताको लागि राम्रो हो।
13: अहिले पनि हामीले इन्डक्सन पकाइरहेछौँ पकाउनु त, यहाँ हिजो एकछिन पुरेर गयौँ, लाइन बसेर गयौँ अनि पाएन, अनि फेरि फिजदल गयौँ, अनि फेरि आज आएको।
14: चेतन खतिवडा हो, अहिले किर्तिपुर। सहज तरिकाले अगाडि ग्यासको जुन आपूर्ति भइरहेको थियो, अब अहिले यसरी घन्टौँसम्म लाइन बस्नुपर्ने तातो घाममा, होइन, बिल्कुल असहज नै छ। यहाँको व्यवस्थापनमा अलिकति मैले समस्या नै देखेँ, चिनजानको मान्छेहरूलाई बाटो छिराउने लिने, अब यो चाहिँ कहिले नजाने रहेछ नेपालबाट भन्ने पनि थाहा भयो। धेरै परिवर्तनको आशा गरिएको थियो, ठिकै छ, यस्तै होला परिवर्तन। नागरिकको चुलो बालेर भात खाने एउटा अधिकार चाहिँ छिटो भन्दा छिटो सरकारले सुनिश्चित गरोस्, यत्रो धेरै सकस बेहोर्नु नपरोस्।
15: सुरेन्द्र यादव, मेरो आज क्लास पनि थियो, अनि त्यसपछि क्लास सकेर म यहाँ ग्यास किन आएको थिएँ, लगभग 10 बजीतिर म आएको थिएँ। अब रुममा गयो भने कति रुपियाँ बाबु ग्यास किन्यो भने भन्नु त पर्यो मैले नि, न त अनलाइन लिन्छ, न त के भन्छ बिल दिन्छ। अनलाइन लिए पो हामीले यति ट्रान्जेक्सन गरेका छौँ, मसँग स्क्रिनसट यतिको छ, क्यास लिन्छ भने कसरी हामीसँग त्यो बिल हुन्छ? त्यो सिस्टम अलिक मलाई मन परेन, अरू सब ठिकै हो।
16: ठुलो मकान्त भण्डारी, कीर्तिपुर 4 गरी रोडमा बस्छु। ग्यासको समस्या बढिरहेछ, नेपाली जनतालाई धेरै दुःख भइरहेछ, सरकारले के गर्नु पर्यो भने खुद्रा व्यापारीहरू तिनीहरू कहाँ गएर बरु चाहिँ नाम लेखाएर यो दिन पालो आउँछ, यो दिन आउनु होला भन्ने चाहिँ बाटोबाट त्यो सिर्जना भयो भने दिनभरि काम गरेर खाना पाउँथ्यो र बेलुका पनि ग्यास आयो भने चाहिँ उपलब्ध गराउने थियो।
17: नेत्र प्रसाद जो चाहिँ होइन कृतिहरूमै बस्छु, जनताहरूले चाहिँ जति जो अपेक्षा गरेको थियो अहिलेको पार्टीबाट त्यो चाहिँ भइरहेको छैन जस्तो लाग्छ मलाई। सरकारले पनि ध्यान आकर्षण जाओस् यो कुराहरूमा, कालो बजारी जस्ता कुराहरूमा एकदम रोकआउट गराएकै राम्रो। आजदेखि चाहिँ यो भइरहेको लाग्यो मलाई चाहिँ, जहाँसम्म ग्यास स्टोरमा जाँदाखेरि
0: यसैबीच खाना पकाउने ग्यासको गुनासो सम्बोधन गर्न बनाएको क्विक रेस्पोन्स टीम QRT-ले आफ्नो कामलाई तीव्रता दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यही साउन 20 गते यता टीमले 3,444 गुनासो प्राप्त गरेको छ। 9 दिनमा यति धेरै संख्यामा गुनासो आएको र त्यसको सम्बोधन गर्ने काम भएको मन्त्रालयले दावी गरेको छ। मन्त्रालयका अनुसार साउन 1 गतेदेखि 29 गतेसम्म 2,781 ग्यास बुलेट आयात भएको छ। औसतमा अहिले दैनिक 100 भन्दा बढ़ी बुलेट ग्यास भारतबाट आयात भइरहेको मन्त्रालयले जनाएको छ। औसतमा यसअघि दैनिक 1,10,000 सिलिण्डर ग्यास बजारमा पठाउने गरिएको थियो। पछिल्लो 28 दिनमा औसतमा 1,32,000 सिलिण्डर ग्यास बजारमा पठाएको मन्त्रालयले दावी गरेको छ। बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरकारवालाहरूसँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने काम गरिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले दावी गर्नुभएको छ। यसैबीच ग्यास विक्रेता महासंघ नेपालले वितरण सहज गर्न सरकार गम्भीर नभएको भन्दै यसलाई प्रचारबाजीको विषय बनाउन नहुनेमा जोड़ दिएको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अरियालले आज विज्ञप्ति निकालेर समस्या समाधान गर्नुको सट्टा सरकार अनावश्यक प्रचारबाजीमा लागेको आरोप लगाउनुभयो। उपभोक्ता अधिकार कर्मीहरूले पनि कूटनीतिक पहल मार्फत आयात बढ़ाउन र सरकार चरूवा जस्तो ठाउँ फेर्दै हिँड्नुभन्दा घर दैलोकै डिलरहरूलाई व्यवस्थित गरी वितरण पारदर्शी बनाउन माग गरेका छन्।
1: नेपालमा पछिल्लो समय विकसित विशेष परिस्थिति र बदलिदो भू राजनीतिक प्रतिस्पर्धा बीच भारतीय स्थलसेनाध्यक्ष धीरज सेठले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमण नेपालबाट शुरू गर्नुभएको छ। अघिल्लो महिना भारतीय सेनाको नेतृत्व सम्हाल्नुभएका सेठले भोलि राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्नुका साथै प्रधान सेनापति अशोक राज सिग्देल र रक्षा मन्त्रीको समेत जिम्मेवारीमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह भेटवार्ता गर्ने कार्यक्रम छ। विज्ञहरूका अनुसार दुई देशका सेना प्रमुख बीच एक अर्काको मानार्थ जनरल हुने परम्परा रहे पनि यस भ्रमणले दिल्लीको विशेष रणनीतिक अभिरूचि दर्शाउँछ। सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार भ्रमणका क्रममा सैन्य आदान प्रदान तालिम र संयुक्त अभ्यास बारे छलफल हुनेछ। कूटनीतिक तहमा संवाद निरन्तर हुन नसकिरहेका बेला दुई देश बीचको सुरक्षा चिन्ता सीमा सम्बन्धी विषय तथा भारतीय सेनामा अवरूद्ध गोर्खा भर्ती अग्निपथ योजनाका सन्दर्भमा यो उच्चस्तरीय सैन्य भ्रमणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
18: एनबीएल अटो लोन
19: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल
18: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
19: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
18: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
19: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
18: शर्तहरू लागू हुनेछन्।
20: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
21: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल डिपोहरूमा कैयौं दिनदेखि ग्यास पुग्नै छाड्यो सहज रूपमा चुलो बाल्न पाउने व्यवस्था गर्न सरकारले उपभोक्ताको आग्रह अनुगमन र बजार नियमित गराउने प्रयास भइरहेको मन्त्रालयको भनाई भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ नेपाल भ्रमणमा लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर जाजरकोटको भेरी नगरपालिका वडा नम्बर 2 चिसापानीमा पहिरो जाँदा ज्यान गुमाएका चारैजनाको शव प्रहरीले आफन्तलाई बुझाएको छ। बेपत्ता भएका 70 वर्षीय भीमबहादुर कार्कीको शव घरभन्दा झण्डै 50 मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएसँगै ज्यान गुमाउनेको संख्या 4 पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काले जानकारी दिनुभएको हो। यसअघि पहिरोमा घाइते भएका भेरी नगरपालिका 2 52 वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। यसै गरी पहिरोमा बेपत्ता भएका 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ। यस्तै पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका 2 रिसाङ क्षेत्रका झण्डै 70 घर परिवारका 200 भन्दा बढ़ी स्थानीयवासीलाई नजिकको त्रिभुवन निम्न माध्यमिक विद्यालयमा राखिएको उहाँले जानकारी दिनुभएको छ। साथै घाइते 9 जना मध्ये 3 जनालाई घर फर्काइएको छ भने बाँकी 6 जनाको सुर्खेत र जाजरकोटको अस्पतालमा उपचार भइरहेको छ। यसैबीच कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका 2 रिसाङका पहिरो पीड़ित परिवारलाई राहत सामग्री पठाएको छ। प्रदेश सरकारले आज खाद्यान्न सहित आवश्यक बन्दोबस्तीका सामग्री प्रभावित क्षेत्रमा पठाएको हो। 150 थान त्रिपाल कम्बल, 350 थान ब्ल्याङ्केट, 185 थान टेन्ट, 20 सेट, 4 क्विन्टल चामल, 200 प्याकेट चाउचाउ र चिउरा पठाइएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सुर्खेतले जनाएको छ। तत्कालका लागि नगरपालिका र प्रहरी प्रशासनले खाने व्यवस्था मिलाएको छ।
0: यसैबीच बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले 8 घरमा क्षति पुर्याएको छ भने 40 घर परिवार उच्च जोखिममा परेका छन्। मनसून सक्रिय भएसँगै निसीखोला गाउँपालिका 2 धाराटोलमा पहिरो खस्ता 8 घरमा क्षति पुगेको निसीखोला 2 का वडा अध्यक्ष कुबीर विश्वकर्माले जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीय बासिन्दाका घर गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पारी भत्किने, छानो उप्किने, घर चर्कने लगायतका क्षति पुगेको बताउनुभयो। लगातार वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने सम्भावना रहेको भन्दै जोखिममा रहेका परिवारलाई सतर्क रहन उहाँले आग्रह गर्नुभएको छ।
1: अहिले काठमाडौँ उपत्यका लगायत देशका धेरै जसो भागमा पानी परिरहेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै अर्घाखाँचीको सिम्बल पानीमा 55 मिलिमिटर, काठमाडौँको बुढा नीलकण्ठमा 47 र ललितपुरको गोदावरीमा 45 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमती र लुम्बिनी प्रदेशका केही ठाउँ तथा कोशी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको छ। यी क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन आग्रह गरिएको छ। महाशाखाका अनुसार पर्सि मंगलबारसम्मै देशका केही भागमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ।
0: नेपाली कांग्रेसको देउवा समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलन 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्य समितिले नै आउँदो 15 महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ। कांग्रेस संस्थापन इतर पक्षले अस्ति शुक्रबार काठमाण्डुमा शुरू गरेको भेला हिजो बन्द सत्रदेखि राष्ट्रिय सम्मेलनमा परिणत भएको हो। सम्मेलनमा पेश भएका 5 प्रतिवेदनहरू पारित सहित 5 मुद्दे निर्णय गर्दै आज भेला सम्पन्न भएको हो। सम्मेलनले देउवा नेतृत्वमा 15 महाधिवेशन गर्ने र बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई अनुसरण गर्दै देशको विद्यमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग सम्वाद गरी राष्ट्रियता सुदृढ गर्ने निर्णय गरेको छ। यस्तै नेपालको धार्मिक सहिष्णुता र स्वतन्त्रताको रक्षा गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूपमा अघि बढ़ाउने, नागरिकको अपेक्षा र संवैधानिक व्यवस्था अनुसार सरकारवालाहरूसँग सम्वाद गरी आवश्यक संविधान संशोधन गर्ने र सम्मेलनका प्रस्ताव तथा सुझावहरूलाई परिमार्जन गरी अन्तिम रूप दिन केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ। समापन समारोहमा पूर्व सभापति शेरबहादुर देव उहाँले अदालतमा विचाराधीन कांग्रेस विवाद सम्बन्धी मुद्दाबारे बोल्दै पञ्चायतकालदेखि नै न्यायालय निष्पक्ष रहेको र त्यही अनुसार निर्णय आउने विश्वस्त रहेको बताउनुभयो। उहाँले न्यायालयको निर्णय मान्ने पनि बताउनु भएको छ।
1: यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको नाममा अनुशासन विपरीतका गतिविधि र नेतृत्व परिवर्तनको प्रयास सह्य नहुने चेतावनी दिनुभएको छ। झापामा आयोजित मिशन पार्टी जागरण अभियानको उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास गर्नु अराजक शैली भएको बताउनु भएको छ। उहाँले एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको चरणमा रहेको दावी गर्नुभयो। पार्टीबाट पर्याप्त अवसर पाएका नेताहरू नै नेतृत्व विरूद्ध उभिएको उहाँको आरोप छ। अवसर नपाएका कार्यकर्ता प्रतिबद्ध रहे पनि पटक पटक अवसर पाएकाहरू थप स्वार्थका लागि असन्तुष्ट बनेको दावी गर्दै उहाँले पार्टीभित्रका हावा कुराका पछि नलागी प्रतिगमन विरूद्धको आन्दोलन र आगामी स्थानीय तहको निर्वाचनमा जुट्न उहाँले कार्यकर्ता पंक्तिलाई आह्वान गर्नुभएको छ। पार्टीको अध्यक्ष हटाउने विषय पार्टीको विधि र प्रक्रियाबाट मात्रै सम्भव हुने उहाँको भनाई छ। यसैगरी इलामको फिक्कलमा आयोजित कार्यक्रममा ओलीले पार्टीमा उठेका असन्तुष्टिलाई केही हुल्याको होलदंगाको संज्ञा दिँदै उनीहरूमाथि कार्यवाही हुने बताउनुभयो।
0: भदौ महिनाका लागि वाणिज्य बैंकहरूको औसत ब्याजदर घटेको छ। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको हो। 20 वाणिज्य बैंक मध्ये भदौ महिनाका लागि 5 ब्याजदर घटाएका छन् भने बाँकी 15 पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्। भदौका लागि नेपाल बैंक, सिटिजन्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी र सिद्धार्थ बैंकले मुद्दतीको ब्याजदर घटाएका हुन्। सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थले व्यक्तिगत तर्फ 0.29% र संस्थागत तर्फ 0.20% ब्याजदर कटौती गरेको छ। यस्तै नेपाल बैंकले व्यक्तिगत तर्फ 0.1% र संस्थागत तर्फ 0.5% ब्याजदर घटाएको छ। नवील प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, एनबी, सानीमा, मासापुछ्रे, कृषि विकास, नेपाल एसबीआई, एभरेस्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आईएमए गरी 15 बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।
1: सरकारले सड़क तथा पुलको संरक्षणका लागि मालवाहक गाड़ीको भार वहन क्षमतामा कड़ाई गर्ने तयारी गरेको छ। क्षमताभन्दा बढ़ी लोड बोकेर सड़क र पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रति पटक 5,00,000 रूपियाँसम्म जरिवाना गर्ने गरी सार्वजनिक सड़क विधेयकमा प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड़ रूपियाँसम्मको लागतमा बन्ने आधुनिक 4-लेन सड़कलाई दिगो बनाउन कानूनी सीमा लागू गर्न लागि हो। विधेयकमा प्रस्तावित जरिवाना प्रति ट्रक व्यवसायीहरूले भने असन्तुष्टि जनाएका छन्। तर आयोगका सदस्य थापाले कानूनी दायराभित्र रहेर सामान ढुवानी गर्ने गाड़ीले जरिवाना तिर्नु नपर्ने स्पष्ट पार्नुभयो। हाइड्रो पावरका ट्रान्सफर्मर जस्ता टुक्राउन नसकिने भारी उपकरणको हकमा पूर्व स्वीकृति लिएर डाइभर्सन वा टेकोको व्यवस्था गरी ढुवानी गर्न सकिन्छ भने त्यस्तो खर्च ढुवानीकर्ता स्वयंले बेहोर्नु पर्नेछ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भूटानको जेलबाट रिहा भएका दुईजना पूर्व राजनीतिक बन्दीहरूलाई झापाको बेलडाङ्गीमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएर गएको जून एकमा चामगाङ कारागारबाट रिहा भएका चतुर्मान तामाङ र हस्तबहादुर राईलाई भूटानी राजनैतिक बन्दीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले संकलन गरेको रकम हस्तान्तरण गरेको हो। अभियान मार्फत संकलित 2,43,809 रूपियाँ दुवैजनालाई बराबर बाँडिएको छ। सन् 2008 पक्राउ परेका उहाँहरू अहिले बेलडाकी शिविरमा फर्किनु भएको छ। यो सहयोगले उहाँहरूलाई तत्कालका आवश्यकता पूरा गर्न र जीवन पुनर्निर्माणमा राहत पुग्ने विश्वास लिएको छ। भूटानका विभिन्न कारागारमा अझै 28 राजनीतिक बन्दी रहेको र उहाँहरूको सुरक्षित रिहाईका लागि पनि निरन्तर पहल भइरहेको अभियानले जनाएको छ।
4: भागवटेनीको भक्तपुर स्टोर भोलिदेखि 24 घण्टा खुल्ने भएको छ। आफ्ना स्टोर्सलाई अन्तर्राष्ट्रिय मोडल अनुसार 24 घण्टा सञ्चालन गर्ने तयारी अनुसार नमूनाका रूपमा भक्तपुर स्टोर भोलिदेखि दिनरात 24 घण्टा खोल्न लागेको भागवटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङले जानकारी दिनुभयो। यसअघि बिहान 7 बजेदेखि राति 9 बजीसम्म मात्रै खुल्दै आएकोमा यो निर्णयले ग्राहकले थप सहज हुने र ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने विश्वास छ।
5: पोखरा महानगरपालिकाले नगरभित्रका ठूलो विकास आयोजनाहरूलाई तीव्र गतिमा अघि बढ़ाउने घोषणा गरेको छ। विकास साझेदारहरूको सहयोगमा संचालित आयोजनाहरू भदौ पहिलो हप्ताभित्रै टेण्डर प्रक्रियामा लैजाने तयारी भएको मेयर धनराज आचार्यले जानकारी दिनुभएको छ। एडीबी, कोइका र विश्व बैंकको सहयोगमा संचालित विभिन्न पूर्वाधार आयोजना का लागि छुट्टा छुट्टै आयोजना कार्यालय स्थापना भइसकेका छन्। नगर विकास कोषको साझेदारीमा पोखरा सभागृहको मर्मसम्हार र टेरासोल कम्पनी मार्फत फोहोर मैला प्रशोधन केन्द्रको निर्माण कार्य छिट्टै शुरू हुनेछ। यसै गरी पृथ्वीचोक विन्ध्यवासिनी र लामे आहाल बस पार्कको स्तरोन्नतिका लागि सर्वेक्षण भइरहेको छ। बस पार्क क्षेत्रका सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गरेर मात्र पूर्वाधार निर्माण अघि बढ़ाइने महानगरले जनाएको छ। फिर्के खोला अतिक्रमण हटाउन भदौ 15 को समय सीमा दिएको छ भने असोज 1 गतेदेखि फिर्के करिडोरको डीपीआर शुरू हुनेछ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। वैज्ञानिकहरू मानिस निदायको बेला मस्तिष्कभित्र हुने गोप्य सरसफाई प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन्। साइन्स एडभान्सेस जर्नलमा प्रकाशित नयाँ अनुसन्धान अनुसार वैज्ञानिकहरूले आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईको सहयोगले मस्तिष्कभित्र तरल पदार्थ बहने गति पत्ता लगाएका हुन्। युनिभर्सिटी अफ रोचेस्टर र ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मस्तिष्कभित्र फोहोर सफा हुने दुईवटा भिन्दा भिन्दै बाटो रहेको पत्ता लगाएका छन्। मस्तिष्कको बाहिरी भागमा तरल पदार्थ निकै तीव्र गतिमा बग्छ भने गहिरो भागमा यो 50 गुणा सुस्त गतिमा बग्ने गर्दछ। हामी सुद्धा मस्तिष्कले दिनभर जम्मा भएका हानिकारक र विषाक्त प्रोटीनहरू पखालेर सफा गर्छ, तर उमेर ढल्कँदै जाँदा वा निद्रा नपुग्दा यो सरसफाई प्रक्रिया सुस्त हुन्छ, जसका कारण अल्जाइमर्स र पार्किन्सन्स जस्ता जटिल रोगहरू लाग्ने गर्दछन्। एआई प्रविधिको यो नयाँ प्रयोगले मस्तिष्कको गहिरो भागमा रहेको फोहोरलाई कसरी तीव्र गतिमा सफा गराउने भन्ने बारेमा नयाँ औषधि र उपचार प्रविधि बनाउन ठूलो मदत पुग्नेछ। यो खोजले मानिसका लागि पर्याप्त र राम्रो निद्रा कति आवश्यक छ भन्ने कुरालाई पनि पुनः पुष्टि गरेको छ। मस्तिष्कलाई स्वस्थ र तन्दुरूस्त राख्नका लागि दैनिक पर्याप्त निद्रा लिन वैज्ञानिकहरूले सुझाव दिएका छन्।
5: बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको भारत भ्रमण तत्कालका लागि रद्द भएको छ। बंगलादेशको विदेश मन्त्रालयले भ्रमण आगमनका लागि अनुकूल वातावरण सृजना गर्नुपर्ने बताएको बीबीसी हिन्दीले जनाएको छ। बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता एकेएम शहीदुल करीमले आज दिउँसो पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री रहमानको भ्रमण रद्द भएको जानकारी दिनुभएको छ। यसअघि भारतीय संचार माध्यमले तारिक रहमान अर्को हप्ताको मध्यतिर दुई दिने भ्रमणका लागि भारत आउन सक्ने संकेत गरेका थिए। यसका साथै बंगलादेशी अधिकारीहरूले गएको हप्ता प्रधानमन्त्रीको भारत भ्रमणको तयारी बारे पनि संकेत गरेका थिए। विदेश मन्त्रालयका प्रवक्ता करीमले भारतीय अधिकारीहरूसँग पूर्व प्रधानमन्त्री शेख हसीना र अन्य फरार व्यक्तिहरूलाई तत्काल स्वदेश फर्काउन तथा शहीद शरीफ उस्मान हादीको हत्याका आरोपीलाई द्विपक्षीय सुपुर्दगी सन्धि बमोजिम बंगलादेशको जिम्मा लगाउन अनुरोध गरेको उल्लेख गर्नुभयो। बंगलादेशले भारतको जवाब कुरिरहेको उहाँको भनाइ छ। भारतका लोकसभा अध्यक्ष ओम बिरलाले तारिक रहमानको शपथ ग्रहण समारोहमा सहभागी हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट उहाँलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको थियो।
4: नेपाल दर्पणमा अब खेल खबर। नेपाली फाइटर सुस्मिता थापा मगर प्रोफेशनल मिक्स मार्शल आर्ट्स एमएमएमा जीत हासिल गर्ने पहिलो नेपाली महिला खेलाड़ी बनेकी छन्। गैराती भारतको बेंगलुरूमा भएको रोनेन एफसी 3 अन्तर्गतको खेलमा उनले भारतकै सालु शर्मालाई हराएकी हुन्। गण्डकी प्रदेशकी फाइटर सुस्मिताले डेब्यू खेलमै जीत हासिल गरेकी हुन्। टेक्वान्दोबाट खेल यात्रा शुरू गरेकी उनले किक बक्सिङ र मुआ थाईमा पनि प्रतिस्पर्धा गर्दै आएकी छन्। सुस्मिताले आफ्नो खेलको पहिलो खेलमा जीत हासिल गर्दा निकै खुशी लागेको बताइन्। साथै उनले यो केवल शुरूआत मात्र भएको र अझ धेरै कुरा हासिल गर्न बाँकी रहेको उल्लेख गरिन्।
5: र बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई 9 विकेटले हराउँदै इतिहास रचेको छ। अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बंगलादेशले खाना समयपछि 1 विकेट गुमाएर भेट्टायो। बंगलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरमा हराएको हो। समग्रमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो दोस्रो जीत हो। यसअघि सन् 2017 घरेलु मैदान मीरपुरमा भएको टेस्ट क्रिकेटमा बंगलादेशले अस्ट्रेलियालाई 20 रनले हराएको थियो। पहिलो टेस्टको पहिलो पारीमा बंगलादेशले 426 रन बनाएको थियो। यसैगरी अस्ट्रेलियाले पहिलो पारीमा 198 रन र दोस्रो पारीमा 284 रन बनाएको थियो। अस्ट्रेलिया र बंगलादेश बीचको अन्तिम तथा दोस्रो टेस्ट आउँदो शनिबारदेखि म्याकीको ग्रेट ब्यारियर रिफ एरिनामा शुरू हुनेछ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल। डिपोहरूमा कैयौं दिनदेखि ग्यास पुग्नै छाड्यो। सहज रूपमा चूलो बाल्न पाउने व्यवस्था गर्न सरकारलाई उपभोक्ताको आग्रह।
4: जाजरकोटको पहिरोमा ज्यान गुमाएका चारैजनाको शव आफन्तले बुझे। बागलुङमा पहिरोका कारण 8 घरमा क्षति, 40 परिवार उच्च जोखिममा। पर्सि मंगलबारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना।
5: कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला 5 बुधे निर्णय सहित सकियो। देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने। एमालेमा पनि नेतृत्व रक्षाको कसरत। परिवर्तनको प्रयास सह्य नहुने अध्यक्ष ओलीको चेतावनी।
4: मस्तिष्क भित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास।
5: र सुस्मिता थापा मगर प्रोफेशनल एमएमएमा जित्ने पहिलो नेपाली महिला खेलाड़ी बनिन्। बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र बोजेन्द्र बसे पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664021213, मोबाइल 98415414848।
7: जय श्री राम, जय श्री राम।
2: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
2: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
2: हो नि भाउजू।
8: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
8: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
8: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
7: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: नमस्कार, रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org मा साँझ 6:35 बजेको मर्सिङदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा घट्दै शिशु जन्मदर, पछिल्लो 10 वर्षको शिशु जन्ममा छोरी भन्दा छोराको संख्या बढ़ी। लमजुङ अदालतमा 416 वर्ष, 2 महिना 15 दिन कैद र करिब 11 करोड़ जरिवाना लगत बाँकी। गाड़ीमा ओभरलोड नियन्त्रण गर्न 5 लाख रूपियाँसम्म जरिवाना प्रस्ताव र 3 पालिकाका 230 परिवारलाई करिसाबारी प्रवर्धन तालिमसँगै कृषि सामग्री प्रवर्धन।

लमजुङमा पछिल्ला वर्षहरूमा शिशु जन्मदर निरन्तर घट्दै गएको पाएको छ। जीवित शिशु जन्म मध्ये पनि छोरीको तुलनामा छोराको संख्या उल्लेख्य रूपमा बढ़िरहेको तथ्याङ्कले देखाएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको तथ्याङ्क अनुसार पछिल्लो 10 वर्षमा जिल्लामा जन्मिएका जीवित शिशु मध्ये छोराको संख्या 7550 र छोरीको संख्या 6575 रहेको छ। अर्थात कुल जन्ममा छोराको संख्या छोरीभन्दा करिब 6% बढ़ी छ। प्रत्येक वर्ष तथ्याङ्क हेर्दा छोरीको जन्म संख्या छोराको तुलनामा कम देखिन्छ। आर्थिक वर्ष 82-83 लमजुङमा 811 जना जीवित शिशु जन्मिएका थिए। तीमध्ये 433 जना छोरा र 378 जना छोरी रहेका छन्। पछिल्ला 5 वर्षको तथ्याङ्क पनि जन्मदरमा आएको कमी र लैंगिक असन्तुलनलाई देखाएको छ। आर्थिक वर्ष 78-79 1524 जना जीवित शिशु जन्मिएकोमा 804 जना छोरा र 720 जना छोरी थिए। आर्थिक वर्ष 79-80 1441 जीवित शिशु जन्मिँदा 766 जना छोरा र 675 जना छोरी थिए। यसै गरी आर्थिक वर्ष 2081-81 633 छोरा र 551 छोरी गरी 1184 जना जीवित शिशु जन्मिएका थिए भने आर्थिक वर्ष 81-82 558 छोरा र 443 छोरी जन्मिएको तथ्याङ्क छ। प्रदेश जनस्वास्थ्य कार्यालयका सहायक तथ्याङ्क अधिकृत लेखनाथ उपाध्यायले छोरोको जन्ममा कमीसँगै छोरीको जन्ममा कमीसँगै शिशु जन्मदर नै प्रत्येक वर्ष घट्दो क्रम रहेको बताउनुभयो। जन्मदर घट्नुका साथै जन्मिने शिशु मध्ये छोरीको संख्या पनि तुलनात्मक रूपमा कम हुँदै जानुले जनसंख्याको लैंगिक संरचनामा दीर्घकालीन असर पर्न सक्ने जनसंख्याविदहरूको विश्लेषण छ। नेपालमा पछिल्ला वर्षहरूमा प्रजनन दर घट्दै गएको अवस्थामा छोरीको जन्मसंख्या कम हुनु थप चिन्ताको विषय बनेको छ। जनसंख्याविदहरूका अनुसार छोरीको संख्या निरन्तर घट्दै गए भविष्यमा विवाह योग्य उमेर समूहमा लैंगिक असन्तुलन देखिन र यसको असर विवाह र परिवार संरचनादेखि सामाजिक र आर्थिक क्षेत्रमा समेत पर्न सक्ने देखिएको छ। नेपालमा पितृसत्तात्मक सामाजिक संरचनाका कारण छोराप्रतिको मोह अझै कायम रहेको छ। प्रविधिको पहुँचसँगै गर्भमय लिंग पहिचान गरी छोरी भएको अवस्थामा गर्भपतन गराउने प्रविधिले पनि लैंगिक असन्तुलन बढ़ाउन सक्ने विज्ञहरूको चिन्ता छ। छोरी कम जन्मनुलाई सामान्य प्रकृति प्रक्रिया भनेर मात्र हेर्न नहुने जनसंख्याविदहरू बताउँछन्। प्राकृतिक रूपमा जन्मिने बाल बालिकाको लैंगिक अनुपातमा केही अन्तर भए पनि अस्वाभाविक रूपमा छोराको संख्या बढ़दै जानु सामाजिक कारणसँग जोड़िन सक्ने उनीहरूको तर्क छ। जन्मदर घट्दै जानु र छोरीको जनसंख्यामा तुलनात्मक रूपमा कम हुनु दीर्घकालीन जनसंख्याको संरचनामै चुनौती बन्न सक्छ। त्यसैले छोरीप्रतिको विभेद अन्त्य सुरक्षित मातृत्व प्रजनन अधिकारको संरक्षण तथा लैंगिक समानताका विषयमा राज्य र समाज दुवैले थप संवेदनशील भएर काम गर्नुपर्ने देखिन्छ। छोरी जन्मिनु बोझ नभई समाजको निरन्तरताका लागि अपरिहार्य पक्ष हो भन्ने चेतना विस्तार गर्न सके मात्र भविष्यमा देखिन सक्ने लैंगिक असन्तुलन र त्यसबाट उत्पन्न सामाजिक समस्यालाई न्यूनीकरण गर्न सकिने सरकारवालाहरूको भनाई छ। लमजुङको वेश्वर नगरपालिका 11 चिती स्थित जनकल्याण माध्यमिक विद्यालयमा कडी सवारी प्रवर्धन सम्बन्धी

0: सहितका आवश्यक कृषि सामग्री समेत हस्तान्तरण गरिएको छ। प्रति परिवार करिब 3,000 रूपियाँ बराबरको कृषि सामग्री वितरण गरिएको ढुंगानाले बताउनुभयो। तालिममा करेसवारीको महत्व तथा आवश्यकता, नर्सरी व्यवस्थापन, जैविक विषादीको प्रयोग, रोग तथा किराको व्यवस्थापन लगायतको विषयमा जानकारी गराएको थियो। सहभागीलाई सैद्धान्तिक ज्ञानसँगै अभ्यास विधिबाट करेसवारी व्यवस्थापन तथा उत्पादन गर्ने तरिका सिकाएको थियो। बेसा नगरपालिकाका कृषि शाखाका प्राविधिक सहायक द्वय सञ्जीव बुढा मगर र सोभित स्वयंले शनिबार आइतबार जनकल्याण माविमा सञ्चालन भएको तालिममा दुई दिनसम्म करेसाबारी व्यवस्थापन, बिउ बिजन उत्पादन तथा संरक्षण, नर्सरी व्यवस्थापन, जैविक विषादी प्रयोग, रोग र किराको नियन्त्रण लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो। चितई स्थित जनकल्याण माध्यमिक विद्यालयमा आयोजित तालिममा 20 जना अभिभावकहरूको सहभागिता रहेको थियो। तालिम तथा कृषि सामग्री वितरण कार्यक्रम अन्तर्गत बेस्त र सुन्दरबजार नगरपालिका तथा दोर्दी गाउँपालिकाका गरी 230 परिवार लाभान्वित भएका छन्। घरमै करेसाबारी स्थापना गरी ताजा स्वच्छ र पोषणयुक्त तरकारी उत्पादन तथा उपभोग गर्ने बानीको विकास गराउँदै गर्भावस्थादेखि 5 वर्ष मुनिका बाल बालिकाको पोषण अवस्था सुधार गर्न कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने आयोजकले अपेक्षा गरिएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सिङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
2: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: जिल्ला प्रहरी कार्यालय लम्चुङको अनुरोध
3: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं
2: मौसमको जानकारी नियमित रूपमा लिनुहोस् अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस् कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अपनाउनुहोस् घर वरिपरि चिरा देखिएमा जमिन भासिन थालेमा

0: वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
0: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100मा सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
0: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
1: मर्स्याङ्दी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्स्याङ्दी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्स्याङ्दी कार्यक्रम अनुसार मर्स्याङ्दी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्स्याङ्दी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्स्याङ्दी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्स्याङ्दी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उपर कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्स्याङ्दी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्स्याङ्दी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।
2: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङ जिल्ला अदालतमा 416 वर्ष कैद लगत बाँकी रहेको पाइएको छ। विभिन्न समयमा विभिन्न घटनामा दोषी ठहर भएकाहरूबाट 416 वर्ष 2 महिना 15 दिन कैद भुक्तान गर्न बाँकी रहेको हो। अदालतका अनुसार अघिल्लो आर्थिक वर्षबाट गत आर्थिक वर्ष 82-83 जिम्मेवारी सरेको मात्र 342 वर्ष 5 महिना कैद लगत गरेको थियो भने गत वर्ष 369 वर्ष 3 महिना 4 दिन कैद लगत रहेको थियो। अदालतको फैसला कार्यान्वयनतर्फको लगत फर्चुट विवरण अनुसार जिम्मेवारी सरिआएको मध्ये 20 वर्ष 12 महिना 26 दिन र गत आर्थिक वर्षको 274 वर्ष 4 महिना 23 दिन कैद फर्चुट भएको जिल्ला अदालत लमसुङका न्यायाधीश शिशिरराज ढकालले बताउनुभयो। न्यायाधीश ढकालका अनुसार अघिल्लो वर्षबाट जिम्मेवारी सरिआएका पुरानो भन्दा गत वर्षको नयाँ मुद्दाको कैद फैसला कार्यान्वयनतर्फ कार्यालयको प्रगति देखिए पनि समग्रमा 41.51% मात्र कैद फर्चुट भएको देखिएको छ। यसैगरी जिल्ला अदालतमा 10,78,206 रूपियाँ जरिवाना बाँकी रहेको छ। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरिआएको मात्र 10,43,73,317 रूपियाँ रहेकोमा 683,839 रूपियाँ मात्र असूल भएको छ। नयाँतर्फ यस वर्ष 91,41,967.55 रूपियाँ जरिवाना असूल गर्नुपर्नेमा 50,31,239.55 रूपियाँ जरिवाना असूल भएको हो। अदालतमा आर्थिक वर्ष 82-83 कुल असूल हुनुपर्ने जरिवाना मध्ये 57,15,078.55 रूपियाँ अर्थात 5.03% मात्र जरिवाना फर्चुट भएको अदालतले जनाएको छ। झण्डै 8 दशक अघिदेखि विभिन्न समयमा भएका फैसलाबाट दोषी ठहरिएकाहरूको कैद लगत बाँकी रहेको अदालतको तथ्याङ्क छ। लमजुङमा स्थानीय ठेगाना भई जिल्ला बाहिरका अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भएकाहरूको जरिवाना असूलका लागि पनि जिल्ला अदालतमै भएकाले जरिवाना लगत धेरै देखिएको जिल्ला न्यायाधीश ढकालले बताउनुभयो। उहाँका अनुसार अदालतले कैद तथा जरिवानाको सजाय तोकेका धेरै अभियुक्तहरू सम्पर्कविहीन भएकै कारण जरिवाना तथा कैद असूल तथा फर्चुटमा समस्या देखिएको हो। ओल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी नेपालको सहकार्यमा लमजुङमा संचालित बाल स्पन्सरशीप कार्यक्रममा दर्ता भएका 57 बाल बालिकालाई विदाई गरिएको छ। विष्णु नगरपालिका तीन काउले पानीमा शनिबार र आइतबार आयोजित विदाई तथा धन्यवाद कार्यक्रममा बाल बालिकालाई विदाई गरिएको हो। जिल्लामा संचालित बाल स्पन्सरशीप कार्यक्रम सन् 2028 सम्पन्न हुने भएकाले कार्यक्रम अन्तर्गत दर्ता भएका बाल बालिकाको संख्या क्रमशः घटाउँदै लैजाने योजना रहेको ओल्ड भिजन इन्टरनेशनल नेपालको जिल्ला संयोजक शुक्रराज गुरूङले जानकारी दिनुभयो। उहाँका अनुसार समुदाय भन्दा बाहिर बसोबास गर्ने तथा समुदायमा रहेका बाल बालिकालाई क्रमशः कार्यक्रमबाट विदाई गरिँदै आएको छ। कार्यक्रममा बोल्दै जिल्ला संयोजक गुरूङले ओल्ड भिजन इन्टरनेशनलको इतिहास तथा संस्थाले बाल बालिकाको क्षेत्रमा गर्दै आएका कामका बारे जानकारी गराउनु भएको थियो। साथै बाल स्पन्सरशीप कार्यक्रमबाट विदाई भए पनि आगामी दिनमा बाल बालिकाले संस्था मार्फत संचालन हुने विभिन्न कार्यक्रम तथा गतिविधिमा कसरी सहभागी हुन सक्ने भन्ने बारे जानकारी गराएको थियो। कार्यक्रममा विदाई भएका बाल बालिकालाई कार्यक्रमको उद्देश्य हालसम्म प्राप्त सहयोग तथा आगामी दिनमा अपनाउनु पर्ने जिम्मेवारी बारे समेत जानकारी गराएको थियो। पोखरामा सम्पन्न गण्डकी प्रदेश साइक्लिङ संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनबाट लमजुङका दुईजना साइक्लिङ कर्मी प्रदेश कार्यसमितिमा निर्वाचित भएका छन्। साइक्लिङ संघ लमजुङका अध्यक्ष ध्रुवराम प्रधान र सदस्य संजुक लामिछाने गण्डकी प्रदेश साइक्लिङ संघको सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभएको हो। अशोक चालिसीको अध्यक्षतामा 12 सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा प्रमिला गुरूङ, भीमबहादुर सुनार, सचिवमा बामन चालिसी, कोषाध्यक्षमा रविशोर आचार्य र सहसचिवमा डाक्टर पदम कले चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा केबी शाही, अरूण पौडेल, धीरज थापा सहित लमजुङका ध्रुवा राम प्रधान र संजुक लामिछाने निर्वाचित हुनुभएको हो। प्रदेश समितिमा लमजुङका दुईजना प्रतिनिधित्व भएसँगै जिल्लामा साइक्लिङ खेलको विकास प्रवर्धन तथा खेलाड़ी उत्पादनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। सरकारले सड़क तथा पुलको संरक्षणका लागि मालवाहक गाड़ीको भार वहन क्षमतामा कड़ाई गर्ने तयारी गरेको छ। क्षमताभन्दा धेरै लोड बोकेर सड़क र पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रति पटक 5,00,000 रूपियाँसम्म जरिवाना गर्ने गरी सार्वजनिक सड़क विधेयकमा प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड़ रूपियाँसम्मको लागतमा बन्ने आधुनिक 4-लेन सड़कलाई दिगो बनाउन कानूनी सीमा लागू गर्न लागि हो। थापाका अनुसार नेपालमा एउटा एक्सल अर्थात पांग जोड़ने दुई धुरीबाट सड़कमा पर्ने भार 10.2 टनसम्म हुनुपर्ने कानूनी प्रावधान छ। मल्टिपल एक्सल प्रयोग गरेर एउटै ट्रकमा 100 टनसम्म सामान ढुवानी गर्न सकिने तर एउटै एक्सलमा धेरै भार पर्न नपाइने उहाँले बताउनुभयो। विधेयकमा प्रस्तावित जरिवाना प्रति ट्रक व्यक्तिहरूले व्यवसायहरूले असन्तुष्टि जनाएका छन् तर आयोगका सदस्य थापाले कानूनी दायराभित्र रहेर सामान ढुवानी गर्ने गाड़ीले जरिवाना तिर्नु नपर्ने स्पष्ट पार्नुभयो। हाइड्रो पावरका ट्रान्सफर्मर जस्ता टुक्राउन नसकिने भारी उपकरणको हकमा पूर्व स्वीकृति लिएर डाइभर्सन वा टेकाको व्यवस्था गरी ढुवानी गर्न सकिन्छ भने त्यस्तो खर्च ढुवानीकर्ता स्वयंले बेहोर्नु पर्ने छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
3: मुख्य समाचारका प्रायोजक
4: आकर्षक डिजाइनमा सुन चाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
2: लमजुङमा घट्दै शिशु जन्मदर, पछिल्लो 10 वर्षको तुलनामा शिशु जन्ममा छोरी भन्दा छोराको संख्या बढ़ी। लमजुङ अदालतमा 416 वर्ष 2 महिना 15 दिन कैद र करिब 11 करोड़ जरिवाना लगत बाँकी। गाड़ीमा ओभरलोड नियन्त्रण गर्न 5,00,000 रूपियाँसम्म जरिवाना प्रस्ताव र 3 पालिकाका 230 परिवारलाई करेसाबारी प्रवर्धन तालिमसँगै कृषि सामग्री प्रदान। साँझ 6:35 बजेको मर्सिङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी बिदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ डी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
9: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
10: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
8: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501।
11: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: భుజగ తల్పగతం గణసుందరం గరుడ వాహనమం భుజలోచనం నలిన చక్ర గద కరమ వ్యయం భజతరే మనుజ కమలాపతి. हे मानव जो शेषय्यामा सुत्नुहुन्छ नील मेघ सदृश श्याम सुन्दर हुनुहुन्छ गरुड जसको वाहन छन् कोमल जस्तै नेत्र भएका यस्ता शङ्ख चक्र गदा पद्मधारी श्री कमलापतिको नमस्कार गर्दछु. हजुर मर्स्याङजी एफएम 95 मेगाहर्जद्वारा हरेक हप्ताको आइतबार साँझ 7 बजे र बिहिबार अपराह साढे 2 बजे आधा घण्टासम्म यहाँहरू समक्ष र यी पुराना भजन सोरठी बालिन नानीला भागा काठी भागा गाउँ खाने कथा त्यस्तै अन्य व्यथाहरू समेत प्रस्तुत गर्दै आइएकोमा पहिले र अहिले के कस्तो फरक छ त्यसबारे चर्चा परिचर्चा अघि सार्न चाहन्छु. पहिले आमा भाउजू बुहारीलाई पुरुषलाई भन्दा पनि अत्यन्तै महिलालाई बढी दुःख थियो. समयको अड्कल काट्नु पर्दा सूर्य तर्फ हेरेर एक जुवा एक टाँडो मध्याह घाम भएको यी आदि 12 बजे होला वा आफ्नै छाया नापेर पनि दिनमा समय अन्दाज लगाउनु पर्ने हुन्थ्यो. भात खाने बेला खाजा खाने बेला आदि आदि रातमा शुक्रोदय बृहस्पति तारा हेरेर गाउँमा भाले बासेको सुनेर उठ्ने झिगी जाँतो दैलो कठेर धान कुट्नु पिन्नु आदि काम उज्यालो हुँदा सक्नै पर्ने अनिवार्यता हुन्थ्यो. पँधेरा टाढा धारोमा ग्याउरीको पालो लाग्दथ्यो. गाई वस्तुलाई घाँस कुँडो आदिमा पानी नै खर्च हुने तरकारी साग मुला आदिलाई बोकेर पानी हाल्नै पर्ने जुठो भाँडो चुलो चम्को सबै सकेर फेरि मेलामा पर्ने परमेली लहरमा समयमा पुग्नु पर्ने यदि नपुगे अर्को पटकदेखि कसैले पच्याउँदैन दिनमा खाजा पोल्टामा हालेर बाख्रो पाठोलाई केही घाँस काट्ने र बेलुका मेलो छोडेपछि त्यही भारीमा बेसी फाँटबाट राति घर आइपुगेर छोराछोरी कता छन् कता निदाएका छन् दिनमा दिएको खाजा पोल्टोबाट झिकेर बच्चा बच्चीलाई दियो आफू खाना पकाउन तरखरमा लाग्यो. धेरै रात गएपछि धन्दा सकेर सम्मान गर्न पर्नेलाई सम्मान पुर्याएर एक निन्द्रा नपुग्दै भाले बासिहाल्थ्यो. भालेलाई गाली गर्दै उठेर पुनः आफ्नो दैनिकी थाल्न पर्ने उनीहरूको अवस्था थियो. के पुरुषले कामै गर्दैनथे त त्यो पनि होइन. घाँसपात दोनु बाउनु गर्नु पर्थ्यो उनीहरूले पनि. महिलाको भन्दा पुरुषमा नै केही कम हुने गर्दथ्यो काम. पुरुष प्रधान हुन्छ आज महिला प्रधान भएको समय छ त्यस्तो छैन. आज महिलाले भन्दा पुरुषलाई बढी काम छ. आज घर घरमा धारा छन् धानका साना मिल झिकी जाँतो नै केही छँदै छैन. खाना पकाउनको लागि गोबर ग्यास सिलिन्डर ग्यास बिजुली घर बाहिर कुँडो पकाउन दाउराको अयनो आदि पर्याप्त छ. घरमा जहान छैनन् फेरि थोरै छन् 2-3 जना मात्र. खेतीपाती छँदै छैन भन्दा नि भइसक्यो. बोरा तान्ने तरकारी 1-2 किलै हान्ने हो भन्न थाले. बिहान पकाएकोले दिउँसो सके बेलुकालाई नै पुग्छ होला. घर घरमा चिस्याउने बाकस छन् अहिले त. लुगा धुने मेसिन त्यस्तै छन्. झन् दुःख भयो भनेर घरमा रिसा रिस देखिन्छ. बा केले यस्तो भएको विकास आएको हो कि. अघि छोरी कमै विद्यालय जान्थे आज उनैको संख्या बढी पाइन्छ कक्षामा. गाउँ बेसी गर्ने साथे चाहिन्थ्यो पहिले. आज घर 12 पास भएपछि बिना साथी विश्व भ्रमणमा निस्किन्छन् छोरीहरू. केटाकेटी सबै त्यस्तै छन्. घरमा बसेर खेती गर्ने सबै असभ्य
1: हिगमत हारा नपुंसक लाछी भनिन र बनिन छालिसके। त्यसैले होला अहिले गाउँ खाली भयो। अहिले जसका छोरा उसको धन, जसको भैँसी उसको वन भनिन्थ्यो, आज पढेका सभ्य भएका रे, एउटा जम्मा भएपछि पुग्यो, घरमा पशु पाल्नु छैन, के को वन के को धन। त्यो एउटा सन्तानलाई टाउको दुखेको दिनमा आमा र बाउ मूर्छा पर्ने रोग लगाइसकेको छ, दैला अगाडि सिलाउने र बिलाउने वन माछाले ढाकिसक्यो, अझै नेताहरू गमलामा वृक्षारोपण भनेर रिबन काट्छन्। नारायण, के सुन्न परेको, देख्न परेको यो। जो सरकारमा गए पनि विदेश जाने राजधानी घर घरै पुर्याउन थालिसके। यहाँ उद्योग धन्दा प्राय शून्य नै भयो। नेपाली युवा युवती विश्वको कुन देशमा छैनन् त अहिले? जहाँ गए पनि पाइन्छन्, तर नेपालमा छैनन्, त्यति मात्रै हो। अनि त छन् लौरो सहारा कम्ती आहारा भएका वृद्ध वृद्धा मात्रै हो देशमा। आज आएर वृद्धाश्रम गाउँ पिच्छे खोल्न पर्ने आवश्यकता खड्किँदो छ। त्यत्रा गाई भैँसी भेडा बाख्रा पालेका हाम्रो पुस्ता गाईको गोबर गहुँत र दुध नपाएर बाबु आमाको श्राद्धमा पनि सोखो जल चढाइदेऊ भन्न थाले पुरेतहरू। अब देश के हुन्छ, कस्तो हुन्छ, अनि हाम्रा पुस्तालाई सम्झिने कि रुने भन्दै विश्रामको लागि यो एउटा

बोलो श्री पशुपति नाथ को। श्रद्धालु भक्त जनहरु, यो संसारमा केवल दुईटा चीज मात्र सत्य रहेछन्, शाश्वत रहेछन्, एउटा जन्म अनि अर्को मृत्यु।

0: हजुर,
1: नेपाल भित्र बाटो घाटो खोलेको थिएन, हिँडेरै मेची महाकालीबाट राजधानी पुग्नु पर्ने बाध्यता थियो। पूर्व पश्चिम महेन्द्र राजमार्ग खुल्यो, नोलमा बोकेर काठमाडौँ पुर्याएका मोटरहरू बाइरोडबाट यातायात खुल्यो पछि नानघाटबाट पोखरा, पोखरा भैरवा, काठमाडौँ पोखरा, बनेपा सिन्धुलीसम्म फैलिँदै फैलिँदै कोदारी राजमार्ग बन्यो। आज मनाङ मुक्तिनाथ त के नेपालका हरेक गाउँ पालिका र नगरपालिकाका प्रायश सबैवटाहरूमा हाई वा अस्थायी मोटर बाटो पुगेकै अवस्था छ। संचारको लागि हातले चिठी पर्खनु पर्ने देश आज हात हातमा मोबाइल मेसेन्जरमा विश्वभरका आफन्तसँग हरेक सेकेन्ड कुरा गर्न पाइएको छ। हिजो नेपालमा कुन खानी कहाँ कति परिणाम रहेको छ भन्ने थाहा थिएन। नदीको बालुवा चालेर सुन जम्मा पार्ने देश आज सबै खानी पत्ता लागिसक्यो। यस्तो अवस्था छ, तर रेडियम जस्तो अमूल्य धातु प्रति विदेशी नजर गढेर फकाउन थालेका छन्, धम्काउन थालेको अवस्था छ। जडीबुटीमा सञ्जीवनीको देश हाम्रा वनस्पति जडीबुटीबाट विदेशी खरबौं पति भइसके तै हामीलाई केही थाहा छैन। त्यसप्रति जान्ने मन विचार केही निस्किएको पनि छैन। हामी सबै विदेशीको देश धनी उतैको देश भेष भइसकेका छौ। विदेशी सेनामा नेपाली गोर्खाली इज्जत बेचेर बसेका छौ। अहिले पनि देश बच्छ अर्काको, प्राण गुम्छ हाम्रो, सुख सहेल विदेशलाई तोपको मोहरी हामीलाई छ। अझ मरुवा पेन्सन पाएर उसका परिवार छिमेकी गौरवान्वित बनेको अवस्था छ। हाम्रो सन्तान विदेशीको चिन्ता बाबुआमालाई हुनपर्ने थियो, झन गौरव देखाएर म आफू पनि उतै जान पाउने भए भन्छ आमा र बाउको फुर्ती। यसरी ठुटे जुङ्गाको ताउ लाएर घरमा बाउ बसेको छ। आज सबैको हातमा मोबाइल छ, तर देशभित्रै भएकाहरू श्रम दिन सक्ने पनि श्रम गर्दै गर्दैनन्। टिकटक भिडियोमा अर्धाङ्ग स्वरूपको दर्शन गर्ने, छाडा गीत र नाचमा आफ्ना दर्शकहरू भुलाउने, अङ्ग प्रत्यङ्गको प्रदर्शन गरी राति एक बजेसम्म दिनमा त्यही हेरेर कमेन्ट कति कति आएका छन्, मलाई कतिले समर्थन गरे वा भन्दै गाली गरे, समर्थन गर्नेलाई बधाई के दिएको दिने हो, यसैमा उनीहरू भाइरल हुने र अब त भाइरल र भाइरस के बनियो उसैलाई थाहा छैन। आफ्नो सारा जमिन बाँझो लडाएर कौशीमासी गमलामा रोपेको दुईटा घिरौलाको भिडियो हाल्दै अर्ग्यानिक तरकारी भन्दैमा बाँकी रहेको समय खर्चिएको अवस्था छ। खेतीपाती सकियो, कसै कसैलाई त कोही अलिअलि त काम पनि गर्छन्, तँ त काम गर्छस् अरे घरमा, हो कस्तो इज्जत फाला, घाँस पनि काट्छस् अरे भनेर मेसेन्जरमा बोल्ने गर्दा आफूलाई ठूलो सम्झने गर्न थालेका छन्। केले मात चढेको हो, खाने साधन मिसावटी प्रदूषित छ, हेर्ने साधन सबै छन्, हेर्दा हेर्दैमा समय बितेको पत्तै हुँदैन, भोग त लागेको छैन, अब के खाने, घरमा बनाएको खाना र खाजा कमै छन्। प्रायश बजारबाट बिक्रीमा आएका चाउमिन, चाउचाउ, फ्रुन्दाना भुजा, फ्रुटी झोलीय पदार्थ धेरै आएर खानापछि रोगले धन्य स्वाभाविकै हो। हामीलाई गाउँघरमा औषधोपचार कमै हुन्छ, अहिले सहरमा महँगो डाक्टर अस्पताल प्रविधिबाट औषधि गर्न नसकेर दो बाटोमा राम राम कोशीमा श्रीमती सहित पस्न पर्ने भगवान नेपालीलाई बाँझो भूमि कमाएर ताजा खाना खाने र लामो आयु बाँच्ने मतिर गति प्रदान गरिदेऊ भन्दै विश्रामको लागि यो एउटा गीत।

लौ त श्रोता गणतन र मन्थन गर्दा गर्दै समय सकिएको प्राविधिकबाट संकेत प्राप्त भएकोले गत हप्ता सोधिएका गाउँ खाने प्रश्नको उत्तर भिडाउने तर्खरमा छु। प्रश्न नम्बर एक, छेगी हातमा बिरको रूखमा के हो? प्रश्न नम्बर दुई, हात गोडा छैन पर पर पुग्छ घर घर फुग्दै समाचार फुग्छ यो के हो? एक नम्बरको ऐसेलु, दुई नम्बरको चिठी पत्र पत्रिका। सही उत्तर पठाउने सिर्जना बराल अधिकारी भोटेवडालाई बधाई छ। त्यस्तै गरी आगामी हप्ताको लागि दुईटा गाउँ खाने प्रश्न अघि सार्दैछु। भाइ बहिनीहरू कलम र कापीमा सल्बलाउनु भएकै होला। हेर्दा छर्लङ्ग हिर्काउँदा झर्लङ्ग के हो? प्रश्न फेरि, हेर्दा छर्लङ्ग हिर्काउँदा झर्लङ्ग के हो? प्रश्न नम्बर दुई, हिँडौं भने मांस छैन बोलौं भने हंस छैन के हो नि? हिँडौं भने मांस छैन बोलौं भने हंस छैन के हो? लौ त श्रोता, आगामी शनिबार भित्र सुझाव र उत्तरको आशा राख्दै अहिलेलाई भने हाम्रो शैली हाम्रो संस्कृति कार्यक्रमबाट म रुद्रनिधि तिवारीलाई साथ दिने विदा स्वीकृति गरिदिनुहोस्। धेरैताले सुन्ने श्रोता र प्राविधिक बहिनी जिलुलाई सँगै धन्यवाद दिँदै मर्स्याङ्गदी एफएमबाट केही दिनको लागि टाढिने अनुमति चाहन्छु। जय होस्।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पहिरोको कहर बढ़दै पाँच दिनमै 22 जनाको मृत्यु। रोल्पा, बाजुरा र जाजरकोटका सयौं परिवार विस्थापित। पहिरो प्रभावित क्षेत्रमा सरकारले भौगर्भिक अध्ययन गर्ने। पहिरोको संकेत चिन्ह विज्ञको आग्रह।
1: मा छ भने रुखहरू ढल्किने, पुलहरू ढल्किने हुन्छ। कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने।
0: क्षमता भन्दा बढ़ी भारी बोक्ने गाड़ी धनीलाई अब 5 लाख रूपियाँसम्म जरिवाना गरिँदै। कांग्रेसको पार्टी नेतृत्व आधिकारिकता विवाद अब अदालतले टुंग्याउने। एमाले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको ओलीको दावी।
2: कोही हस्ताक्षर गर्दै हिँडेका छन् अध्यक्ष हटाउने? यसका पछाडि केही दम छैन, केही छैन, न पार्टीको तरिका न विधान।
0: पर्याप्त पानी नपर्दा धान रोपाई अझै सकिएन। भोलिदेखि देशभरका म्यान पावर बन्द। भिसा आइसकेका श्रमिक समेत नउडाउने निर्णय। कैलालीका 375 किसानलाई राहत स्वरूप अनुदान स्वरूप 5.5 करोड़ अनुदान।
3: जथाभावी चाहिँ यो कानूनको उल्लंघन गरेर यो कानूनले दिएको भारवहन क्षमता भन्दा बढ़ी लोड ल्याएर सड़क चाहिँ क्षति गरेको अवस्था देखिन्छ।
0: र टप एण्ड T20 खेल्न नेपाल ए टोली अस्ट्रेलिया प्रस्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पहिरोमा परि 5 दिनमा नै 22 जनाको मृत्यु हुनु प्राकृतिक विपत्ति भन्दा पनि बढ़ी हाम्रो कमजोर पूर्व तयारी र अव्यवस्थित विकासको परिणाम हो। डोजरमुखी सड़क निर्माण, वन विनाश र जोखिमयुक्त बस्ती विस्तारले पहाड़ी क्षेत्रमा पहिरोको जोखिम झन बढ़ाएको छ। सरकारले पूर्व सूचना प्रणाली, जोखिम नक्साङ्कन, सुरक्षित बस्ती र वैज्ञानिक सड़क निर्माणलाई प्राथमिकता दिई विपद न्यूनीकरणमा ठोस कदम चाल्नुपर्छ। मानवीय क्षतिपछि राहत बाँड्ने होइन, विपद आउनु अघि नै जोखिम घटाउने नीति र जिम्मेवारीको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
5: गएको 5 दिनमा रोल्पा, बाजुरा र जाजरकोट पहिरोमा 22 जनाको मृत्यु भएको छ। रोल्पाको थवाङ गाउँपालिकामा 27 गते आएको पहिरोमा परे मृत्यु हुनेको संख्या 12 जना पुगेको छ भने सुनसहरी गाउँपालिकाका 4 जनाको मृत्यु भएको छ भने हिजो मात्रै थप 1 जनाको पहिरोमा परेर मृत्यु भएको हो। यस्तै बाजुराको त्रिवेणी नगरपालिकामा पनि पहिरोमा परेर 1 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार हिजो मात्रै जाजरकोटमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 4 पुगेको छ भने 200 घर परिवार प्रभावित भएका छन्। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा पहिरोको कारण जोखिम बढ़ेपछि 200 भन्दा बढ़ी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोको उच्च जोखिममा रहेका करिब 60-70 घर परिवारका 150-200 जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा आश्रय दिएको छ। त्यसै गरी झ्याली खेत डाँडामा 16, चिसापानीमा 20, राउटेरी डाँडामा 15 र रिसाङ फारूलामा 3 जनालाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले सम्भावित विपत्ताको खोजी, घाइतेको उद्धार तथा जोखिममा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने कामलाई निरन्तरता दिइरहेको प्राधिकरणका सूचना अधिकारी रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
6: मुख्य रूपमा पछिल्लो पटक चाहिँ 3 जिल्लामा अलिकति बढ़ी प्रभाव देखिएको छ। जस्तो कि रोल्पा जिल्लामा यो थवाङ गाउँपालिका मा चाहिँ सुरुमा चाहिँ यही 27 गते पहिरोबाट करिब 15 जना मानिसहरू प्रभावित भएका थिए। त्यसमा चाहिँ 12 जनाको मृत्यु भएको, 1 जना अहिले पनि बेपत्ता र 2 जना घाइते हुनुहुन्छ भने रोल्पा जिल्लाकै सुनसहरी गाउँपालिकामा फेरि अर्को पहिरोमा परेर 4 जनाको दुःख निधन भयो र हिजो मात्रै पनि रोल्पामा 1 जनाको पहिरोमा परेर मृत्यु भएको छ। यसरी रोल्पा जिल्लामा मात्रै पनि पहिरोको कारणले गर्दा हालसम्म 17 जना मान्छेको मृत्यु भएको छ, 1 जना बेपत्ता हुनुहुन्छ र केही चाहिँ घाइते हुनुहुन्छ भने दर्जनौ घर परिवार चाहिँ प्रभावित हुनुभएको छ। त्यसै गरेर अर्को बाजुरा जिल्लामा पनि यो त्रिवेणीकामा पहिरोको कारणले गर्दा 1 जनाको मृत्यु भयो र 2 जना घाइते हुनुभयो। त्यहाँ पनि करिब 20 घर परिवार चाहिँ प्रभावित हुनुभएको छ र उहाँहरूलाई अहिले व्यवस्थापन भइराखेको छ। र हिजो मात्रै हाम्रो जालकोट जिल्लामा यो चाहिँ भेरी नगरपालिका अर्न 2 रिसाङ लगायतका चाहिँ क्षेत्रमा पहिरोले ठूलो क्षति गरेको छ र पहिरोमा परेर अहिलेसम्म 9 जना घाइते हुनुभएको छ, करिब 4 जनाको चाहिँ मृत्यु भइसकेको अवस्था छ भने अब त्यसमा चाहिँ करिब करिब 200 भन्दा बढी मानिसहरू चाहिँ प्रभावित भएको अवस्था छ र उहाँहरूलाई अहिले चाहिँ सुरक्षित ठाउँमा ल्याएर चाहिँ राखिएको छ। यसरी पछिल्लो पटक चाहिँ मुख्य रूपमा चाहिँ यो रोल्पा त्यस्तै गरेर जाजरकोट र तपाईँको चाहिँ बाजुरा जिल्लामा चाहिँ पहिरोले अलिकति वितण्डा मचाएको स्थिति छ र हामीले ती जिल्लाका चाहिँ स्थानीय तह त्यस्तै गरेर जिल्ला प्रशासन कार्यालय जिल्ला सुरक्षा समितिसँग नियन्त्रण रूपमा सम्पर्क कायम गरी ती जिल्लाको वस्तुस्थितिको बारेमा चाहिँ जानकारी लिइराखेका छौँ र अहिले चाहिँ त्यहाँ विस्थापित घर परिवारहरूको सन्दर्भमा उहाँलाई तत्काल राहत दिने कुरा, उहाँहरूलाई चाहिँ अस्थायी रूपमा व्यवस्थापन गर्ने कुरा मात्रै अहिले स्थानीय तह जिल्ला त्यसै प्रदेश सरकार र संघीय सरकार लगायत यो विकास साझेदार सङ्घ संस्था रेड क्रस लगायतले चाहिँ सहयोग गरिराख्नु भएको छ। अहिले चाहिँ हाम्रो चाहिँ सुरक्षा निकायदेखि लिएर सबै संयन्त्रहरू ती ठाउँहरूमा परिचालित भइराखेको छ र थप पानी पर्ने भएको हुनाले हामीले सब सतर्कताको लागि पनि हामीले चाहिँ उहाँहरूलाई सबैलाई चाहिँ अनुरोध गरेका छौँ। नियन्त्रण रूपमा चाहिँ हामीले सूचना सम्प्रेषण गरिराखेका छौँ, समन्वय गरिराखेका छौँ, संचार भइराखेको छ।
5: सरकारले लगातारको वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरोको जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ। जमीन भिरालो छ र लगातार पानी परिरहेको छ भने त्यस्ता स्थानका बासिन्दा अझ सतर्कता रहनुपर्ने पहिरो विज्ञहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै पहिरो विज्ञ बसन्त राज अधिकारीले भन्नुभयो,
1: खानाबाट झ्याप्पै पहिरो पनि जान सक्छ कहिलेकाहीँ, कहिलेकाहीँ हामीले कस्तो हुन्छ नि यहाँ पहिरो जाँदैन जस्तो लाग्छ कि तर वास्तवमा त्यहाँ प्रक्रिया चाहिँ डेभलप भइसकेको हुन्छ, त्यो अवस्थामा पनि पहिरो जान्छ। अर्को चाहिँ कस्तो हुन्छ भने एकदम धेरै पानी परेर अब हामी बसेको ठाउँ भनौँ न, हामी अब हाम्रा बुवा आमाहरू बाजे बजेहरू 100 वर्षदेखि बसिरहेको ठाउँमा पहिरो नगरको ठाउँमा पनि पहिरो जान्छ नि त। त्यो चाहिँ कतिपय अवस्थामा हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारण गर्दा यहाँ भौगर्भिक हलचलहरू पनि छन् जसले गर्दा पहिलाभन्दा अलिकति फरक भइसकेको र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्याप्पै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिलेकाहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै चाहिँ पहिरो जाँदैन,
7: संकेत चाहिँ हामीलाई दिइरहन्छ कि हुँदैन,
1: हुन्छ पहिरोका संकेतहरू हुन्छन्। जस्तै बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने पोलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ, माटो मुनिबाट बाहिर निस्किँदाखेरि कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ पहिला भनौँ न अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहे जस्तो अलिकति खाल्डो परे जस्तो अलिकति सरे जस्तो त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
7: यो संकेत दिने पहिरो त ठिकै अगाडि पनि थाहा पाउन सक्यो, अब संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा?
1: हो, यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्। नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ भन्न सकिन्छ, तर त्यहाँ पहिरो आएर त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ।
5: यसैबीच सरकारले पहिरो प्रभावित जिल्लामा थप विपदको सम्भावना पहिचान गर्न प्रारम्भिक भौगोलिक अध्ययन गर्ने भएको छ। मनसुन प्रतिकारी कमाण्ड पोस्टको आज बसेको बैठकले रोल्पाको थवाङ गाउँपालिका र सुनसहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका, जाजरकोटको भेरी नगरपालिका र आसपासका क्षेत्रमा प्रारम्भिक भौगोलिक अध्ययन गर्न प्राविधिक टोली खटाउने निर्णय गरेको हो। एक स्थानीय तह दुई उत्पादन अभियान अन्तर्गत कैलालीका 373 किसानले गएको गत आर्थिक वर्षमा 5,50,00,000 अनुदान पाएका छन्। भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार कार्यक्रम मार्फत कैलालीका 13 वटै स्थानीय तहमा विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी उक्त अनुदान उपलब्ध गराएको हो। बाख्रा भैंसी बंगुर र मत्स्यपालन तर्फका फार्म समूह तथा सहकारीलाई 5,50,00,000 रूपियाँ अनुदान उपलब्ध गराएको हो। सरकारले सड़क तथा पुलमा हुने क्षति न्यूनीकरण गर्न मालवाहक गाड़ीको भारवहन क्षमतामा कडाई गर्ने तयारी गरेको छ। प्रस्तावित सार्वजनिक सड़क विधेयकमा क्षमता भन्दा बढ़ी भार बोकेर सड़क तथा पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रतिपटक 5,00,000 रूपियाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड़ रूपियाँसम्म लागतमा निर्माण हुने आधुनिक सड़कलाई दिगो बनाउन भारवाहन सीमा कडाई गर्न लागेको बताउनुभयो।
3: जथाभावी चाहिँ यो कानूनको उल्लंघन गरेर यो कानूनले दिएको भारवहन क्षमता भन्दा बढी लोड ल्याएर सड़क चाहिँ क्षति गरेको अवस्था देखिन्छ। त्यसो भावनाले त्यसलाई नियन्त्रण गर्न र चाहिँ सड़कलाई दिगो र लामो समयसम्म टिकाउनको लागि हामीले कानूनी जुन प्रावधान छ त्यसलाई हुबहु लागू गर्न मात्रै खोज्या हो, अरू केही गर्न खोज्या होइन। लोड ल्याउनलाई कुनै प्रब्लम छैन, एउटै ट्रकले तपाईँको चाहिँ 100 टन ल्याउनुहुन्छ भने पनि कुनै समस्या छैन, 100 टन पनि ल्याउन सक्नुहुन्छ एउटा ट्रकमा। तर एउटा एक्सलबाट पिचमा जाने चाहिँ भार भनेको 10.2 टन हाम्रो कानूनी प्रावधान छ। भार चाहिँ 10.2 टनमा चाहिँ सीमित राखेर एउटै ट्रकमा धेरैवटा एक्सल राखेर तपाईँले 100 टन

0: Allah'ın bedeli olsa yutar diye yapar bedeli. Bana bir şahsı Allah'ın bedeli kopurda. Patronu bankisi Allah'ın kopurda nille onu bankisi. Tüm ben nagari böyle derik böyle bulun sayın. Böyle Allah'ın bedeli şeyime ki bulun sayın. Sizi kadar Allah'ın bedeli mehadi. Pura bir şahsı kaldayım. Allah'ın bedeli bulun sayın.
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व परिवर्तनको माग गर्दै भइरहेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको बताउनु भएको छ। झापा एमाले आयोजना गरेको मिशन पार्टी जागरण अभियान उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्ने वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास पार्टीभित्र स्वीकार्य नहुने चेतावनी दिनुभयो।
2: केसका पछाडि केही दम छैन, केही छैन, न पार्टीको तरिका न विधान। अस्ति महाधिवेशन भएको तपाईँ हामी सबैलाई थाहा छ, हामी आफै पनि सहभागी भयौँ होला, आफै केन्द्रीय सदस्य थुप्रै छानिएका होला। अध्यक्ष हटाउँछु भने आएछ, के भने आएछ, अहिले यी सबै कुराहरू बेकारका कुरा। त्यसर्थ साथीहरू पार्टीप्रति एकदम दृढ विश्वासका साथ अगाडि बढ्नुहोस्, मेरो आग्रह छ। केही हुनेवाला होइन।
1: साझा खबरमा अब खेल खबर। नेपाल ए क्रिकेट टोली अस्ट्रेलियामा आयोजना हुने टप एण्ड टी ट्वेन्टी प्रतियोगिता खेल्न त्यसतर्फ प्रस्थान गरेको छ। प्रतियोगिता डर्बिनमा अगस्त 20 देखि 30 सम्म हुनेछ। अस्ट्रेलियाको घरेलु तथा अन्य अन्तर्राष्ट्रिय टोलीसँग खेल्ने अवसरलाई नेपाली खेलाड़ीका लागि महत्वपूर्ण अनुभवका रूपमा हेरिएको छ। नेपालले यसअघि पनि टप एण्ड टी ट्वेन्टीमा सहभागिता जनाइसकेको छ र अस्ट्रेलियामा नेपाली क्रिकेटको समर्थक आधार समेत बलियो रहेको आयोजकले जनाएको छ।
3: कतै अविरल वर्षाले बाढ़ी पहिरो, कतै पानी नपर्दा खेत बाँझै।
4: 2 महिनाको बिउ भइसक्यो, पानी आकाशबाट आउँदैन।
5: पानी ठिलो फैर यस्तो फैर बिहार पनि सिक्किएको, पानी पनि यस्तो छ।
3: सिंचाई अभावले थलियो धान खेती, दाङमा सयौं बिघा बाँझै रिपोर्ट। पहिरोको पीड़ामा बालबालिका सुरक्षाको खोजीमा सरकार कुर्दै। संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। कतिपय स्थानमा लगातार पानी पर्दा बाढ़ी पहिरोले जनजीवन प्रभावित भइरहेको छ, तर दाङमा भने समयमै पानी नपर्दा धान रोपाई अझै सकिएको छैन। दाङमा 36,400 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। आकाशबाट पानी नपरेको र सिंचाईको लागि कुलोको राम्रो व्यवस्थापन नभएका कारण दाङमा सयौं बिघा जमीनमा धान खेती हुन सकेको छैन भने रोपाईका लागि राखेको ब्याड पनि सुक्न थालेको छ।
9: दाङमा सिंचाई सुविधा नपुगेका धेरै ठाउँमा अहिले पनि किसानका खेत बाँझै छन्। रोपाईका लागि भनेर राखिएको ब्याड पानी नपाएर सुक्न थालेको छ। कतिपय किसान पिउने पानीका लागि खनेको इनारबाट मोटर लगाएर दैनिक 1-2 गरा रोपाई गरिरहेका छन् भने कतिपय किसान अझै पनि पानी आउँछ कि भन्ने आशामा छन्। घोराही उपमहानगरपालिका 9 पर्सिनीका किसान छोटकन्या चौधरी।
5: पानी ठिलो फैर यस्तो फैर बिहार पनि सिक्किएको, पानी पनि यस्तो

0: समयमै पानी पर्ला र रोपाई गरौंला भन्ने सोचेका किसान पर्याप्त पानी नभएको र सिंचाई सुविधा पनि नभएका कारण निराश छन्। अहिले जे जस्तो भए पनि आगामी वर्षहरूमा सरकारले सिंचाईको सुविधा मिलाइदिए हुन्थ्यो भन्नुहुन्छ कोराही आठ ढिकपुरकारका किसान जगदीश कुमार हरिजन।
1: कुवाबाट पानी तानेर त्यो पनि आजसम्म के भन्छन् दुई महिनाको बिउ भइसक्यो, पानी आकाशबाट आउँदैन। हाम्रो गरिब जनताहरूको कहीँ व्यवस्था छैन, के गर्ने? अब हामीहरू साउनको पहिलो हप्तामा हामी रोपिसकेका थियौँ, अब पानी आकाशबाट पनि आन्न, कहीँबाट पनि आन्न। हामी किसानले कहाँबाट कसरी खुन्छ, के गरौँ?
0: किसानले पर्याप्त मात्रामा रासायनिक मल त पाउन सकेका छैनन् नै, त्यसमाथि अहिलेको अनियमित वर्षाका कारण पीड़ा थपिएको उनीहरूको भनाइ छ। किसानका यी समस्यालाई तीनै तहका सरकारले बेलैमै सम्बोधन गर्नुपर्ने बताउँदै कुराही आठ ढिकपुरका किसान टेक बहादुर खड्का।
2: हामी किसानीहरूलाई पानीको यहाँ सिंचाईको व्यवस्था पनि छैन र एक त प्रकृतिले पनि अलिक ठग्यो, आकाशबाट पनि पानी परिराखेको अवस्था छैन। अघि पछिको समयमा हामीले असारको लास्टदेखि साउनको पहिलो हप्तासम्म सिद्धा हुन्थ्यौँ भने अहिलेको अवस्थामा खेती लागे पनि छैन, अझै बाँझैछ। हामीले कुवाबाट एउटा दुईटा गरा गर्दै सिंचाई गर्दै लगाउँदै गरिरहेको छौँ, त्यो पनि भने जस्तो भइरहेको छैन। ब्याड छिपेर पनि त्यो समय गएको अवस्था जस्तो पनि छ, मोल बिउको पनि समस्या छ, सिंचाईको पनि समस्या छ। त्यही भएर अलि भने जस्तो समय भएको छैन हाम्रो यतातिर खेती।
0: यस वर्ष दाङमा पर्याप्त मात्रामा पानी परेन। असारको अन्तिम सातादेखि साउन पहिलो हप्तासम्म लगभग रोपाई सकिन्थ्यो, यस वर्ष साउनको महिना सकिन लाग्दा अझै रोपाई सकिएको छैन। कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार दाङ जिल्लामा साउन 22 गतेसम्म 95% रोपाई भएको भने पनि धेरै किसानको खेत भने बाँझे छन्। कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारी।
3: हाम्रो अनुमान पूर्वानुमान भनेको श्रावणको 10 गते भित्र दाङमा रोपाई भइसक्छ भन्ने हो। तथापि हालसम्म कुल हाम्रो अनुमानित क्षेत्रफल भनेको 36,400 हेक्टर छ, तर चाहिँ नि अब यो समयमा पानी नपरेको कारणले गर्दा केही ठाउँहरू चाहिँ सुक्खा भएको कारणले केही क्षेत्रफल घटेको छ।
0: कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार हालसम्म 34,200 हेक्टर अर्थात 95.03% धान रोपाई भएको छ। सुशीला ओली, सीआईएन रेडियो, मध्य पश्चिम दाङ।
4: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोपछि असुरक्षित बाल बालिका खोज्दैछन् सुरक्षित आश्रयसँगै शिक्षाको अधिकार।
5: डरको माथिबाट पहिरो झरिरहेको छ, यस्तो अवस्थामा हामीहरू विद्यालय जान असुरक्षित हुन्छौ र हामीले यस्तो वातावरणमा कसरी आफ्नो अध्ययनलाई निरन्तर दिइरहने भनेर हामी निकै चिन्तित छौ र हजुरहरूले यसको बारेमा केही व्यवस्था गर्नुभएको छ।
4: पहिरो प्रभावित बालबालिकालाई जोगाउने सरकारको पहलबारे बालबालिकाको प्रश्न सहित सरोकारवालाको जवाब संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
9: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 315 खण्डमा छौं। वर्षासँगै देशभरि बाढ़ी र पहिरोका घटनाहरू बढ़िरहेका छन्। त्यसमध्ये जाजरकोटमा हालै ठूलो वर्षापछि पहिरोले जनधनको क्षति पनि भएको छ। केही बाटोहरूमा पहिरो जाँदा विद्यालयहरू बन्द भएका छन्। जाजरकोटका केही विद्यालयका बालबालिकाको प्रश्नको जवाब हामीले प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीसँग लिएका छौं।
10: नमस्कार, म राजेन्द्र, म जाजरकोटको खेडागार नगरपालिका वार्ड नम्बर 12 चन्द्रशती माध्यमिक विद्यालयमा अध्ययनरत छात्र। हाम्रो विद्यालय गाउँघरतिर चाहिँ सडकको माथिबाट पहिरो झरिरहेको छ। यस्तो अवस्थामा हामीहरू विद्यालय जान असुरक्षित हुन्छौँ र हामीले यस्तो वातावरणमा कसरी आफ्नो अध्ययनलाई निरन्तर दिइरहने भनेर हामी निकै चिन्तित छौँ र हजुरहरूले यसको बारेमा केही व्यवस्था गर्नुभएको छ होला?
11: स्थानीय तहसम्म चाहिँ कोर्डिनेट गर्छौँ। जुन किसिमको हाम्रो विद्यार्थी भाइ बहिनीले प्रश्न गर्नुभएको छ, नलगाड नगरपालिकासँग सम्बन्धित रहेछ। नलगाडको हाम्रो विपद फोकल पर्सनलाई कुन बाटोको कुन विद्यालय हो अवरोध भएको हामीलाई जानकारी प्राप्त भयो भने स्थानीय तत्काल स्थानीय तहमा भएको विपद उद्धारको सामान हामी डोजर मार्फत चाहिँ विद्यालयसम्म पहुँच पुग्ने बाटोहरूलाई सहज रूपमा चाहिँ तपाईँको खुल्ले वातावरण हामी सिर्जना गर्छौँ। त्यसरी विद्यालय जानै नसक्ने अवस्था चाहिँ सिर्जना हुन दिँदैनौँ। यो प्रश्नको लागि भाई बहिनीलाई धन्यवाद दिन चाहन्छु।
12: मेरो नाम चाहिँ प्रतिज्ञा, म चाहिँ अहिले पढ्ने 10मा। हाम्रो यो विपद व्यवस्था सम्बन्धी अब के व्यवस्थापन गरिएको छ, विद्यार्थीहरूलाई के कतिको सुविधा दिएको छ, अनि बाढी पहिरो व्यवस्थापन निम्ति हामीले स्थानीय सरकारवालाको के भूमिका रहेको छ, अनि बाढी पहिरो कति अपेक्षा गरिएको छ, कति योजनाहरू बनाइएका छन्, यसलाई कसरी हामीले न्यूनीकरण गर्न सक्छौँ, र यस विभिन्न कस्ता तालिमहरू पनि हाम्रो विद्यालयमा अथवा हाम्रो समुदायमा कस्तो कस्तो तालिमहरू व्यवस्थापन गरिएको छ?
11: धन्यवाद प्रश्नको लागि। जाजरकोटमा विशेष गरेर भूकम्पपछि धेरै ठाउँमा चाहिँ जमिनको चाहिँ अलि हलचलको कारणले र एकचोटि मनसुनको कारणले गर्दा धेरै बाटोहरू अवरुद्ध छन्। यसको लागि पूर्व तयारीको निम्ति हामीले प्रत्येक स्थानीय तहमा चाहिँ स्थानीय तह र मातहतका निकायहरूबाट हाम्रो सुरक्षा निकाय मार्फत कसरी विपदमा चाहिँ सुरक्षित हुने भन्ने विषयमा हामीले चाहिँ प्रचार प्रसार पनि गरेका थियौँ र स्थानीय तहबाट यसरी विपदमा कसरी चाहिँ तपाईँ सेभ हुने भन्ने विषयमा पनि हामीले टाइम टाइममा चाहिँ तपाईँको सार्वजनिक चाहिँ सूचना दिने र स्कूलहरूमा गएर पढाउने चाहिँ काम गरेका थियौँ। र हाम्रो विपद पूर्व तयारीको विषयमा चाहिँ उहाँले कुरा गर्नुभएको छ। विपद पूर्व तयारीमा हामीले मनसुन जन्य विपदबाट कसरी हामी सेभ हुने, हाम्रो टिमहरू कसरी परिचालन हुने, कुन ठाउँमा विपदको यदि घटना भइहाल्यो भने सम्बन्धित स्थानीय तहको विपद फोकल पर्सन र नजिकको सुरक्षा निकायमा कसरी चाहिँ सूचना छिटोभन्दा छिटो पुर्याउने भनेर टोल फ्री नम्बर 1234 हामी त्यो नम्बर कायम गरेका छौँ। जुनसुकै व्यक्तिले जुनसुकै प्रकारको चाहिँ विपद पर्दा पनि त्यो फोनमा चाहिँ तपाईँ कल गरेपछि हामी तत्काल रिस्पोन्स गरेर क्विक रिस्पोन्स टिमहरू चाहिँ हामीले चाहिँ गठन गरेका छौँ। अब ब्याडलक भनौँ अनलक्की भनौँ, हिजो राति चाहिँ तपाईँ ठूलो चाहिँ वर्षा र विपदको कारणले गर्दा भेरी नगरपालिकाका विभिन्न ठाउँमा चाहिँ ठूलो चाहिँ बाढी र पहिरो जाँदाखेरि केही चाहिँ विद्यालय आगमन जहाँ हामी दिनभरि चाहिँ राहत उद्धारको कार्यक्रममा खट्यौँ र केही विद्यालयमा एक दुई दिन चाहिँ त्यो बाटोहरू सञ्चालन गर्न हामी समन्वय गरिरहेका छौँ। स्थानीय विपद व्यवस्थापन समिति र भोलि चाहिँ हामी डीडीएमसीको बैठक बसेर कुन कुन ठाउँका विद्यालय पहुँचका बाटो, ग्रामीण क्षेत्रमा पुग्ने बाटाहरू कुन कुन बाटाहरू अवरोध छन्, त्यो डीडीएमसीको बैठकले तत्काल चाहिँ तपाईँको कार्ययोजना बनाएर ती कुराहरू चाहिँ तपाईँ बाटोहरू चाहिँ तपाईँको खुलाउने र विपद प्रभावितलाई राहार र चाहिँ अस्थायी बसोबासको व्यवस्था गर्ने भन्ने कुरा चाहिँ हामी योजनामा छौँ। पर्सनको लागि भाइ बहिनीलाई धेरै धेरै धन्यवाद र विपन्न कसरी सुरक्षित हुने भनेर हाम्रो निरन्तर चाहिँ जिल्ला प्रहरी कार्यालय केही चाहिँ एनजिओ आईएनजिओ र संस्थाहरूबाट र स्थानीय विपद व्यवस्थापन बाट पनि हाम्रा चाहिँ तपाईँको प्रसार प्रसार र जानकारीमूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेका छौँ। यसको लागि प्रश्नकर्ता नानीलाई धेरै धेरै धन्यवाद।
13: नमस्कार, मेरो नाम ईश्वर कक्षा 9 गर्छु, यही जाजरकोट खेडाघाट नगरपालिका वार्ड नम्बर 12। मेरो स्कुलको नाम चाहिँ श्री जनकल्याण माध्यमिक विद्यालय खेडाघाट नगरपालिका। अहिले जाजरकोटमा बढी बाढी पहिरो गएको छ, अनि त्यसपछि हाम्रा विद्यालयका या धेरै विद्यालयका बालबालिकाहरूका किताबहरू बिग्रिसकेका छन् र त्यसपछि यो बाढी पहिरो जोखिममा तपाईँहरूले कस्तो भूमिका लिनुभएको छ
11: हस्? धन्यवाद प्रश्नकर्ता भाइ बहिनीलाई धन्यवाद दिन चाहन्छु। विशेष गरेर हामी आज केन्द्रित भेरी नगरपालिका अन्तर्गतको वडा नम्बर 2 मा विपद प्रभावित क्षेत्रमा हामी केन्द्रित थियौं। प्रशासनकर्ताको छेडागा नगरपालिकामा हाम्रो विपद सम्बन्धी त्यो त्यस्तो खालको घटना घटेको बाटो अवरोध भएको भन्ने हामीलाई जानकारी प्राप्त भएको छैन। तथापि ठूलो चाहिँ वर्षा भएको कारणले गर्दा केही स्थानीय रोडहरू अवरोध हुन सक्छन्। यो प्रशासनसँगै मैले चाहिँ विपद फोकल प्रशासनसँग फोन गराएर कुन कुन बाटाहरू चाहिँ कहाँ अवरोध छन् स्थानीय तहको सहकार्यमा र सड़क डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालयबाट हामी चाहिँ अवरोध भएका चाहिँ बाटाहरू तत्कालहरू चाहिँ खुलाउने विद्यालयहरू चाहिँ सुचारू रूपमा भाइ बहिनीहरूलाई सहज रूपमा पुग्ने वातावरण सिर्जना गर्छौ र स्थानीय आगमनलाई सहज बनाउनतिर चाहिँ हामी केन्द्रित रहन्छौ र हाम्रो एउटा विपद पूर्व तयारी हाम्रो कार्ययोजना छ त्यो कार्ययोजना अनुसार तत्काल हाम्रो स्पोर्ट गर्ने टिम छ त्यो टिम पनि त्यस्तो विपद चाहिँ अथवा बाटो अवरोध भयो विद्यार्थीले पढ्नै अवरोध हुने स्थिति सिर्जना भयो भने हाम्रो टिम पनि त्यहाँनिर चाहिँ तपाईँ उपस्थित हुन्छ स्थानीय तहको विपद व्यवस्थापनको फोकल पर्सनलाई सम्पर्क गरेर यसको लागि चाहिँ हामीले जुन किसिमको जानकारी दिनुभयो हामी त्यसको लागि रिस्पोन्स गर्छौँ। हाम्रो चाहिँ क्विक रिस्पोन्स टिम तयार छ केही समस्या भएछ भने यो टेलिफोन मार्फत र हाम्रो टोल फ्री नम्बर 1234 तपाईँले सिधै कल गर्न सक्नुहुन्छ बाबु नानीहरूलाई। म त्यही किसिमको चाहिँ मेसेज दिन चाहन्छु प्रश्नको लागि हार्दिक धन्यवाद।
9: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईबीआर नम्बर 0152268646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईको पालो।
4: पछिल्लो समय नेपालमा पहिरोको कहर बढ्दै 5 दिनमै 22 जनाको मृत्यु। रोल्पा बाजुरा र जाजरकोटका सयौं परिवार पहिरोका कारण विस्थापित भएका छन्। पहिरो प्रभावित क्षेत्रमा सरकारले भौगोलिक अध्ययन गर्ने भएको छ। पहिरोको संकेत चिन्ह विज्ञले आग्रह गरेका छन्। क्षमताभन्दा बढ़ी भारी बोक्ने गाड़ी धनीलाई अब 5,00,000 रूपियाँसम्म जरिवाना गरिँदै कांग्रेसको पार्टी नेतृत्व आधिकारिकका विवाद अब अदालतले टुंग्याउने भएको छ। एमाले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको नेकपा एमालेका अध्यक्ष ओलीको दावी छ। पर्याप्त पानी नपर्दा धान रोपाई अझै सकिएन। भोलिदेखि देशभरका म्यान पावर व्यवसाय बन्द हुने भएका छन्। भिसा आइसकेका श्रमिकलाई समेत नउडाउने व्यवसायीहरूको निर्णय रहेको छ। कैलालीका 337 किसानलाई राहत स्वरूप 5.5 करोड़ अनुदान उपलब्ध गराइएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
14: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सिंहको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिंहको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसर नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9846565233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हैने खुशी के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
8: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
7: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
8: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
7: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
8: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
7: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
1: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
8: महको सेवन स्वस्थ र दीर्घ जीवन।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिव केयर सेवा, सामुदायिक स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
9: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213 4021224। मोबाइल 9841445148।
10: माइलाले ट्रेक्टरै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा टिकटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
11: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
12: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टिलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रङ्गीन सिसाहरू पनि उपलब्ध छ।
10: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर 7 लमजुङ।
5: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
10: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0664520532। मोबाइल 9846090301 9846074065।
5: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे आया नी आया।
5: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट बस्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
8: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
9: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्रहरूको लागि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665520209।
10: हेलो, मर्सेङ एफएम 95 मेगाहर्ज।

0: र अब दुलाले दुलाईलाई औठी लाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 98573375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो?

0: उपलब्ध छ।
1: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
2: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ।

0: झाल्सी घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099952।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा

0: नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 5903070 जानकारी गराउनुहोस्।
0: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट

0: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
5: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
7: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
6: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
7: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
6: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।
8: यो मोबाइलले पनि तनावै दियो भने
9: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, 80 भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसीसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: टु फाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।
7: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
7: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका आज होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: ल अब दुलाले दुलाईलाई औठी लाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसरी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21083,
5: सम्पर्क मोबाइल नम्बर 98560-13375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Mania, Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एक मात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पोरेसर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
5: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
4: थप जानकारी लागि सम्पर्क 066-590-999 98477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
6: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नुभयो
7: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
6: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खानुहोस् है सँगै जाने नि
7: ल भइहाल्छ नि नानी
8: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
9: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
8: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर 7 भीमसेन थान चोक फोन 066-520-120 मोबाइल 98460-77745
4: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर

0: लथा जालो
1: झोरले
0: लस्तो फ्याकुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ आशा छ आजको तपाईको दिन शुभ रहनेछ